अब सबै दुर्गममै मात्र बस्नु नपर्ने कर्मचारी सरूवामा अनलाइन प्रणाली शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदमा पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गरेर कालो चस्माको चर्चा भइरहेको छ। यसबीचमा कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकले संसद बैठकभित्र कसैले पनि कालो चस्मा लगाउन नपाउने विषयमा सहमति जुटेको छ। प्रत्येक दलका प्रमुख सचेतकले आफ्ना पार्टीका सांसदलाई यसबारे ध्यानाकर्षण गर्नुपर्ने सहमति बनेपछि अब संसदभित्र कालो चस्मा, रातो कपाल, कोट काँधमा राख्ने कार्य गर्न संसदलाई बन्देज गरिएको छ।
2: मधेस प्रदेश सरकारले मधेस प्रदेशको 24 सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यका साथ चालू आर्थिक वर्षमा कामकाजलाई अगाडि बढ़ाएको छ। मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले बहुवर्षीय योजना अन्तर्गत प्रत्येक जिल्लामा 3 विद्यालय गरी जम्मा 24 विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारले यसै आर्थिक वर्षबाट कामको थालनी गर्ने बताउनुभयो।
1: संघीय सांसदका स्वकीयलाई सेवा सुविधा दिने संघीय सरकारको निर्णयसँगै लुम्बिनी प्रदेश सरकारले पनि यो व्यवस्था कार्यान्वयन गर्ने भएको छ। यो व्यवस्था लागू भयो भने लुम्बिनी प्रदेशका सांसदहरूले समेत स्वकीय राख्न पाउने र स्वकीयहरूले सुविधा पाउनेछन्।
2: किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माण लगायत विषयमा विस्तृत छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा बिहिबार भएको छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, कृषि मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी सहित सांसद तथा किसानका जनप्रतिनिधि सहभागी हुनुभएको थियो।
1: काठमाडौँ उपत्यकाको सड़क पूर्वाधार तथा शहरी यातायात प्रणालीलाई व्यवस्थित बनाउन चौथो पटक वृहत गुरू योजना तयार गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो प्रतिवेदन तयार पारेको हो। यसअघि सन् 1993, 2012 र 2017 पनि यस्ता अध्ययन भएका थिए। विगतका योजना स्वीकृत हुन नसके पनि यसपटक भने मन्त्री परिषदले पारित गर्ने अपेक्षा गरिएको छ।
2: सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा चार्टर्ड अकाउन्टेन्ट नागेन्द्र शाहलाई नियुक्त गरेको छ। धनुषाको नगराइन नगरपालिका 3 निवासी शाह निगमको निमित्त कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका पेट्रोलियम क्षेत्रमा अनुभवी व्यक्ति हुनुहुन्छ।
1: गत जेठ यता समस्याग्रस्त सहकारी संस्थाको 2700 भन्दा बढ़ी बचतकर्ताले करिब 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको करिब 2 महिना जेठ पहिलो सातादेखि हालसम्म 2769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको हो।
2: धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब 7.3 किलोमिटर सड़कको कालो पत्रेको काम नसकिँदै उक्किन थालेको छ। निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामी नारायण जेवीले गरेको उक्त कालो पत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो। धनकुटा नगरपालिका एक स्थित हिले बजार हुँदै वड़ा नम्बर 2 भिरगाउँ जोड्ने हिले भिरगाउँ मधुगंगा सड़क केही समय अगाडि मात्रै कालो पत्रे गरिएको थियो।
1: अब शेयर बजार बुधबार केही सुधारिएको बजार बिहिबार फेरि घटेको छ। बुधबार 4.79 अंकले बढ़ेको बजार बिहिबार भने 13.82 अंकले घटेको हो। यस्तै 2666.13 बिन्दुदेखि खुला भएको बजार 2678.22 बिन्दुसम्म पुगेको थियो भने 2647.72 बिन्दुसम्म सरेको थियो। बिहिबार अप्पर लोहर खोला हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक 15% बढ़ेको छ भने एलएस होराइजन 12 को इकाई मूल्य सर्वाधिक 6.50% घटेको छ। कारोबारको पहिलो दिन नै यस योजनाको इकाई मूल्य सर्वाधिक घटेको हो। यस योजनाको इकाई बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। जर्मनीको लाइपजिङ विमानस्थलमा बुधबार अवतरण गरेको स्वचालित ड्रोनमा विस्फोटक पदार्थ रहेको अनुसन्धानबाट खुलेको छ। जर्मन प्रहरीले बम डिस्पोजल रोबोट प्रयोग गरेर यस उपकरणलाई ध्वस्त गरेको थियो। बुधबारै जर्मन आकाशमा डीएचएल कार्गो विमान एउटा सानो वस्तुसँग ठोकियो, जसकारण केही समय विमान आकाशमै घुमिरह्यो र अन्तत हानोभर विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।
3: अब खेल खबर। नेपालले अण्डर 20 फुटबल टोलीले एएफसी एसियन कप छनौट प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ। फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनका कारण नेपालले एएफसी अण्डर 20 एसियन कप छनौट प्रतियोगिता गुमाउनु परेको छ। छनौट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघमाथि फिफाले लगाएको निलम्बन अगस्त 1 तारीकसम्म फुक्वा भइसक्नुपर्ने थियो, तर नभएपछि पुनः नेपाल प्रतिबन्धमा परेको छ। त्यस्तै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्राउन योजना ल्याउने त्रुटि भएको स्वीकार गर्दै माफी मागेका छन्। अध्यक्ष इन्फान्टिनोले विश्वकप निजीकरण गर्ने परियोजना प्रस्ताव गरेपछि फिफा विवादमा परेको थियो। युरोप र एसियाको फुटबल महासंघ लगायतले विरोध गरेपछि अध्यक्ष इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएका छन्।
2: अब विचार विश्लेषणको पालो। टिक्दैन नियन्त्रित लोकतन्त्र शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। मधेसी मूलका बालेन्द्र शाह प्रधानमन्त्री भएको 4 महिना पुग्दा नपुग्दै मधेसमै हिंसा भड्कियो। सदियौंदेखि मिलिजुली बसेका समुदायबीच घृणा फैलाइयो। भ्रामक सूचनासँगै मानसिक तनावले बढ़ावा पायो। विडम्बना, यस्तो बेलामा पनि प्रधानमन्त्री बालेन्द्र शाह लोकतन्त्रका पहरेदार देखिएनन्।
3: त्यस्तै सामाजिक सञ्जालमा निशासिएको लोकतन्त्र शीर्षकमा विख्यात खत्रीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको जग हल्लाउने सामाजिक सञ्जालले व्यक्तिगत या राजनीतिक हिसाबमा कसलाई कति असर या फाइदा पुग्यो त्यो मूल्याङ्कन भविष्यमा होला नहोला, तर प्रथम दृष्टिमा यो अवस्थाले नेपाली समाजको राजनीतिक चेत, मत भिन्नता जाहेर गर्ने आँट, प्रमाणमा आधारित आलोचना र वैकल्पिक विचारको अभिव्यक्ति जस्ता लोकतन्त्रको आधारभूत सिद्धान्त नै सामाजिक सञ्जालमा निस्सासिएको छ।
2: यो मन त मेरो नेपाली हो शीर्षकमा पार्क थेयङको विचार गोर्खापत्रमा छापिएको छ। पार्क थेयङ नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, अर्को गर्वको विषय भनेको मेरो कार्यकालमा कोरियामा रोजगारीका अवसरको सन्दर्भमा ईपीएस कार्यक्रममा समावेश भएका 17 साझेदार राष्ट्रले नेपालले रोजगारीको अवसर सबैभन्दा बढ़ी प्राप्त गरी निरन्तर पहिलो स्थानमा रहयो। त्यसै गरी नेपालमा वैदेशिक लगानी गर्ने मुलुक मध्ये गणतन्त्र कोरिया चौथो स्थानमा छ। म संसारको जुनसुकै ठाउँमा भए पनि विकास र समृद्धितर्फ लम्किरहने नेपालको यात्रालाई चासो दिएर निहाल्नुका साथै समर्थन गरिरहनेछु। म भौतिक रूपमा नेपाल छोड्दैछु, तर नेपालप्रतिको मायाले भरिएको हृदय बोकेर सधैँभरि नेपालको राम्रो साथी बनिरहनेछु। मैले भ्रमण गरेको सुन्दर प्रकृति र यहाँ अनुभव गरेको विविध सांस्कृतिक सम्पदाको सम्झना म बारम्बार गर्नेछु।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरह
9: अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।
10: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: देउबा 26 साउनमा स्वदेश फर्किने,
1: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायीको असन्तुष्टि, वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप,
0: मध्यपूर्व द्वन्द चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन, यमनमा हुती विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु, नाइजेरियामा अपहरणमा परेका 300 बढ़ीको उद्धार
1: र काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलका लागि प्रतिस्पर्धा गर्ने संस्कृति विद्यालय र 10 टप अन्तर्विद्यालय फुटसल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा विद्युत महसुल निर्धारण गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको प्रसंग।
0: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यसहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिकासँगै विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2077 खारेज भएको छ। यद्यपि पुरानो निर्देशिका अनुसार भएका काम कारवाही भने नयाँ निर्देशिका अनुसार भएको मानिने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारणका लागि आयोगमा निवेदन दिनुपर्नेछ। सामान्य अवस्थामा नयाँ आर्थिक वर्षका लागि महसुल प्रस्ताव कम्तीमा 120 दिन अघि पेश गर्नुपर्नेछ। एक आर्थिक वर्षमा एकपटक मात्रै महसुल निर्धारणको निर्देशन दिन पाइने व्यवस्था गरिएको छ। कम्तीमा 3 वर्षमा एकपटक महसुल पुनरावलोकनका लागि निवेदन दिनुपर्नेछ। महसुल निर्धारण गर्दा आयोगले लेखा परीक्षण गरिएको वित्तीय विवरण र विद्युत खरिद लागत, संचालन तथा मरमत खर्च, कर्मचारी खर्च, ऋणको ब्याज, राजकट्टी आयकर र रा

0: प्रतिशतसम्म प्रोत्साहन प्रतिफल दिन सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
1: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बाल बालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन 18 गते उक्त आदेश जारी गरेको हो। बाल बालिकाको क्षेत्रमा क्रियाशील बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहित दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हो। अदालतले विस्थापित बाल बालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बाल बालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बाल बालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषय समेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। अदालतको आदेशका बारेमा सीआईएनसँग कुराकानी गर्दै सिजपका अध्यक्ष पौडेलले भन्नुभयो,
2: सर्वोच्च अदालतमा दायर भएको रिटमाथि बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणको विषयमा विशेष गरी भूमिहीन बालबालिकाको सवालमा जुन किसिमको आदेश भएको छ, यो आदेशले बाल अधिकारको संरक्षण र सम्वर्धनको निम्ति न्यायपालिकाले जुन किसिमको आदेश अन्तरिम आदेश जारी गरेको, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, उनीहरूको आवासको अधिकार सुनिश्चित गर्न चाहिँ योगदान पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं। अन्तरिम आदेशलाई यथाशक्य छिटो कार्यान्वयन गर्नका निम्ति हामी जोरदार माग गर्दछौं।
1: सर्वोच्च अदालतले विस्थापित बाल बालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बाल बालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बाल बालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराउन आदेश पनि दिएको छ। निशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बाल बालिकाका लागि आवश्यक सहयोगी सेवा समेत उपलब्ध गराउन भनिएको छ। अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकता अनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बाल बालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
0: यसलाई बीच संस्थापन गगन थापा र इतर पक्षी शेरबहादुर देउवा विभाजनको डीलमा पुगेका बेलामा प्रमुख प्रतिपक्षीय दल कांग्रेसको आधिकारिकता विवाद बिउतिएको छ। तत्कालीन सभापति देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब पूर्ण इजलासमा पुनः शुरूदेखि नै सुनाई हुनेछ। 2082 पुसमा थापा समूहले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले 2 माघ 2082 मान्यता दिँदै पदाधिकारीको सूची अध्यावधि गरेको थियो। त्यस विरूद्ध तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का 4 माघमा सर्वोच्च जानुभएको थियो। 4 वैशाखमा न्यायाधीश द्वय सारंगा सुवेदी र निरपधौज निरौलाको इजलासले थापा नेतृत्वको कार्य समितिलाईका आधिकारिकता दिने आयोगको निर्णय नै सदर गरेको थियो। फेरि देउबा र खड्काले 7 साउनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको थियो। हिजो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे, श्रीकान्त पौडेलको पुनः इजलासले पुनरावलोकनको अनुमति दिएको हो। इजलासले देउबा पक्षलाई सुनाईको मौका नै नदी निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै यसअघिको फैसला पुनरावलोकन आवश्यक रहेको ठहर कांग्रेसको थियो। पुनरावलोकनको निर्णय आएसँगै कांग्रेसका नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
3: अहिलेसम्म माथि नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने जस्तो निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेनिफिट देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त गर्न सकिने भयो, तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी, नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ, यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने गर्ने वातावरण बनायो।
0: यसैबीच स्वास्थ्य उपचारका लागि गत फागुनमा सिङ्गापुर हुँदै

0: गण पुग्नुभएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने तयारी गर्नुभएको छ। उहाँ साउन 26 गते नेपाल फर्किने तयारी गर्नुभएको नेता प्रकाशरण महतले जानकारी गराउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माण र सुविधापछि बसाई सरेकाहरू पनि गाउँ फर्कदै
2: व्यवसाय गर्ने भनेर सरेको थियौं अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि पर्नु अब सुविधाहरू पनि आउन थाल्छ त्यही भएर हामी अहिले खरामटारमै छौ सानो आफ्नो घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
0: निगमसँग ग्यास भण्डारण नहुँदा सबै अभाव साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि वातावरण संरक्षण ऐन संशोधन गर्दा मन परि गर्न खोजिएको विज्ञहरूको आरोप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तरोन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथा छिटो हल गरिने उद्देश्य सहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम शुरू गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उप सचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि एकीकृत अवधारणा पत्र, विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरिएको समेत जानकारी दिनुभयो।
1: वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारिएको विधेयकमा वातावरण निरीक्षक र वातावरण

0: 2 र फ 3 मा वातावरण निरीक्षक र वातावरण परीक्षकका लागि वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था गरिएको छ। यसलाई विज्ञहरूले गम्भीर त्रुटि भनेका छन्। वातावरण संरक्षण ऐन 2053 र नियमावली 2054 जारी भएता त्रिभुवन विश्वविद्यालय लगायत 5 विश्वविद्यालयले स्नातक बीएससी बीई र स्नातकोत्तर एमएससी एमई तहमा वातावरणीय अध्ययनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। प्राविधिक ज्ञान नभएका अन्य विषयका स्नातकहरूलाई समेत यस्तो पदमा नियुक्ति गरिँदा वातावरण निरीक्षक पदको प्राविधिक चरित्र र पेशागत मर्यादामा आघात पुग्ने, वातावरणीय अध्ययन निरीक्षण र वैज्ञानिक निर्णय प्रक्रियाको गुणस्तर खस्किने, वातावरणीय सुशासन कमजोर भई वातावरणीय जोखिम बढ़ने भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकमाथि समेत असर पुर्याउने र नेपालले हासिल गर्न खोजेको दिगो विकासको अवधारणामाथि पनि आँच पुर्याउने भएकाले तत्काल संशोधन गर्न पनि माग गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति र जलस्रोत सम्बन्धी संयुक्त थाई प्राविधिक समितिमा उक्त विषयलाई छलफलका रूपमा समावेश गर्ने तयारी गरिएको हो। त्यस्तै काठमाण्डुका सड़क र यातायातका लागि नयाँ गुरु योजना, मेट्रो रेलदेखि दुग्ध वर्षसम्मका सेवा प्रस्ताव शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। जाइकाको सहयोगमा तयार गुरु योजना मन्त्री परिषदबाट स्वीकृति हुने अपेक्षा छ। 2050 सड़क पूर्वाधार र यातायात अवस्थालाई मार्ग निर्देशन गर्ने र फास्ट ट्र्याकका विषयमा भने नेपाली

सित काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बिहोर्न नपर्ने भएको हो। यसअघि प्रमाणीकरणका लागि टाढाका जिल्लाबाट आएका सेवाग्राहीले कागजातमा सामान्य त्रुटि वा अपुग कागजात भएमा पुनः सम्बन्धित स्थानीय तह वा अन्य निकायमा फर्किनुपर्ने बाध्यता रहेको थियो। भित्री पन्नामा कर्मचारीको नयाँ तलबमान स्वीकृत भएको बारेमा खबर छ भने बढ़ी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव। पछिल्लो 20 दिनमा वीरगंज नाका भएर 979 बुलेट भित्रिएका छन्। समस्या सुन्न फोन नम्बर सार्वजनिक गरिएको बारेमा पनि खबर छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न यदि कठिनाई भयो भने 98511 16773 98511

0: समिति गठन भएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा सरकारी लटरीबाट आज 25 लाख वितरण हुने शीर्षकमा खबर छ। सरकारले आज 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्दा बीजक लिएका उपभोक्ताहरू मध्येबाट 15 जनालाई जनै 1 लाख र 1 जनालाई 10 लाख रूपियाँ वितरण गर्न लागेको छ। नागरिक दैनिकमा निगम संघ ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा खबर छ भने आफन्त नजिक नहुँदा कुरूवा संकट शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा नेपाली संसदका प्रवृत्ति अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर गएको हो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कुवेत सरकारले स्थानीय ईरानी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयको एक स्रोतले एएफपीलाई यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। निर्देशन मध्यपूर्व युद्धका क्रममा ईरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि आएको जनाइएको छ। यमनमा हुती मिसाइल र ड्रोन आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु भएको छ। 29 जना घाइते भएका छन्। यसलाई दुई पक्षबीच घातक आक्रमण भनिएको छ। मिसाइल आक्रमणले मरीब प्रान्तको शिविरमा बिहानै निशाना बनाएको थियो र नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र द्वन्द विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा 308 व्यक्तिको उद्धार गरिएको छ। फेब्रुअरी 3 र 4 उत्तर मध्य राज्य क्वारा र नाइजरमा छुट्टा छुट्टै आक्रमणमा उनीहरू अपहरणमा परेका थिए।
0: साझा खबरमा अब खेल खबर। गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदक विवादमा परेको छ। प्रदेशका खेलाड़ी प्रशिक्षक खेल क्षेत्रमा लागेका व्यक्ति संघ संस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापित पदक वितरण प्रक्रिया अपारदर्शी भएका कारण पहिलो प्रयासमै विवादास्पद बनेको हो। पदक वितरणका लागि परिषदको नियामक निकाय सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 जारी गरेको थियो। सोही कार्यविधि अनुसार आर्थिक वर्ष 81/82 पदक 30 असार 2083 वितरण गरिएको थियो र छनौट समितिमा बदमाशी भएको भनेर आरोप पनि लागेको छ। नेपालका नम्बर 1 खेलाड़ी वाङचु तामाङ प्रथम काठमाण्डु खेल मण्डल नेपाल टप 16 ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनशीपको सेमी फाइनलमै पराजित हुनुभएको छ। काठमाण्डु खेल मण्डल एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा भएको प्रतियोगितामा बिहिबार दोस्रो सेमी फाइनलमा उहाँ सबिन तामाङसँग 5-4 फ्रेमले स्तब्ध हुनुभएको पत्र पत्रिकाहरूले पनि खबर छापेका छन्। त्यसै गरी भर्खर सम्पन्न विश्वकपको सह आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताउनु

थलामेटार मात्रै होइन तमोर करिडोर अन्तर्गत पर्ने सदमटार, हंसमोरङ र भैँसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरे।

0: वन संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
1: मध्यपूर्व द्वन्द सर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुथी विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढ़ीको उद्धार।
0: र गण्डकीमा वितरण गरेको खेलकुद पदक विवादित। काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलमा प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय 10 तोप्स अन्तर विद्यालय फुटसल च्याम्पियन।
1: ताजा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। पछिल्लो समयमा सभामुखले कालो चश्मा लगाएर संसदको बैठकमा आउन नमिल्ने भनेर निर्देशन दिनुभएको छ। त्यो कतिको पालना हुन्छ आज भोलिमा नै देखिनेवाला छ।

0: संवाद श्रृंखला हेलो संसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानेजी।
1: धन्यवाद।
0: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौँ?
1: ठाडो उडान त नभनौ, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत

0: अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषय वस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
1: मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुट्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने, त्यस कारणले गर्दाखेरि यी पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ

0: मैले त इभन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल रुम्टाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्याएर कसले कम ल्यायो भने त्यो पार्टी जातीय रह्यो. अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजाने कुराहरू मलाई सिकाइदिनुहोला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ.
1: सिकाउनु भएपछि
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो.
0: निर्वाचन जितिसकेपछि
1: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
0: मेरो अनिल रुङ्गाटाजीसँग त लगभग धेरै पटक पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवजीसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुईपटक फोन भयो होला.
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै हामी भइहाल्यो.
1: जितिसकेपछि तपाईँ साझा हुनुभयो,
0: साझा भइहाल्यौँ. उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नु पर्ने कुरै भएन.
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: मैले सदनमा 9 पटक जति 8 पटक जति आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ.
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभयो जस्तै अब परिस्थितिजन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन. अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी.
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको

0: देशको एउटा आर्थिक मेरुदण्ड त्यही रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ। मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ नि एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने काम म कहिले कसरी छोडिन गर्छु।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमचिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो ऱ्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने चाहिँ?
0: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो। अब तपाईँले भन्नुभयो जस्तै अब संसदको किसिमले चिनजान जान पहिचान अब हाम्रै पार्टीले पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
1: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ? फेरि
0: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसकामा त अब त्यो एउटा आत्मीयता हुने नै भयो, र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन, त्यो बिस्तारै त्यसलाई चाहिँ
1: विकास गर्दै लैजाने योजना छ।
0: आफ्नै
1: पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढ़ाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गर्यौन् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
0: होइन, पार्टीले त गरिरहेकै छन्, जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई त्यसलाई जम्मा गरिदिएकै छ होइन, अनि त्यसपछि अब कुनै एउटा अर्को एउटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो, अब फेरि चाहिँ हुँदै पनि छ, यो केन्द्रीय सदस्य र संसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन, त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ, हाम्रो चाहिँ अब भूमि हुँदैछौ त्यसमा।
1: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढ़ी महत्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव छ अहिले?
0: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए, अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा विषयमा केन्द्रित हुने भयो, त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए, अब संसदीय समितिमा जस्तो म
1: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग के छ यो समितिले के गर्छ?
0: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्ता चाहिँ जोडिएको चाहिँ यो समिति हो, अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकार भित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ।
1: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो? उद्योग व्यवसाय वीरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो, तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढ़ाउने अथवा उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलिक बढ़ी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
0: होइन, मैले त अब जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो भयो। उद्योगी व्यवसायीहरूको चाहिँ हक हितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगी व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्र चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बन्नु

0: पर्छ होइन, त्यो ऐन बनाउँदाखेरि चाहिँ आफूले चाहिँ त्यसमा थप भर गर्नुपर्ने कुराहरू, उद्योग व्यवसायसँग सम्बन्ध सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भएँ, त्यसमा म गर्छु पनि।
1: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
0: मैले आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो। यहाँबाट म चाहिँ राजधानीबाट जानेको थिएँ कि हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुमबिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने। तर
1: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरू
0: होइन, टोल टोलमा जाने हामी त हामी चाहिँ मैले अघि तपाईँलाई भने
1: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठेक्का पार्ने अनि गाडी चढ्ने टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने मञ्चमा चढ्ने भाषण भूषण गर्ने ल सक्यो है धन्यवाद भन्यो अर्को कार्यक्रम छ भन्यो फेरि अर्कोमा गयो दौड्यो त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो। त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट चढ्नु भयो भने?
0: मैले त्यही कुरा तपाईँलाई भने हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेको छ मैले
1: भनेको। राम्रो कुरा चाहिँ सिक्ने, नराम्रो कुरा छोड्ने होला?
0: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा चाहिँ त्यही कुरा त्यही पाठहरू भनौँ त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ। हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो त्यसमा हामी कहिले सरी लगभग नभएको अवस्था हो।
1: त्यो भनेको पार्टीले निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
0: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भेट्ने जनताका मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो। हामीले जानेका हाम्रो भोगाई पनि हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन होइन। धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, साना चिन्ने सामानका कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग चाहिँ जोडिएका कुराहरू।
1: तपाईँ पनि एक फोन लगाइहालौँ कुरा गरिदिइहालौँ भन्ने जस्तो हुन्छ होला नि सांसदले?
0: त्यो त भनिन्छ नि, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वार्ड अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नि र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत एकदम आवश्यकता काम हो, यो चाहिँ तपाईँले गर्नुहोस्, यो गर्नै पर्छ। यसमा धेरै ठूलो बजेटको कुरा पनि छैन, दुईवटा एउटा चाहिँ रोड चाहिँ एकदम हिलामी भइरहेको अवस्थामा दुईवटा ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा केही आवश्यकताहरू पूरा हुन्छ भन्ने त्यो त्यति चाहिँ तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि चाहिँ जति गर्न गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्नु खोजेँ।
1: ब्याट्री चेन्ज गरिहाल्नु त्यसपछि अब सक्छ। कति मिनट भएको छ सुन्दैछ? यसो बारी छ ओके डन। कति मिनट? 33 होइन सर? ओके डन, ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी? सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर? अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो, कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
0: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ म त्यसै माध्यममा उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
1: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
0: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रम भएको बेलामा सदनमै भएको बेलामा बाहेक अरू बेला त फोनमा कुराकानी
1: यो तिनवटै अवस्थामा पनि आउँछन् फोनहरू सोधेको बेला कहिले सदनमा भएको बेला कार्यक्रमको
0: फोन त चौबिसै घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने र अब अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिने
1: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ
0: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ र मैले त बिरगंजमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु सचिवालयलाई मैले चाहिँ साथीहरूलाई राखेको छु र
1: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा
0: अब यस्तो छ अब अहिले त सरकार
1: अब त तपाईँलाई केही राहत हुने भयो
0: अब त केही राहत होला तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीले सहयोग गर्नुभएको
1: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो
0: एकदम एकजना नै मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न सबै अलग अलग चाहिँ भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन टोकेर राखिदिएको छु
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद मानिन्छ यहाँलाई
0: धन्यवाद तपाईँलाई पनि तपाईँले तपाईँ र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनु र एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईँले उपलब्ध गराइदिनु भयो यसको लागि तपाईँलाई हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं विशेष र निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधि साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: रेडियो पार्लर 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 8:07 AM
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.8 मेगाहर्ट्ज
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1 सम्पर्क नम्बर 0656-94-495
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइ राख्ने
4: विभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँहरूले आफ्नो र नि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क र सहकार्य भन्ने गर्दै गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइलो 89.8 MHz तनहुँलो चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz दिलीवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्वाईबाट, नारायणी एफएम 103.8 MHz बिरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सिन्धुलीगञ्ज धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz

गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा काशीबाट पनि कार्यक्रम ज्योतिष बासको तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98.4175.223 र 98.0056.273 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

तेह्र सय साल साउन महिनाको आज 22 गते तदनुसार इसवीसन 2026 अगस्त 4 तारिक सकर सम्वत्सर 1948 नेपाल सम्वत् 1146 दिल्लाका रोदन नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज शुक्रबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज नवमी तिथि। नक्षत्रमा रहेको छ कृतिका नक्षत्र। योगमा रहेको छ वृद्धि योग। करणमा रहेको छ वणिज करण रहेको छ। चन्द्रमा आज वृश्चिक राशिमा। श्री सूर्यनारायण चाहिँ आज विशेष गरी कर्कट राशिमा। आनन्दादि योगमा आज छत्र योग रहेको छ। आज बिहान सूर्योदय 5:30 भयो भने सन्ध्या सूर्यास्त 6:47 हुनेछ र आजको दिनमान घडी 13 छत्र पला रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। आजको काल बेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 10:29:38 विशेष गरी दिउँसोको 12:09:28 काल बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 7:09:59 8:49:49 लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 12:10 1:49 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। आज विशेष गरी सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा, मंगल मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। विशेष गरी अन्तरणी राक्षसीकरण परेको छ। कृतिका नक्षत्रको तेस्रो चरण नाम आउँछ उमाकान्त अथवा उमा नाम आउँछ। आज दिनाली अन्तरणी राक्षसीकरण पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ। आजका दिन तपाईँहरू कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि।

0: मेष राशि उनीहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्ने, मान सम्मानमा आघात पुग्ने, विचार संरक्षण गर्न अघि राम्ररी विचार पुर्याउनु होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वाद विवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिको लागि समय प्रतीक्षा गर्नु पर्ला। सुखले खर्च बढाउनेछ र काममा केही उल्झन पनि आउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन परिवेश उल्लासमा रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नामधाम इनाम कमाउने बेला रहेको छ। बिछोडीका आफन्तजनसँग भेटघाट हुनेछ तर लोकताका लागि खजुर खर्च पनि हुन सक्छ। सुमधुर सम्बन्धको लागि विशेष ध्यान पुर्याउनु होला। स्वास्थ्यको लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अध्यावधिक ज्ञानको अभावले काममा अलिकति पछि परिन सक्ने भएकाले सावधान रहेर अगाडि बढ्नुहोस्। दिन राशि वृषलाई विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नाले अर्थाभाव देखा पर्न सक्छ। आफ्नो स्वामित्वको वस्तुमा अरूले दावी गर्न सक्छन्। सापले दिने बानीले पनि समस्या निम्ति आउन सक्छ। आफ्ना बाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको लागि निकै दुर्धुप गर्नु पर्ला। समय लिन नसक्दा बन्न लागेको काम बिग्रिन सक्छ। समयमा होस् नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन् भने आमदामीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठपिपणी रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मण्डलको फाइदा हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन लामो समयदेखि प्रतीक्षा गरेको काम सम्पादन हुन जाँदैछन्। आफ्नो क्षेत्रमा प्रभाव समेत जमाउन सकिन्छ। नामदाम इनाम प्रतीक्षा कमाउने बेला रहेको छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्दै जाँदैछ। कीर्तिमयी काम बन्नाले मूल्यवान वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। आन्तरिक काम सम्पादित र उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ। शुभचिन्तकको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सकिन्छ। सामाजिक काममा पछि परिन्छ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्ने खालको यो भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन खानपानको असावधानले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ला। गोपनीयता बाहिरले समस्या आइपर्ला। आमदामी रोकिनाले केही योजना रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा भएको वस्तु समेत घुम्न सक्छ। कामको चापले केही तनाव बढाउन सक्ने योग भएकाले राशि तुलालाई आजको दिन विशेष सावधान रहेर अगाडि बढ्दा दिनलाई अलिकति शुभ बनाउन सक्ने योग देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन आराम तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनसँग साथले उत्साह जगाउनेसँग अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार पेसामा पनि फाइदै फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निराकरता आउनेछ। विशेष उपहार समेत प्राप्त हुन सक्ने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन साहसी काम गरे अरूको मन जित्न सकिन्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्दै जानेछन्। रोकिया काम बन्नुको साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यवसायिक काममा राम्रो फड्को मार्न सकिन्छ। उद्योग तथा व्यापार प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्याङ्कन हुँदै जानेछन् भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको यो घुइँ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश सीधा काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुझ्नुपर्नेछ। स्वास्थ्यको लागि खानपानमा सजग रहनु पर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना रहेको छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभ चिन्तकले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा धमिरा आइराख्न सक्ने भएकाले अलि सावधान रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष शुभ रहनेछ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिवारमा असमझदारी देखेर साथीभाइको साथ नदिन सक्छन्। अर्को फाइदाका लागि उपाय भइला साझेदारीमा देखिने समस्याले सम्झौताहरू भङ्ग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिन्छ तर विश्रेणमा दिएको पचनले समस्या निम्त्याउन सक्छ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्दा नै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। मेहनतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। मेहनतले दिगो फाइदा दिलाउन सक्छ भने गरिएका कर्मको उचित प्रतिफल समय प्राप्त हुने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सम्हाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मानसिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सर्वप्रथम पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु कि। अब आफूले कति जानेको छ मैले त्यति कुराहरू सिकाउँछु मैले, हगि। त्यस कारण गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषय पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिरहेको छु। विशेष गरी चाहिँ वेद, विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँलाई यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषय पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासतीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग व्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो, वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यस्तै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनुपर्दछ भनेर भनेको छ। पूजापाठ गर्दैमा होइन, मन वचन कर्म र शुद्ध रहनुपर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध, धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालन गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँग सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव स्वभाव कसरी बन्यो पुरुषोक्त, समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व, जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। कान भने विभाजन फरक फरक छन्। यसका आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ, लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र
मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ। शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी सुरु भयो, ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ। मैले तपाईँलाई यो कुरा भनिसकेको छु, हो कि होइन? यसै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो, सबै ज्ञानको आधार यहीबाट उत्पत्ति भएको छ ऋग्वेदबाट। अब यजुर्वेद, शुक्ल यजुर्वेद, शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ, विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ। शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदा शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने, पूजा संस्कार कसरी गर्ने, समाज कसरी चलाउने, यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले। यसमा अलिकति तपाईँसँग कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ, कुन यज्ञ कहिले गर्ने, कुन आहुति के भनेर चढाउने, मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने, यजुर्वेदले सबै विधित विस्तृत रूपमा बताउने गर्दछ। सोह्र संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ। यस्तै गरी जन्म, नामकरण, उपनयन, विवाह श्राद्ध सबै विधिहरू यसमा पढ्ने गर्दछन्, सोह्र संस्कारहरू पढ्ने गर्दछ। सोह्र संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है? यो सोह्र संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु। आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ, अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला। सोह्र संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ। कर्तव्य धर्म, मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ। कर्मयोगको बिउ यही वेदमा छ। फलमा आसक्ति नगर्नु भन्ने पनि सिकाउँदछ, कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ। यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर, धान त रोप्नु पर्यो, कति फल्छ आश गर्नु भयो, फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो, कर्मको आधारमा हो कि होइन? राजा समाज परिवार चलाउने नियम पनि रहेको छ। राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ, न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ, परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ। विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ। असत्य, अन्याय, दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले। असत्य नबोल्नु, असत्य गर्नु हुँदैन, सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ। अन्याय गर्नुहुन्न कसैले पनि, दुराचार पनि गर्नुहुन्न, दुराचारहरूबाट असत्यबाट चाहिँ हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ। समाजमा सहकार्य, दयालुता, सत्य, शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म, पूजा, विधि, संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई। विशेष गरी चाहिँ अब हाम्रो सामवेद, संगीत, स्वर, ज्ञान, भक्ति र योगको वेद हो। यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ। सामवेदलाई चाहिँ भारतको शास्त्रीय संगीत, राग, ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ। विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ। मन्त्रको शक्ति स्वरमा छ, मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ। यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकेन, लय मिलाउन सकेन भने त्यो मन्त्र काम लाग्दैन, मन्त्रहीन हुन्छ, शक्तिहीन हुन्छ भनेर भनेको छ। सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ। विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँलाई एउटा भन्न मन लागिहाल्यो, एउटा सुनाउँछु है त म तपाईँलाई।

गुवामा कहाँ यहाँ यस्तो खालको मन्त्रहरू हुन्छन् वेदमा है, यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै

शिवाय च शिव ताराय च यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोले जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनाव धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्दछ. बिहान बेलुका मजाले ध्यानमा आँखाचिममा हल्का आँखाचिममा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ. मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ. अब भक्तिको उत्कर्ष साम्वेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुरतालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारण मन्त्र उच्चारण गर्दाखेरि का नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्। साम्वेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट नै बनेका छन्। विशेष गरी साम्वेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेद पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन् हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरेर चाहिँ अथर्ववेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ. अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. त्यसै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पाएर खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन् जस्तै कसैले लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा थुक्नु भयो भने ती लागू भएको सञ्च हुन्छ. तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ. जप गरेर सिद्ध गर्नुपर्दछ. जस्तै सूर्यग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्रग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ. जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि रोगीलाई ठोकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ. जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु. सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ. गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँले दैनिक रूपमा जप पनि गर्नुपर्छ. गायत्री बिहान बेलुका सकिन्छ. 1000 नभए 108 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ. गायत्री मन्त्र भनेको महामन्त्र हो. यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ. तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ. आध्यात्मिक शक्ति कसरी प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ,
मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ। विशेष गरी चाहिँ त्यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई वास्तु जस्तै होटल व्यवसायहरू अफिसहरू कल कारखाना उद्योगहरू तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनुपर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ होइन। जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भएर भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसरी ऊर्जा उत्पत्ति गर्दछ र सोलर प्यानल चौबिसै घन्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन। हो त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य सुरक्षा जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्वेद भनेको चार वेदको मुनि वर्णन तपाईँलाई गरेँ। अब यी चार वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति ब्रह्माण्ड दर्शन गहिरो सार भनेको चाहिँ सत्य ब्रह्म ज्ञान जीवनको मूल भनेर सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म संस्कार पूजा विधि कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत भक्ति ध्यान स्वर शक्ति मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या उपचार वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्यै राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अघि भनेको थिएँ स्वर संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म स्वर संस्कार हुने गर्दछ, हो कि होइन। स्वर संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ है, अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञभवित पर्दछ, अनि एघार नम्बरमा वेदारम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो स्वर संस्कार मध्ये पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेर गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेताग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले है, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अर्को चाहिँ तपाईँको चाहिँ नामकरण, त्यसपछि नराम गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्नप्राशन भनेको भात खाइ गर्ने कुरा बुझ्नु भएको छ होइन त, त्यसपछि
कर्णभेद भनेको कान छेल्ने हो त्यो चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेल्नु पर्छ भन्ने कुरा थाहा थियो, हो कि होइन? जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है, चुडाकरण पनि तपाईँलाई थाहा थियो, एक कपाल कौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई, हो कि होइन? त्यसपछि यज्ञपवित जैन आउनुपर्छ, व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई, हो कि होइन? अब वेद पढ्नु पर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकीहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा, ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ, होइन? काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु, यहीँ बस्नुपर्छ, दुरीले मिठो मिठो पकाएर खान दिन्छन्, यहीँ बसेर पढ्नुपर्छ भनेर मामा श्रीले फकाएर लिएर आउनुहुन्छ, त्यो त तपाईँलाई थाहा छ नि, हो यसको अर्थ के हो, तपाईँले यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रिपाग्नी सङ्ग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले, तर त्यो त्रिपाग्नी संस्कार भनेको अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी, स्वर संस्कारमा के पर्दछन्, स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य मेरो गरेर सुनाउँदैछु। विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ, स्वर संस्कार भने के हो, विशेष गरी पनि यो पनि म तपाईँलाई जानकारी गराउँछु। विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि, विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ, मैले भनेको थिएँ पति पत्नीले पवित्र मन सिकेर शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर हुने गर्भधान भनिन्छ। शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। यसै गरी पुंसमन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ। यसमा चाहिँ विशेष गरी मातृरक्षा, भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भन्दा मैले भने तपाईँलाई गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ, अर्थात् सीमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ। नामकरण भने तपाईँलाई थाहा छ गरे शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ 3 अथवा 4 महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ 6 महिनामा खिर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवस्था र हर्ष भन्ने मान्यता हो, पहिलो पटक कपाल काट्ने मुण्डन गर्नेलाई विशेष गरी चुडाकरण भनिन्छ। कर्णभेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ। शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण, बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो, गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने। वेदा अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ यसमा विशेष गरी चाहिँ। समावर्तन संस्कार भनेको विद्या जी तपाईँको समाप्ति, गुरुबाट शिक्षा लिने संस्कार विशेष गरी गुरुकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा,
अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहयात्राको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहग्नि परिग्रहण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विलयन विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको साथ एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष गरी मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ, तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले स्वर संस्कार, यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसमा गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी पनि गराएको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सम्हाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004447 क्लासिक टेक छोयो कि छोड्यो
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
2: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
2: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन सम्पर्क नम्बर 0656493495
3: लौ छ टाइम पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न सटेन गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: चैते धानमा नेट ब्लास्टको समस्या
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
9: रोगको लागि अनुकूल मौसम
8: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
8: खेतमा पानी जमाइराख्ने
9: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
8: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855420754 इमेल lok.logic2@gmail.com
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट IT सोलुसन
11: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध
10: Logic Computer, a complete IT solution.
11: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्य

0: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
1: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सपोर्ट ल जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
0: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
1: बाबा, हाम्रै पश्चिम स्टोनको सातनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
0: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, चार्दो नगर टाउन, चितवन।
1: सम्पर्क नम्बर 98 450 82 997,
2: 98 550 10 997।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056 490 959, 98 550 60 359 र 98 550 67 359।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.1 MHz।
6: नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्राप्त।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.1 MHz।
6: नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, सञ्चालकहरूसँग, शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी कुरा गर्दैछौ अमृत समान दूध उत्पादन गर्ने कृषकको पीड़ाका कुरा गर्नेछौ। चोकर दाना हरेक महिना महँगिन्छ, तर किसानले उत्पादन गरेको दूधको भाव वर्षौंदेखि उही ठाउँमा छ। सहकारीबाट पैसा आउँदा 5 महिना 6 महिना लाग्छ। मिनरल वाटर भन्दा सस्तो छ दूध, तर घाटा खाएर पनि किसान दुहिरहेका छन् त्यही दूध। आज यही प्रश्नको जवाफ हामी खोज्छौ। किसानको प्रत्यक्ष भनाई रिपोर्टमा हामी तपाईँलाई प्रस्तुत गर्छौ।

0: अहिले पश्चिम चितवनका तीनवटा दुग्ध सहकारीमा पुगेर केही कुराहरू गरेका छौ। किसानको कुरा सुन्नुहोस्। भरतपुर 18 का कृषक कृष्ण पाण्डे दूधको क्यान बोकेर सहकारी तर्फ दूध बिक्री गर्न लाग्ने क्रममा बाटोमा नै कुराकानी हामीले उहाँसँग गर्यौं। सुनौ उहाँको कुरा।
1: म डेरीमा जान हिँडेको, हाम्रो यो शान्ति डेरी हो, शान्ति दुग्ध उत्पादक डेरी हो, भरतपुर 18 यसको 19 छ, 18 यो शाखा हो। मैले अब चाहिँ त्यही हो, अब बाल बच्चालाई खुवाएर घर चाहिँ यस्तो चाहिँ गरेर नुन तेलको बाटो भनेर बेच्ने हो, के अरे व्यवसाय भन्नाले व्यवसाय जस्तै पनि हो, तर चाहिँ व्यवसाय गरी पनि फल खाएर चाहिँ घाटा परेर अब 50-60 रुपियाँ किलोको चाहिँ 60-70 रुपियाँ किलो चाहिँ चोक्कर भन्छन्। हाम्रो दुध चाहिँ त्यो मोहीको मूल्य पनि पर्दैन, पानीको मूल्य, त्यो मिनरल वाटरको पानीको मूल्य पनि पर्दैन। किसानलाई चाहिँ यति मर्का छ अहिले, अहिले खेतमा मकै छ, तर चाहिँ किसान चाहिँ रोइरहेछ, जुन जोगी आए पनि कानै तिरेको जस्तो छ। अनुदान त दिया छ, जस्तै अनुदान दिँदा हामीले घरबाट बेच्दाखेरिमा थोरै कम मात्रामा बिक्री हुन्छ, आफ्नो छिमेकमा कसैलाई चाहिएको बालबच्चा छन् भने घर गाउँमा 80 रुपियाँ 70-75 गाईको दुध, भैँसीको 90-100 बिक्री हुन्छन्, अनि त्यो कम कटिया हुन्छ, अनि त्यसले चाहिँ त्यो मूल्य चाहिँ त्यसलाई खुवाएको मूल्य अहिलेको महँगीको चाहिँ मूल्य, त्यो बाध्यता हो चाहिँ अह पर्ता पर्न त के कुरा, उल्टो घाटा परिराखेको हुन्छ। 15 दिनमा पहिला दिँदाखेरि मान्छेले 6-7 महिनासम्म चाहिँ जस्तै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उखुको दुधको कति पटक हडताल गरेर चाहिँ दुध रोडमा फ्याँकेर किसानले, अनि चाहिँ अन्न बालीहरू चाहिँ रोडमा फ्याँकेर कति पटक किसानहरूले चाहिँ हडताल पनि गरेका छन्। जे ती हुँदा पनि यो सरकारले चाहिँ कुनै सरकार आउँदाखेरि यहाँ पनि यसले गर्छ कि भन्यो, अर्कोले गर्छ कि भन्यो, जुन जोगी आए पनि कानै चिरेको भने जस्तो
2: सहकारी
1: कुरा त के कुरा हौस र जम घटाउने बरु चाहिँ उयो बिचौलियाको ठुला ठुला उद्योगपतिहरूलाई मात्रै चाहिँ प्रोत्साहित गरे, साना किसानलाई चाहिँ कुनै सरकारले पनि हेरेको छैन। के भने यो हामी किसान पनि हो, सहकारीको मेम्बर पनि हो, हामी सहकारीको समिति भनौँ न सदस्य, अनि हामी नै यो समिति उ गरेर जस्तो कि अन्य चाहिँ बजार भाउ बुझेर अन्य चिजको अनि ज्यानीहरूको हरेक चिजको चाहिँ गरेर कम्तीमा पनि चाहिँ गाईको दुध चाहिँ ल्याप्टो फ्याट राम्रो आउने चाहिँ 80-90 यति नगरेसम्म चाहिँ किसानको चाहिँ हुन्छ। फेरि अब यसको 80-90 हुने बित्तिकै अर्काको चाहिँ यसको डब्बर बढिया हुन्छ के, दुधको 80-90 हुने बित्तिकै धानको चाहिँ मूल्य हुने बित्तिकै मकैको हुने बित्तिकै अरू चिजको अनुपातमा हरेक चिजलाई चाहिँ त्यो तुलनात्मक गरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ। तर एउटा चिजको अलिकति 10 रुपियाँ बढ्यो भने अर्को चिजको चाहिँ हामीले किसानले किन्ने चिजको चाहिँ 150 बढिया हुन्छ।
0: चोकरको भाउ त हप्ता हप्ता बढ्छ, तर हाम्रो दुध लिटरको 60-62 रुपियाँ, त्यो पनि 6 महिना पछि सहकारीबाट आउँछ। हामी किसानका कुरा कसले सुन्छ र खै? भरतपुर 20 रहेको पूर्व भीमनगर दुग्ध उत्पादन सहकारी संस्थाका सदस्य परञ्जीवी ढकालको पनि केही कुरा हामी सुन्छौ। विदेशबाट फर्केपछि दुग्ध व्यवसायमा उहाँ लाग्नु भयो। सुनौ उहाँको कुरा।
3: र मैले सरसरी हेर्दा पश्चिम चितवनमा सर्वप्रथम यो 48-46 सालदेखि स्वयं यहाँ बलराम पण्डित सरको अगुवाईमा, संस्थापक अध्यक्षज्यूको अगुवाईमा यो संस्था स्थापना भयो। र हामी स्कुल पढ्दादेखि कलेज पढ्दादेखि हाम्रो बुवाहरू त्यो पिँढी यो डेरीमा लाग्नुभयो, त्यसपछि निरन्तरता यो दुग्ध व्यवसायमा हामी लागेका छौँ। म पनि केही समयपछि अहिले लगभग वैदेशिक रोजगारको सिलसिलामा केही समय बाहिर थिएँ, त्यसपछि अहिले लगभग 4 वर्ष आएदेखि यो डेरी लगभग सञ्चालन गर्न हामीले फेरि अलिकति दुध बढाउँ, गाई बढाउँ, सबैले 1 कुन्टा गाई भने नि पालौँ सबै घरमा भनेर हामी लाग्यौँ। लागेपछि निरन्तर वर्षभरि नै दुध बेचेको छु मैले, रेकर्डमा हेर्नुहोस् लगभग अहिले पनि यो आर्थिक वर्ष मैले गत आर्थिक वर्षमा 6,000 लिटर दुध संस्थालाई बेचेको छु होइन। अब समस्या कठिनाई भन्ने कुरा विगत 2 वर्ष अगाडि 8-4 दुधको मूल्य थियो 72 रुपियाँ। त्यो बेलामा किसानले अलिकति राहत महसुस गरेको थियो, चाहे पैसा ढिलो आओस्, 4 महिना ढिलो आओस्, 5 महिना ढिलो आओस्, होइन, किसानले राहत महसुस गरेको थियो। त्यसमा महानगरको पनि प्लस 4 रुपियाँ थपिँदा 76 रुपियाँ हुन्थ्यो, राम्रो दुधको, गुणस्तरीय दुधको हामी खुसी नै थियौँ। त्यसपछि 81 आएर 6 महिना अर्को सालमा आएर दुधको मूल्य 64-65 कायम भयो, हामी ठुलो पीडामा पर्यौं। संस्थागत रूपमा नेपाल किसान महासंघले आफ्नो ठाउँबाट आन्दोलन, ज्ञापन पत्र, सबै कुराहरू गरे, तर राज्यबाट कुनै सुनवाई भएन। नभएपछि अब के गर्ने, बेचिरहेको पेसा गरिरहेको पेसा भनेर हामी लागिरह्यौं, केही हुन्छ कि किसानलाई भनेर लागिरह्यौं। यतापट्टि हेर्दाखेरि महानगरले पनि जेन्जी आन्दोलनपछि पुननिर्माण भनेर 1 रुपियाँ कट्टा गरिदियो, अहिले 3 रुपियाँ समथिङमा आयो लिटरको, हामी त्यसमा पनि मर्कामा परेका छौँ। अब डिडिसीको भुक्तानी 4 महिना 6 महिना 7 महिना आउँदैन, नआए पनि हामीले गनी गोतो गरेर आफ्नो घरमा मकै राखेर पिनेर खुवाएर चोकर कम्ती खपत गरेर कमसेकम उत्पादनलाई चाहिँ एउटा ग्राहस्थ उत्पादन, कृषि भनेको यो सबैको देश चलाउने, सबैको जीवन धान्ने एउटा व्यवसायको रूपमा, पेसाको रूपमा आएको कारणले हामीले यसलाई चाहिँ बढुवा दिन अझै लाग्यौँ, लागिरहेका छौँ। तैपनि हामीलाई सन्तुष्टि छैनौँ। अरू व्यवसाय कुखुरा पालन पनि एउटा सामान्य, अहिले बर्ड फ्लूको महामारी फैलिएको छ, तैपनि यो भनेको थोरै लगानीमा आफ्नो आत्मनिर्भर हुने, लगभग 50-1 लाखमा गाई ल्याएर छाकको 5-7 लिटर 8 लिटर दिनको 14-15 लिटर बेच्दा कमसेकम हामीलाई आफ्नो काम श्रममा नि आफ्नो खर्च हुन्छ, स्वास्थ्य बन्न बाध्यता, अरू पेसा भन्दा हामी खेतीपाती नै गर्छौँ, हामीलाई मलको नि अभाव पर्छ, राज्यको रासायनिक मल पनि कहिले पाइन्छ कहिले पाइँदैन अनुदानका, हामीलाई कम्पोस्ट मलको रूपमा पनि गोबर प्रयोग हुन्छ, तैपनि हामी यही पेसालाई चाहिँ अवलम्बन गरेका छौँ। अब गर्नु पनि बाध्यता भयो, अब यसलाई अलिकति प्रविधि त हामीले सोचेका थियौँ, नयाँ सरकार आयो, नयाँ सोच आयो, जेन्जी आन्दोलनपछि, भदौपछि र गत आम निर्वाचनमा, फागुनको आम निर्वाचनमा नयाँ पिँढी आयो, हामीभन्दा उमेर समूहमा अलिकति कान्छा समकालीनहरू आए, अलिकति किसानको हेर्छन् कि भन्ने हामी सबैलाई लाग्थ्यौँ, तर किसानको लागि 2 कौडीको पनि काम हुन सकेन, बजेटमा कुनै पनि सम्बोधन भएन। जस्तै किसानलाई परारको 72 रुपियाँ, 8-4 को 72 रुपियाँ राखेको भए एउटा राम्रो पोइन्ट आउँथ्यो। त्यसपछि स्थानीय पालिका मार्फत, निकाय मार्फत एउटा किसानले कमसेकम 4 वटा गाई पाल, तिमीलाई 2 लाख रुपियाँ बिना भितो लोन अथवा अनुदान भनेर राज्यले एउटा दीर्घकालीन योजना ल्याइदिएको थियो भने आज किसान खुसी हुन्थ्यो, नेपालको उत्पादन, ग्राहस्थ उत्पादन बढ्थ्यो, आज दुधको खपत बढिरहेको छ, सामान्य प्रधानमन्त्रीज्यूले कहिले चिज खाएर त्यसको नेपालको दुधको बिक्री गराउनुहुन्छ, कहिले नेपालको उत्पादनलाई वृद्धि गरौँ भन्नुहुन्छ, तर यथार्थमा किसानलाई उगाडि लाउने कुनै व्यवस्था छैन, यहाँ नीति भएन। त्यस कारणले हामी चाहिँ अब जे जसरी भए पनि अब यही दुध पेसा गर्ने, अब 4-6 महिनामा पैसा दिन्छ, पैसा आउँदैन,
4: कुनै दिन आउँछ कि भन्ने आशा,
3: भविष्यको आशा, परिश्रम गीतामा छ नि, कर्म गर फलको आशा नगर भने जस्तै भगवान् श्रीकृष्णले भने जस्तै हामी त्यही लाइनमा छौँ, हाम्रो पिता पुर्खाले त्यही सिकाउनु भयो, अलिकति प्रविधि युक्त बनाउन पाए हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
5: हामी 8-9 वर्ष भयो,
4: 9 वर्ष कति छन् अहिले तपाईँकोमा जम्मा पशु संख्या?
5: हामीले अहिलेको हामी 25-26 वटा छन्, अनि बाख्रा छन् 6-7 वटा, अनि कुखुराहरू गरेर सबै गर्दाखेरि धेरै छन्, अहिले गाई भैँसी गरेर 26 वटा छन्।
4: दुध कति उत्पादन भएको छ
5: अहिले? त अब भैँसीको दुध दिनको 50 लिटर गा छ, अनि गाईको चाहिँ दिनको 20 लिटर जति छ, 2 छन् गाई, भैँसी 12 माउ भैँसी छन्, अनि पाडा पाडी सबै गर्दा त्यति छन्। हामी पहिला हामी बजार बस्थ्यौँ, अनि बजार हुँदा हाम्रो नै त्यतै थियो दुध व्यवसाय, त्यही हुँदाखेरि हाम्रो जुन उहाँले लिनुभएको थियो भैँसीको दुध हाम्रो बजारमै कट्छ, त्यसले गर्दाखेरि हामीले चाहिँ अब गाईको दुध यहाँ डेरी हाम्रो सहकारी नजिकै भएको भएर हामीले सहकारीमा गाईको दुध दिन्छौँ किन खाली गर्ने भनेर, भैँसीको दुध चाहिँ हामीले बजारै लान्छौँ। अहिले चाहिँ 50 लिटर छ, अब 2 भैँसी ब्यायो भने लगभग 70 लिटरसम्म दिनको जान्छ, राम्रै छ अहिले अब जसरी नै एउटा पाले नै हामीलाई बन्धन हो, दुईवटा पाले नै बन्धन नै हो। त्यसले गर्दाखेरि यही व्यवसाय गरौँ भनेर श्रीमान विदेशबाट आएपछि के गर्ने भनेपछि एउटा गाईबाट सुरु गर्दा गर्दै राम्रो भयो, अनि गाईबाट गएपछि भैँसी विचार गरौँ भनेर एउटा भैँसी ल्यायौँ, त्योबाट राम्रो हुँदा अनि भैँसीबाटै जे होस् हामीले त्यो भैँसीको दुधको पैसाले अनि आफूले थपेर अलिअलि थपेर अनि त्यही भैँसी नै गरेर अहिले 12 माया भैँसी बनाएको छ। एकदम खुसी नै छु। अब विदेश गएर पनि एउटाले दुःख गर्नुभन्दा यहाँ बसेर हामी दुइटैले खटिनु त हामी दुइटै खटिन्छौँ। बिहान 2:30 उठ्छौँ अनि हामी 5 गोठको काम भ्याएर उहाँले 5:30 बजारै दुध लिएर जानुहुन्छ। हामी चाहिँ ठिकै छ, राम्रै छ दुध व्यवसाय। हाम्रो कस्तो हुन्छ भने मैले दुईतिर दिएको भएर एकतिर नहुँदा एकतिरले हामीले कभर गर्न सकेछौँ। हामीले दाना मात्रै महिनाको 80-90 हजार हामीले दाना झार्छौँ अनि अरू कुरा त छुट्टै छ। त्यसले गर्दा हाम्रो उताको भैँसीको दुधले कभर गरेको भएर गाईको दुध 1-2 महिना ढिलो हुँदा नि हामीलाई खासै फरक परेको छैन। हामीले भएको जति दुध जति हामीले डिडिसीमा खनाउँथ्यौँ भने हामीले पनि त्यही अवस्था आउँथ्यो, तर हाम्रो चाहिँ महिनै पछि उहाँबाट भुक्तानी बुझेको भएर हामीलाई त्यति समस्या चाहिँ
4: सहजै भएको छैन। के छ अरू यो संस्थामा पनि दुध दिनु भएको छ होइन, के छ आफ्नो कुराहरू संस्थामा राख्नुपर्ने कुरा?
5: संस्थाले चाहिँ यस्तो के छ भने मलाई के लाग्छ भने संस्थाले चाहिँ हामी जुन यो हामी दर्ता गरेर यत्रो गाई भैँसी पालेर बसेको मान्छेलाई चाहिँ संस्थाले चाहिँ अलिकति धेरै प्रोत्साहन दिए हुन्थ्यो जस्तो लाग्छ। जस्तै हामीलाई घाँस काट्ने मेसिनहरू अनि अब यो गोबर फाल्ने त्यो ठेला जुन सामग्रीहरू हुन्छ नि अनुदानमा, त्यो चाहिँ हामीले अहिलेसम्म 8 भयो हामीले पुरै प्यान दर्ता गरेरै बसेछौँ होइन, तर हामीलाई अहिलेसम्म कुनै सङ्घ संस्थाहरूले कुनैले पनि हेरेको छैन। त्यो चाहिँ हामी यहाँ नजिकै हुँदा हाम्रो संस्थाहरूले दियो भने भोलि भएन हामीलाई अरूहरूलाई नै हामीले प्रोत्साहन गर्न सहयोग गर्थ्यौँ कि यस्तो छ यस्तो हुन्छ गर्नु भन्ने। हामीलाई चाहिँ अहिले मेन समस्या भनेको घाँस काट्ने मेसिनको चाहिँ अलि समस्या छ, त्यो चाहिँ हामीलाई उपलब्ध गरिदिएदेखि हामी खुसी हुन्थ्यौँ।
0: कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। घाटा खाएरै भए पनि किसानले दुग्ध व्यवसाय गरिरहेका छन्। अरू व्यवसाय छैन, केही नगरी बस्न पनि भएन, त्यसैले किसानले विभिन्न खाले समस्या भए पनि दुग्ध व्यवसाय गर्ने गरेको पूर्वी चितवन कालिका नगरपालिका एकमा रहेको सामुदायिक दुग्ध सहकारीका अध्यक्ष कल्पना आचार्यले बताउनुहुन्छ।
6: दुध बिक्री गर्दाखेरि हाम्रो सामुदायिक दुध उत्पादक सहकारी संस्था जस्तै प्रारम्भिक तहका 6 सहकारीहरूको सङ्कलन केन्द्र सिराइसुली शिक्षण केन्द्र छ हाम्रो। पहिला अहिलेभन्दा 4-5 महिना अगाडि त एकदम 5-7 महिना अगाडिसम्मको भुक्तानी बाँकी रह्यो, एकदम गाह्रो भएको थियो। दाना चोकर पनि नपाउने, दुधको भुक्तानीको पैसा नआएर एकदम समस्या भएको थियो। अहिलेलाई चाहिँ थोरै केही मात्रामा अलिक सहज चाहिँ भएको छ। अहिले यो सिजन पनि अलिक दही बिक्री हुने, दुधका प्रोडक्टहरू अलिक धेरै बिक्री हुने सिजन भएर अनि जाडो लागेपछि फेरि केही समस्या हुन्छ।
7: हजुर,
6: किसानहरूलाई एकदम गाह्रो छ। एकदम अब भुक्तानी 15 दिनमा भुक्तानी अब फेरि कराउनु भयो भन्न पनि मिल्दैन। 2 लिटर दुध बेचेर आफ्नो रोजीरोटी चलाएको मान्छे हुनुहुन्छ, आफ्नो कहिले भुक्तानी आउँदा र छोरीको काटी कलम किनौँला फिस फिराउँला भनेर बस्नु भएको किसानहरू हुनुहुन्छ। अब कराउने पनि एकदम अब स्वाभाविकै छ उहाँहरूको तर्फबाट। अब एउटा गाई डेरीको अध्यक्ष हुँदै गर्दा म आफै पनि गाई पालेर दुध बिक्री गर्ने किसान पनि हुँ, आफै पनि किसान पनि हो। मैले पनि अरू साइडमा अरू व्यवसाय छैन, त्यतैबाट अब छोराछोरीको पिरियड आउँदा त्यही धान्नुपर्छ। गाह्रो छ एकदम किसानलाई गाह्रो छ। अहिले के गर्ने भन्दा पनि अलिक डिडिसीले नि राज्यले अलि राम्रैसी डिडिसीलाई सञ्चालन गरेर डिडिसी ट्र्याकमा आउने भने यिनी प्राइभेट डेरीहरू ट्र्याकमा आउँछन् होला मेरो विचारमा। अलि अब राज्यले अलि यो दुधको क्षेत्रमा ल तिमीहरूले कति उत्पादन गर्न सक्छौ गर यसको जिम्मा हामी हुन्छौँ भनेर नभनेसम्म यो समस्या यस्तै रहला। दुध निकालिसकेपछि आएको मोहीको रेट दहीबाट मोही नै अझै पातलो हुन्छ, त्यहीमा चाहिँ क्वान्टिटी पनि बढी नै हुने चिजको पनि रेट उस्तै उस्तै छ। अब यसो होटेलतिर घुम्न जाने भने त म मिनरल वाटरलाई 50-60 रुपियाँ बोतल पनि फिरिरहेछौँ कि हामीले कतिपय ठाउँमा। अनि भने चाहिँ अब हाम्रो दुधको मूल्य चाहिँ पानीको जतिको पनि छैन। अब यो एकदम गाह्रो विषय, दुःखको विषय हो है।
0: दुग्ध किसान समेत रहनु भएको उहाँले दुग्ध किसानले वर्तमान खेप नै परेको समस्या सुनाउनुहुन्छ। यही हो अहिलेको वास्तविकता। उत्पादन बढ्यो, लागत बढ्यो, तर आमदानी उही। समस्या किन आयो? यो समस्या एकाएक आएको होइन, विगतदेखि दुग्ध किसानले यस्ता समस्या झेल्दै आएका छन्। मिल्क होलिडे जस्ता समस्याका कारण कतिले सडकमा दुध पोख्न बाध्य पनि थिए, तर आजकल यस्ता समस्या भने छैन। दुग्ध सहकारीहरूले दुग्ध जन्य विभिन्न सामग्री उत्पादन गर्ने गरिरहेका छन्। महँगो दाना, सस्तो दुध, पशु आहारको लागत, दाना चोकरमै जान्छ। भारतबाट आउने मकै, सोयाबिन महँगियो, ढुवानी भाडा बढ्यो, तर नेपाल डेयरी विकास बोर्डले दुधको न्यूनतम भाव त्यही अनुपातमा बढाएको छैन। भुक्तानी ढिला, दुग्ध उत्पादक सहकारीहरूले दुध डेयरीलाई बेच्छ, डेयरीले 90 दिन भित्र मात्र पैसा दिन्छ, सहकारीले त्यो पैसा किसानलाई बाँड्छ। त्यही भएर किसानको हातमा पैसा आउन भन्नै 5-6 महिना लाग्छ। समयमा दुधको पैसा नआउँदा किसानले धेरै खाले समस्याहरू झेलिरहेका छन्। बजार र बिचौलिया दुध, दही, घिउको भाउ पसलहरूमा धेरै बढ्छ, तर त्यो नाफा किसानसम्म आइपुग्दैन। सहकारीले प्रोसेसिङ प्लान्ट आफै चलाउन सकेको छैन। चितवनमा दुध उत्पादन गर्ने किसानहरूकै हक हितका लागि जिल्ला दुग्ध सहकारी संघ पनि रहेको छ। यो संघको स्थापना विक्रम सम्वत 2050 साल जेठ 29 गते भएको हो। जिल्लामा रहेका दुग्ध सहकारीहरूको छाता संगठनको रूपमा रहेको यस सहकारीमा साना, मझौला र ठूला गरी 115 दुग्ध सहकारीहरू आबद्ध रहेका छन्। यसरी सहकारीहरूमा 40,000 भन्दा बढी दुग्ध सहकारी जोडिएका छन्। चितवन जिल्ला नेपालमा नै धेरै दुध उत्पादन गर्ने जिल्लामा पर्दछ। चितवन जिल्लालाई 2076 साल जेठ 29 गते दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ। यहाँ दैनिक 3,50,000 लिटर दुध उत्पादन हुने गर्छ। धेरै किसानले दुग्ध उत्पादन गर्न विकल्प नभएर बाध्य भएको हामीले माथि सुनिसक्यौं। दुग्ध किसान मारमा नै परिरहेको चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाले बताउनुहुन्छ।
7: किसान र उद्योगीहरू नम्र मान्छेको सम्बन्ध हुनुपर्छ, त्यो हामी चाहन्छौँ, किसानको तर्फबाट चाहन्छौँ। तर हामी यस्तो चाहेका छैनौँ 3 महिनासम्म पैसा नदिने उद्योगी चाहिँ हामी चाहेका छैनौँ। मान्य मन्त्रीज्यूलाई मैले जानकारी गराउनुपर्छ, यहाँ बसेर मैले किसानको पीडा भोग्नुपर्छ। मैले चितवन जिल्लामा 115 वटा दुग्ध सहकारी संस्थाको नेतृत्व गर्दै गर्दा 40,000 मान्छेहरूले दुध बेचेर भात खाने मान्छेहरू छन् त्यहाँ हामीसित आबद्धमा। 3 लिटर दुध बेचेर 1 किलो चामल किनेर लिएर आएर गुजारा टार्ने किसान छ हामीसित। 3 महिनासम्म पैसा पाएन भने त भोकै बस्न सक्छ, किसानलाई भोकै रहन सक्छ, त्यो सम्भावना हो। हामी यहाँनिर छौँ, हामी किसानहरू यति मात्रै आउँछौँ, दुध लैजानुहोस्, पैसा दिनुहोस्। केही माया छैन, केही मानिनेवाला पनि छैन, त्यो पनि 15 दिनमा, यहाँ 10 दिनमा दिन्छ सुधारले, हाम्रो 15 दिनको चलन छ, 15 दिनमा दिनु, अरू केही मागेको छैन। 25 दिनमा दिने नत्र ब्याज लाग्ने भन्ने कुरा आएको, त्यो ब्याज लाग्ने कुरा गर्यो भने जिन्दगी पैसा पाउँदैन, 25 दिनै हुनुपर्छ। 25 दिनपछि ब्याज लाग्यो भने कहिले पैसा आउँदैन। अस्ति भर्खरमा चाहिँ सिलोन जिल्लाबाट हामीले एकजना उद्योगीलाई वारेन्ट जारी गरेर 25 दिनमा खुलेर पठाओ। हामी अहिले चितवन जिल्लामा 3,50,000 लिटर दुध दैनिक उत्पादन गर्छौँ। हामीले समयमा भुक्तानी पाउनु नि 1,00,000 लिटर दुध हामीले पठाउँछौँ। त्यहाँ स्वरोजगार, अहिलेको सरकारले भनेको स्वरोजगार त्यहाँनिर होला, रोजगार त्यहाँनिर होला। र राष्ट्रिय दुग्ध विकास बोर्डको सन्दर्भमा त्यो हटाउने अथवा राख्ने कुरा हरेक वर्ष आइरहेछन्। हामी किसानहरू आएर बोल्ने कुरा राख्ने आवाजको जुन त्यो छोरालाई सधैँ भर्मर भर्मर बनाइदिने कि न, त्यसलाई बजेट बिनाहरू दिने, त्यसलाई सधैँ चाहिँ ढुक्चुक ढुक्चुक बनाइदिइराख्ने कि, अनि त्यसले कसैले कुरा राख्न पनि नपाउने, अनि त्यहाँ कुनै नीति बन्न पनि नपाउने, अनि किसानलाई चाहिँ दुःख दिइरहने, यस्तो किसिमको काम नहोस्। राष्ट्रिय दुग्ध विकास बोर्ड चाहिन्छ, दुग्ध विकास संस्थान चाहिन्छ, जुनसुकै हालतमा पनि हामी यो जोगाउनलाई चाहिँ हामी लाग्नुपर्छ। किसानको दुधलाई खरिद गरेर उसलाई समयमा भुक्तानी दिने हिसाबले अहिले चितवन जिल्ला दुग्ध सहकारी संघले पनि कलेक्सन गर्ने र उत्पादन गर्ने काम गरेको छ। र हामीले अहिले के चाहेका छौँ भने, मैले अन्तमा हाम्रो इन्ट्रेस्ट किसानले खोजेको कुरा अरू केही पनि छैन, गाईको दुध 365 दिनले बिक्री हुनुपर्छ, 365 दिन दुध बिक्री हुनुपर्छ र बेचेको दुधको समयमा भुक्तानी आउनुपर्छ। यति ग्यारेन्टी गर्ने हो भने हामी यतापट्टि कुलो चाइना छ त्यसलाई जति भए पनि खानेकुरा पुग्दैन, उता पनि भारत छ उसलाई पनि अहिले दुध पुगिरहेको छैन। हामीले सस्तोमा दुध उत्पादन गर्यौँ भने नेपाल भूमि यस्तो हो, खोलाको पानी र वनको स्याउलाई पाएर चाहिँ पशुपालन गर्न सकिन्छ, यहाँ लागत मूल्य हाई भइरहेछ।
0: प्रधानमन्त्री बालिन शाहले गत जेठको पहिलो हप्ता डीडीसीको चीज खाएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो। त्यस पोस्ट सँगै सो चीज नै बजारमा सतेज नै भन्दा पनि भएको छ। राज्यका प्रमुख व्यक्तिहरूबाट गरिने यस्ता पोस्ट भनाईले समाजमा अर्थ राख्छ र प्रभाव पनि पार्छ। यस्ता दुग्धजन्य पदार्थको उत्पादनमा लागेको सहकारी निकाय डीडीसीका प्रधानमन्त्री शाहको यो पोस्ट साह्रै नै फलदायी पनि भएको छ। तर त्यस चीजको बन्ने दूध उत्पादनमा लागेका किसानहरू सायदै फाइदामा पुग्यो। उनीहरू दूधको पैसा कहिले आउला भन्दै पूर्ण क्रम सायदै रोकिएको छ। समयमा किसानले दूध बिक्री गरेको पैसा पाउन सक्नु व्यवस्था राज्यले गर्नै पर्छ। यसका लागि राज्यसँगै सरकारवालाहरूको पनि ध्यान जान जरुरी छ। गत जेठ 18 गते विश्व दूध दिवस मनाइएको थियो। सोही अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा अध्यक्ष बगालेले आफूले किसानको समस्या बारे बोल्नुपर्ने बताउनुभयो। उहाँले दुग्ध सहकारीमा आबद्ध 40,000 किसानले दूध बेचेर भात किनेर खाने हो, तर 3 महिनासम्म पैसा नपाउँदा किसानले के गर्ने भन्दै आक्रोश समेत पोख्नुभयो। हामी पनि दबावमा छौ, डेरीले पैसा ढिला दियो भने हामी के गर्ने? ब्याङ्कबाट ऋण लिएर किसानलाई दिन सक्दैनौ। चोकरको मूल्य नियन्त्रण आफूहरूको हातमा छैन, सरकारले अनुदान दिनुपर्छ, दानामा सहुलियत दिनुपर्छ। अब समाधानको बाटो किसानहरूले केही मागलाई यसरी राज्यले सम्बोधन गर्न सक्छ। दाना चोकरमा सहकारीलाई अनुदान, सरकारले सिधै सहकारीलाई सस्तो दाना उपलब्ध, त्यस्तै गरी डेरीले सहकारीलाई, सहकारीले किसानलाई 15 दिनभित्र भुक्तानी प्रणाली दिने व्यवस्था होस्। लागतमा आधारित भाव, दानाको भाव जति बढ्यो दूधको भाव पनि त्यति बढ्यो भने बल्ल दूध किसानले राहत पाउन सक्छन्। घाटा सहेर उत्पादन गर्नु वीरता होइन, यो बाध्यता हो र यो बाध्यतालाई अन्त्य गर्नुपर्छ। मिनरल वाटर भन्दा सस्तो दूध 6 महिनापछि पाउने पैसा, महँगो दाना, यही बीचमा दुग्ध उत्पादनमा लागिरहे किसान। कृषि प्रधान देशका किसानको समस्या सरकारले सुन्नै पर्छ, सुनियो सरकार, डेरी र सहकारी संघ तीनै तहले सुन्नै पर्ने बेला भएको छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा, दिगो सदस्य संघ संस्था, सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग, सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईँले रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति इच्छाकामनामा रहेको इच्छाकामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै, प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार, तपाईँको प्रत्येक पल शुभ रहोस्।
8: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
8: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाई हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बी चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98450049486।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपदा पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौँ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संवैधानिक निकायका पदाधिकारी को पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता दादीले मानव स्वीकरण तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री सुशील खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रसभाको बैठकको मिति र समय भनी परिवर्तन गरिएको छ। आजका लागि तय गरिएको बैठक सर नपुगेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार साउन 22 गते शुक्रबार अर्थात आजको बैठक अब साउन 27 गते बुधबार अपरान्ह 1:15 बजे बस्ने भएको छ। आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेर उपभोक्ता मध्येबाट आज विजेता घोषणा गर्न लागि छ। यस अन्तर्गत साउन 1 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 भन्दा कर कटी गरेर 1 लाख रूपियाँ नगद उपहार पाउनेछन्। त्यस्तै साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि बम्पर उपहार घोषणा हुनेछ, जसमा एकजनाले 10 लाख रूपियाँ नगद पाउने विभागले जनाएको छ। विभागका अनुसार यो पुरस्कार रकममा कर लाग्नेछ। करदाता प्रोत्साहन कार्यक्रम संचालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते 1 गतेदेखि 15 गतेसम्मको र महिनाको अन्तिम दिन 16 गतेदेखि बाँकी दिनको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गर्ने विभागको तयारी छ। बैंक तथा वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता वा उपभोक्ता यो कार्यक्रममा स्वत जोडिनेछन्। उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा आउनुपर्ने व्यवस्था छ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि प्यान तथा ब्याड बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।

0: Future Radio Final 89.8 Megahertz.
1: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबर नेट
2: एक गत पुष्पा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन माग गर्दै तत्कालीन संस्थापन शेरबहादुर देवबार पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकताको विवाद फेरि बल्झिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व आधिकारिक कंग्रेस भएको सर्वोच्च अदालतको यसअघिको फैसलामाथि पुनरावलोकनको मागसहित परेको निवेदन सुनवाईका लागि अनुमति दिएको छ। अब नेपाली कंग्रेसको फेरि विवाद एकपटक फेरि बल्झिएको छ। अब हिजो आधिकारिकता दिइसकेको कंग्रेसको फेरि किन मुद्दा बिउटियो यसका विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्दैछौ। सिराहामा कसले चलाएको थियो गोली, कसरी मारिए गणेश, तराईमा तनाव फैलिएका बेला सिराहाका 15 वर्षीय गणेश यादव गोली लागेर मारिए, तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना कसैले पनि जिम्मेवारी लिएका छैनन्। आदरणीय श्रोता, सुनसरीमा 10 साउन राति 10 बजेतिर सामान्य विवादमा दुई समुदाय बीच भएको झडपको तरंग अन्य जिल्लामा फैलिँदा 4 दिनपछि सिराहामा एकजना युवकले ज्यान गुमाए। औरै गाउँपालिका 2 तुलसियानीका 15 वर्षीय गणेश यादव गोली लागेर मारिएपछि झण्डै 3 घण्टा गोलबजार चोक अस्तबललाई पत्र रहेको थियो। बाबेहोल अवस्थामा उनका दाई कमलेश यादव 18 वर्षकाले कसैले घटनाबारे खबर गरेको भिडियो क्षणभरमै भाइरल भएको थियो। यो घटना सार्वजनिक भएपछि परिस्थिति थप बिग्रन थाल्यो। काठमाडौँमा बसेर सुरक्षा फौजलाई कमान्ड गरिरहेका गृहमन्त्री सुदन गुरुङ स्वयं गणेशको ज्यान गए लगतै मधेस झरेका थिए। तर अहिले कसले चलाएको गोलीले गणेश मारिए भन्ने विषय अन्यल छ, किनभने धार्मिक हिंसा जब फैलिन्छ त्यसपछि देश तनावग्रस्त हुन्छ। तराईको हाल

स्थल नहुँदा सामान्य विरोधमा सर्पचारमा उपभोक्ताले ग्यासको शास्ति भोग्दै आएका छन्। त्यसैले गर्दाखेरि अब ग्यास सहज र सरल तरिकाले चाहिँ किन उपभोक्ताको घरमा पुग्न सकिरहेको छैन? सरकार आखिर के का लागि? सरकार ग्यास बास कपास आधारभूत आवश्यकतामा सरकारको पनि उपस्थिति राम्रो रहेन भने सरकार आखिर के का लागि? आज नागरिकहरूले प्रश्न गरिरहेका छन्। ग्यास पाउन मुस्किल छ, काठमाडौँमा हम्मी हम्मी छ, निकै ठूलो लाइन लाग्नु परेको छ। अस्ति सुर्खेतमा लागेको लाइन तपाईँले देख्नुभयो होला, यति लामो लाइन छ जहाँ चाहिँ 2 मिनटसम्म बाइक कुदाउँदा पनि त्यो लाइन सकिँदैन भन्ने खालको विषयहरू आएका थिए। भन्दा ग्यासको चरम अभाव आज किन भइरहेको छ? घर घरमा ग्यासका पाइपलाइन जोड्नेहरू यतिखेर नहुँदै गर्दाखेरि फेरि नयाँ सरकार आएको थियो। यो सरकारले पनि ग्यासलाई पाइपलाइनमा होइन ग्यासको सिलिन्डर समेत सजिलो तरिकाले पाउन सक्ने स्थिति बनिरहेको छैन। त्यसैले गर्दाखेरि आज जनताहरू फेरि एकपटक निराश छन्, एकपटक जनताहरू विसाइरहेका छन्। आदरणीय श्रोता, सेलिब्रिटी सांसदहरूलाई धक्का लागेको छ। संसद बैठकमा अब कालो चस्मा ढल्काएर जान पाइँदैन। कालो चस्मा ढल्काउँदै संसदमा जानेहरूलाई अब सभामुखले ठाडो निर्देशन दिएका छन्। यो संसद एउटा मर्यादित थलो हो, संसदलाई विश्वले नियालिरहेको हुन्छ, नेपालीहरूले नियालिरहेका हुन्छन्। संसदमा गएको हो वा चाहिँ बारमा गएको हो, आज प्रश्न उठेको छ। त्यसैले गर्दाखेरि कालो चस्मा निषेध त गरिएको छ। संसदको रोस्टमबाट गृहमन्त्रीले दिए प्रश्न नगर्न चेतावनी, हिजो पछि माफी समेत मागेका थिए गृहमन्त्रीले। आदरणीय श्रोता, अब कालो चस्मा ढलक्क ढल्काएर जान पाइन्छ त संसदमा? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ कालो चस्मा प्राण बनिसकेको यतिखेरको अवस्थामा बालिन शाह प्रधानमन्त्रीले कालो चस्मा लाउन छोड्छन् त, रूलिङ गर्न सक्छन्? आजको स्थितिमा आज हामी नेपाली बसमा चर्चा गर्दैछौ। आदरणीय श्रोता, नेपाली बसमा हामी संसदलाई मर्यादित बनाउनुपर्छ भनेर आग्रह पनि गर्न चाहन्छौ, किनभने संसद मर्यादित बन्नुपर्छ, संसद व्यवस्थित बन्नुपर्छ, संसद सुव्यवस्थित राम्रो बन्नुपर्छ र सबैले हेर्न लायकको संसद बन्नुपर्छ र सांसदहरूको आनी बानी व्यवहारहरू पनि परिवर्तन हुनुपर्छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ र पर्याप्त पूर्वाधार बिना भुक्तानी सेवा सञ्चालन भएको छ, प्रतिबिम्बमा देखाएका समस्याहरू, धेरै कम्पनीले सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार नगरेको पनि देखिएको छ। पूर्ण तयारी हुनुपर्छ, त्यसपछि मात्रै भुक्तानी सेवा सञ्चालन गर्न आवश्यक रहन्छ। काठमाडौँ तराई द्रुत मार्गको समय थप 3 वर्ष थप्न प्रस्ताव गरिएको छ। म्याद 2083 चैतबाट 2086 पुर्याउन नेपाली सेनाले आग्रह गरेको छ। शुरू भएको करिब 9 वर्ष हुँदा आयोजना आधा मात्रै सम्पन्न भएको छ। खोकना खण्डको जग्गा अधिग्रहण विवाद अझै पनि समाधान भएको छैन। 7 वटा सुरुङ मार्गको कुल लम्बाई 11 किलोमिटर 21 मिटर रहेकोमा 7 किलोमिटर 2 मिटर खनिएको छ। 2074 4 वर्षभित्र सक्ने लक्ष्यसहित शुरू भएको आयोजना पटक पटक म्याद थप भइरहेको छ। काठमाडौँ तराई द्रुत मार्ग निर्माण भइसके पछाडि आवाजावतमा निकै सहज हुने देखिएको छ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: नेपालको पहिलो ब्याङ्क
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
3: दिस होम इन्टरनेट
4: वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ. त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. दिनेश त्रिपाठीजीसँग हामी कुराकानी गर्दैछौ र विशेष गरी अहिले नेपाली कंग्रेसको विवाद अब पूर्ण इजलासमा जाँदैछ. 26 गते देउबा नेपाल आउँदै हुनुहुन्छ र अब नेपाली कंग्रेसको यो विवाद के हुन्छ, इजलासले अब के गर्छ, फेरि यो कसरी इजलासमा प्रवेश गर्यो, एकपटक सर्वोच्चले आधिकारिकता दिइसकेको विवादलाई फेरि पूर्ण इजलासमा किन लग्यो, यसको विषयमा कुराकानी गर्दैछौ. त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: गुड मर्निङ, नमस्ते.
4: नेपाली कंग्रेसको विवाद अब फेरि पूर्ण इजलासमा गयो होइन. कंग्रेसको विवाद त समाधान भइ नै सकेका थियो, सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिकता दिइसकेका थियो. यो कानूनी झमेला फेरि शुरू भएको हो वा चाहिँ यसलाई कसरी हेर्न सकिन्छ?
5: अब यसमा के हो भने यो न्याय प्रशासन ऐनको दफा 11 यो बन्दोबस्त छ. सर्वोच्च अदालतले आफैले गरेको मुद्दाको रिभ्यू गर्न सक्छ, त्यसलाई चाहिँ पुनरावलोकन गर्न सक्छ. दुईटा स्थितिमा, एउटा स्थिति के हो भने यदि मुद्दाको फैसला भइसकेपछि कुनै नयाँ प्रमाण भेटिएको स्थितिमा, अर्को के हो भने कुनै नजिर सिद्धान्त या आधारभूत न्यायिक मूल्य मान्यता विपरीत भयो भने, मोस्टली कुनै नजिर बाँचियो भने. अब त्यसमा केही नजिरहरू उल्लेख गरिएको छ हिजोको आदेशमा र त्यसमा निवेदकहरूलाई सुनवाईको मौका प्रदान गरिएन. यो आधिकारिकताको विवादमा खास गरेर यो चाहिँ कार्य समितिको आधिकारिकताको निर्णय गर्दाखेरि भन्ने विषयलाई आधार बनाइएको छ. अब यसमा एउटा के हो भने अब यो चाहिँ सुनवाईको प्रक्रिया चाहिँ यदि हुने भयो र केस चाहिँ अब रिओपन भयो, रिहेरिङ
4: हुने भयो अदालतले.
5: हजुर,
4: रिओपनको लागि निस्ता दियो अदालतले चाहिँ. अब
5: निस्ता दियो
4: बैशाखको निर्णयपछि देउबा पक्षका नेताहरूले जस्तो पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई चाहिँ निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको भनेर उहाँहरूको जुन आरोप थियो त्यसमा चाहिँ अब अदालतले फेरि पुनः इजलासमा वृहत रूपमा छलफल गर्ने भयो.
5: पुनः सुनवाई हुने भयो र रिभ्यू पिटिसन भनेकै त्यही हो कि सुनवाईको प्रक्रिया अगाडि बढ्छ र हिजो सुनवाई गरेका न्यायाधीशहरू बाहेकको इजलासले, अब यो हिजोको 3 न्यायाधीशले पनि सुनवाई गर्न पाउने छैनन्, सुरुको फैसला गर्ने 2 न्यायाधीशले पनि सुनवाई गर्न पाउने छैनन्, यी 5 न्यायाधीश बाहेकको इजलासले फेरि यसको सुनवाई गर्नेछ र यसमा चाहिँ के छ भने यो केसको चाहिँ फ्रेस स्टार्ट हो, जी नहो भन्छ पुनः चाहिँ यसको सुनवाईको प्रक्रिया अगाडि बढ्छ. तर अब सुनवाईको प्रक्रियामा चाहिँ के छ भने अब 3 इजलासले पुनः सुनवाई गर्छ, पुनः इजलासले अब त्यो अदालतको त्यसपछिको फाइन्डिङ के हुन्छ, अब त्यो कुरा चाहिँ के हो भने अहिले निशा दियो भन्दैमा केस उल्टियो भन्ने पनि छैन, त्यही नै सदर हुन्छ भन्ने पनि छैन. जे होस्, यो नयाँ सिराले सुनवाईको प्रक्रिया अगाडि बढ्नेछ, यसको अहिले नै यति हो, यसलाई चाहिँ अहिले नै जित हार भयो उल्टियो भन्ने कुरा होइन. त्यस कारण चाहिँ के छ भने तर अदालतले चाहिँ के हो भने यसमा केही नजिरको त्रुटिको कुराहरूलाई चाहिँ औल्याएको छ, खास गरेर प्राकृतिक न्यायको सिद्धान्तको कुरालाई औल्याएको छ. तर अब यो चाहिँ के हो भने एउटा चाहिँ के छ भने निशा दिने आधारको रूपमा त्यो चाहिँ ग्रहण गरिएको छ. अब फेरि चाहिँ के छ भने पुणे जिल्लाले त्यही कुराले स्वीकार पनि गर्न सक्यो, नगर्न पनि सक्छ. त्यो चाहिँ आउने जुन फ्युचरको जुन इजलास हो त्यो चाहिँ इन्डिपेन्डेन्ट छ, त्यसले चाहिँ द्वितीय पक्षको कुरा सुनेर फेरि एउटा न्यायिक निचोडमा, न्यायिक निष्कर्षमा पुग्नेछ र पुनः यो विषयको न्यायिक निरूपण हुनेछ भन्ने कुरा हो. र एउटा चाहिँ यो मुद्दाले चाहिँ के छ भने फेरि एउटा चाहिँ सुनवाईको मौका चाहिँ पाएको हो.
4: होइन, अब यो कंग्रेसको आधिकारिकता एक प्रकारले त टुङ्गी नै सकेका थियो, अब यो मुद्दा फेरि रिओपन हुने कुरा वा निस्ता दिने कुराले त फेरि ढुकचुक पैदा गरायो.
5: अब होइन, यो के हो भने अब अहिले यसमा चाहिँ हामी केही अनुमान गर्न सक्दैनौ, किनभने अब जुन नयाँ कन्स्टिट्युट हुने जुन इजलास हुन्छ त्यो इजलासको मा चाहिँ के छ भने ले अब फेरि मुद्दाको तथ्यहरूको कानूनहरूको जम्मै कुराको चाहिँ के छ भने परीक्षण गर्नेछ, मुद्दाको पुनः चाहिँ न्यायिक परीक्षण हुनेछ. परीक्षणको दौरानमा दुवै पक्षका कानून व्यवसायहरूको चाहिँ के छ भने बहस बुदाहरूलाई ध्यानमा लिनेछ, र एउटा चाहिँ के हो भने एउटा व्यापक चाहिँ के छ भने सुनवाई हुनेछ। जसरी हिजो सुनवाई भएको थियो, हिजो चाहिँ के छ भने दुईजनाको डिभिजन बेन्चमा सुनवाई भएको थियो, थ्री जजेस बेन्चमा सुनवाई हुनेछ। त्यस कारण के छ भने अब थ्री जजेस बेन्चले जुन रुलिङ देला अब त्यो नै चाहिँ के हो भने यो मुद्दाको चाहिँ के छ भने अन्तिम फैसला त्यही हुनेछ, के त्यसको फाइन्डिङ हुनेछ। त्यस कारण एउटा के हो भने अब यसको चाहिँ पोलिटिकल लिगल इस्यु हो। अब यो दिवस यसले चाहिँ के छ भने एउटा स्टार्ट नयाँ चिराले सुनवाई हुँदाखेरि अब अदालत चाहिँ के छ भने एउटा न्यायिक निष्कर्षमा पुग्न सक्छ। अब त्यसलाई चाहिँ के छ भने अहिले नै हामी अदालतले यही नै गर्छ भनेर अनुमान गर्न सक्ने स्थिति छैन। तर एउटा कुरा हामीले के बिर्सन हुँदैन भने
4: तथ्य प्रमाणहरू फेरि अदालतले रिओपन केलाउँछ होइन, विशेष महाधिवेशनदेखि लिएर आधिकारिकताका हरेक विषयहरू चाहिँ त्यहाँ आउँछन् होइन, ओपन हुन्छन् फेरि।
5: अब होइन, यसमा के हुन्छ भने जस्तो दफा 51 अनुसारको चाहिँ के छ भने यो अध्यावधिकको लागि चाहिँ निवेदन दिएको थियो। अब त्यसमा चाहिँ के छ भने निर्वाचन आयोगले त्यसलाई चाहिँ स्वीकार गर्यो। विशेष महाधिवेशनले जुन नयाँ कार्य समितिको चयन गर्यो त्यो कार्य समितिलाई आधिकारिकता प्रदान गर्यो, विशेष अधिवेशनलाई मान्यता दियो, विशेष अधिवेशनको बन्दोबस्त चाहिँ नेपाली कङ्ग्रेसको विधानमा त्यो छ। त्यसकारण त्यो चाहिँ विधानको त्यो धारालाई टेकेर विशेष महाधिवेशन बोलाइएको थियो। 40% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गर्दाखेरि पनि विशेष महाधिवेशन बोलाइएको थिएन। त्यसकारण चाहिँ के भने एज ए म्याटर अफ राइट एउटा प्रेरोगेटिभ राइट थियो त्यो वास्तवमा चाहिँ के छ भने महाधिवेशन प्रतिनिधिहरूको त्यो आधारमा चाहिँ विशेष महाधिवेशन बोलाइयो। अब चाहिँ के छ भने त्यसले नयाँ नेतृत्व चयन गर्यो। अब यही बिचमा चाहिँ के छ भने उहाँहरूलाई चाहिँ पार्टीको शासन संस्थाबाट बर्खास्त गरियो। अब यो चाहिँ के छ भने एउटा अनफर्चुनेट एउटा स्थिति नेपाली कङ्ग्रेसको चाहिँ पार्टी जीवनमा देखियो। त्यसपछि चाहिँ विशेष महाधिवेशनको जुन सम्पूर्ण प्रक्रियालाई निर्वाचन आयोगले वैधता प्रदान गर्यो। त्यसले भनेको हो विशेष महाधिवेशनको बन्दोबस्त विधानमा छ, त्यो चाहिँ ड्युली माग गरिएकै थियो, रितपूर्वक त्यो चाहिँ माग गरिएको थियो, त्यो चाहिँ विशेष महाधिवेशन बोलाइएको थिएन, तर यो चाहिँ बोलाउनु पर्ने बाध्यात्मक स्थिति थियो। त्यो आधारलाई टेकेर निर्वाचन आयोगले चाहिँ एउटा रुलिङ दिएको थियो। त्यसपछि सो सम्बन्धमा सर्वोच्च अदालतमा चाहिँ रिट निवेदन पर्यो। सर्वोच्च अदालतले के गर्यो भने निर्वाचन आयोगकै चाहिँ के छ भने रुलिङलाई चाहिँ के छ भने अपहोल्ड गर्यो, त्यसलाई नै सदर गर्यो। भनेपछि विवादको चाहिँ एउटा निपटारा निरूपण चाहिँ भइसकेको थियो। तर पुनः चाहिँ के छ भने अब यो पुनरावलोकनको निवेदन मार्फत केस चाहिँ रिओपन भयो। अब केस रिओपन भएको छ, तर अब यही नै अदालतले यही नै निर्णय गर्छ भन्ने कुरा होइन, यही नै गर्छ भन्ने कुरा अहिले अनुमान गर्न सकिँदैन। तर हामीले एउटा बुझ्नुपर्ने कुरा के हो भने यो चाहिँ राजनीतिक यो एउटा पोलिटिकल पार्टीको विवाद हो। पार्टीको विधान भनेको चाहिँ यो चाहिँ एउटा विधायिकाले बनाएको कानुन होइन, यो चाहिँ के छ भने पार्टीको विधान हो। रिट क्षेत्रबाट त्यसको कति व्याख्या गर्ने भन्ने प्रश्न पनि छ, यसमा चाहिँ सर्वोच्च अदालतले अरू मुद्दाहरूमा पनि बोलेको छ। भनेपछि के छ भने र त्यसको एउटा आधिकारिक निकाय चाहिँ निर्वाचन आयोगै हो, निर्वाचन आयोगकै चाहिँ रुलिङ चाहिँ अन्तिम हुने नै भनेको छ। त्यस कारण के छ भने निर्वाचन आयोगको निर्णयमाथि चाहिँ के छ भने कुनै पुनरावेदन पर्ने होइन, असाधारण उपचारबाट आएको हो यो चाहिँ सर्वोच्च अदालत चाहिँ निर्वाचन आयोगको निर्णयमाथि पुनरावेदन सुन्ने निकाय होइन। त्यो वास्तवमा चाहिँ निवेदकहरू चाहिँ के छ भने अदालतको असाधारण अधिकार क्षेत्रलाई गुहारेका थिए, रिट ज्युरिडिक्सनमा प्रवेश गरेका थिए। अब रिट ज्युरिडिक्सनमा प्रवेश गर्दाखेरि पनि निर्वाचन आयोगको त्यो निर्णयलाई चाहिँ के छ भने वैधता प्रदान गरिएको थियो। तर अब चाहिँ के हो भने एउटा नयाँ च्याप्टर ओपन अप भयो। तर एउटा कुरा हामीले के बिर्सनु हुँदैन भने यो चाहिँ एउटा राजनीतिक यो पोलिटिकल इस्यु पनि हो, किनभने विशेष महाधिवेशनले जुन समिति बनाएको छ त्यो समितिको कुनै यो चाहिँ 4 वर्ष कार्यकाल हुँदैन। यो भनेको चाहिँ के छ भने एउटा महाधिवेशन गराउनको लागि हो, महाधिवेशनको प्रक्रिया चाहिँ अलरेडी ओपन अप भएको छ। भनेपछि अब आखिर सुनवाई गर्दाखेरि पनि सर्वोच्च अदालतले के विचार गर्छ भने कि यो त पार्टीको लिडरसिपमा तिनै व्यक्तिहरू जाने हुन् जसले कार्यकर्ताको माइन्ड र हर्टलाई विन गर्न सक्छ, जसले चाहिँ कार्यकर्ताहरूको समर्थन गराउन सक्छ। कुनै पनि यो चाहिँ पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशन हो। जस्तो नेपाली कङ्ग्रेसको विधानमा पनि के भनिएको छ भने पार्टीको सर्वोच्च निकाय चाहिँ महाधिवेशन हो। महाधिवेशनले जे निर्णय गर्छ, जे चाहिँ के छ भने जसलाई लिडर बनाउँछ त्यही लिडर हुन्छ। भनेपछि विशेष महाधिवेशनलाई पनि सेम पावर एन्ड प्रिभिलेज हुन्छ। विशेष महाधिवेशनको व्यवस्था चाहिँ के छ भने विधानको बन्दोबस्तलाई सक्रिय बनाउनको लागि हो। त्यो चाहिँ महाधिवेशन प्रतिनिधिहरूको विशेष अधिकार हो। कहिले चाहिँ के छ भने पार्टी लिडरसिप चाहिँ निरङ्कुश भयो, त्यसले कार्यकर्ताहरूको भावनाको सम्मान गरेन भने त्यस्तो स्थितिमा चाहिँ के छ भने कार्यकर्तालाई एउटा यो एउटा चाहिँ प्रिभिलेज दिएको हो, यो चाहिँ एउटा प्रेरोगेटिभ दिएको कि होइन तिमीहरूको चाहिँ निवेदनको आधारमा पनि तिमीहरूले माग गरेमा पार्टीको चाहिँ महाधिवेशन बोलाउनु पर्नेछ, त्यसले लिडरसिप चेन्ज गर्नुपर्नेछ। तर अब यो एक किसिमको पार्टीको विधानलाई टेकेर लिडरसिपको परिवर्तन भएको हो, निर्वाचन आयोगले त्यसैले टेकेको हो। अब चाहिँ त्यही आधारमा फेरि सर्वोच्च अदालतले रिट क्षेत्राधिकारमा जाँदाखेरि पनि त्यसलाई चाहिँ निर्वाचन आयोगको निर्णयलाई बदल गरेन, निर्वाचन आयोगको निर्णयलाई चाहिँ वैधता प्रदान गरेको स्थिति छ। भनेपछि अब अहिलेको कन्टेस्टमा पनि के छ भने नेपाली कङ्ग्रेसको महाधिवेशनको प्रोसेस त उपलब्ध भइसकेको छ। आखिर गगन थापाजी पनि चार वर्षको लागि निर्वाचन भएको होइन, पुरानो जुन कार्य समिति हो त्यसको पनि म्याद समाप्त भइसकेको स्थिति छ। यो सारा कन्टेस्टलाई विचार गर्दाखेरि त आखिर चाहिँ के हो भने अब पुरानो कमिटीलाई पनि मान्यता प्रदान गर्न सक्ने स्थिति किन छैन भने किनभने त्यसको पनि म्याद बुझिसकेको स्थिति छ। गगन थापाजीको जुन विशेष महाधिवेशनले उहाँलाई एउटा नेतृत्व प्रदान गरेको छ त्यो चाहिँ उहाँले एउटा महाधिवेशनको प्रक्रिया चाहिँ सुरुवात गरिसक्नु भएको छ। आखिर पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशनै हो।
4: महाधिवेशन
5: छ भनेपछि यो सबै कन्टेस्टलाई विचार गरेर यो फेरि कस्तो हुन्छ भने यो पोलिटिकल डक्ट्रिनको कुरा पनि हुन्छ। पोलिटिकल क्वेसनमा अदालतले धेरै हात हाल्न पनि मिल्दैन, अदालत यस्तो रुलिङ पनि गर्दैन, पोलिटिकल एरिनामा पोलिटिकल डोमेनमा पनि अदालत चाहिँ प्रवेश गर्दैन किनभने जुडिसियली एउटा म्यानेजेबल स्ट्यान्डर्ड भन्दा बाहिर अदालत जान मिल्दैन। यो सबै कन्टेस्टको सेरो फेरोमा मलाई लाग्छ जुन अदालतको पनि केही अब अहिले लिमिटेसन्सहरू छन् किनभने यो पुरै चाहिँ के छ भने आन्का तान फरक गर्न सक्ने जति नै पुनरावलोकनको दिशा दिए पनि अदालतका केही यसमा चाहिँ लिमिटेसन्सहरू पनि छन्। अदालतले चाहिँ के छ भने पार्टीको विधान नेपालको संविधान पनि डेमोक्रेटिक हुनुपर्नेछ भने अल्टिमेटली चाहिँ के छ भने महाधिवेशनले नै नेतृत्वको चयन गर्नेछ। महाधिवेशनको प्रक्रिया चाहिँ अनगोइङ सुधार के छ भने यो होल कन्टेस्टलाई विचार गर्दा तर अहिलेलाई हामी यति बुझ्यौँ
4: एउटा कुरा जस्तो कंग्रेसको विशेष महाधिवेशन करिब करिब 50% भन्दा माथिका महाधिवेशन सदस्यहरूले प्रतिनिधिहरूले चाहिँ नयाँलाई नेतृत्वलाई चाहिँ चयन गरे होइन। अब उतिखेरको त्यो तथ्य छ, उतिखेरको जुन प्रमाण छ त्यो सबै कुराहरूलाई अहिले कसैको मन बदलिएको होला, कोही यता कोही उता भएको होला, वा चाहिँ यो लामो डिस्टेन्स पछि फेरि कंग्रेसमा होइन उतार चढाव चाहिँ आएको होला, तर प्रमाण र तथ्य भने त त्यति बेलाकै प्रमाण तथ्य हेर्छ होइन।
5: होइन त्यो त फेरि अब त्यो त अदालतले त्यतातिर प्रवेश गर्दैन। अदालतले केही के हेर्छ भने कि जुन विशेष महाधिवेशन गरियो त्यो विशेष महाधिवेशनको बन्दोबस्त पार्टीको विधान अनुसार भएको हो कि होइन, त्यो चाहिँ एउटा वैधानिक प्रक्रिया अनुसार भएको हो कि होइन, त्यसले नयाँ लिडरसिप परिवर्तन गर्न पाउँछ कि पाउँदैन, नयाँ लिडरसिप परिवर्तन गरेको कुरालाई निर्वाचन आयोगलाई नोटिफाई गर्ने कुरा हो, नोटिफाई निर्वाचन आयोग त्यसको तालुकालाई इन्स्टिट्युसन हो, त्यसलाई त निर्वाचन आयोगले त एउटा चाहिँ त्यसलाई त एउटा मान्यता प्रदान गर्ने न हो किनभने पार्टीको जुन एउटा अध्यावधि गर्ने कुरा हो, पार्टीकोले जे आफ्नो जुन विवरणहरू हाम्रो केन्द्रीय समिति पहिला यो थियो अहिले विशेष महाधिवेशनले पार्टीको चाहिँ नेतृत्व परिवर्तन गर्यो त्यो कुरालाई चाहिँ निर्वाचन आयोगले एउटा चाहिँ रिकर्डमा राखिदिने न हो नि, रिकर्ड किपिङ इन्स्टिट्युसन न हो नि, त्यस कारण के छ भने अब त्यो एउटा प्रोसेस छ। अब अहिले चाहिँ सर्वोच्च अदालतमा सुनवाई भए पनि अब त्यो रिट क्षेत्राधिकारबाट त्यो सबै प्रमाण बुझ्ने भन्ने कुरा पनि त्यो सम्भव हुँदैन, त्यो जम्मै महाधिवेशनमा त्यो बेला को थियो को थिएन त्यो त एउटा प्रोसेसबाट त्यो टुङ्गिसकेको कुरा हो। खालि चाहिँ के छ भने जुन एउटा दिगल क्वेसनको जुन इस्यु छ त्यसमा पनि एउटा कुरा के छ भने यो यो भिसा दिए पनि के हुन्छ भने आखिर एउटा चाहिँ त्यसपछि निर्वाचन भएको छ, निर्वाचनमा चाहिँ नयाँ कार्य समितिले को सभापतिको हस्ताक्षरबाट चाहिँ चुनाव लडेका छन्। पुराना जुन चाहिँ के छ भने त्यो बेलाको चाहिँ संस्थापन पक्ष भनिएको पहिलेको साबीको संस्थापन पक्ष त्यसका सदस्यहरू पनि त आखिर गगन थापाको सिग्नेचरमा चुनाव पनि लडिसकेको छ र त्यसबाट चाहिँ के छ भने निर्वाचनको प्रक्रिया पनि सम्पन्न भएको छ भनेपछि अब यो सबै कुराहरू उपलब्ध गर्दाखेरि त्यसका आफ्ना फेरि जटिलताहरू छन्। त्यस कारण मैले देखेको चाहिँ के छ भने अब अहिले यो निष्ठा दिए पनि यसले राजनीतिक राजनीतिको सबै प्रश्नहरूलाई यसले चाहिँ रिजल्भ गर्न सम्भव छैन, यसले थप जटिलताहरू चाहिँ अपनाउँछ। तर त्यस कारण चाहिँ के छ भने अदालतले एउटा चाहिँ न्यायिक चाहिँ विश्रम प्रयोग गर्ला, जुडिसियल रेस्ट्रेन्ट पनि प्रयोग गर्ला, पोलिटिकल एरिनामा कति प्रवेश गर्ने नगर्ने भन्ने किसिममा अदालतले त्यो चाहिँ एउटा रेस्ट्रेन्ट चाहिँ राख्ला जस्तो मलाई लाग्छ। किनभने पोलिटिकल विवादहरूमा अदालत धेरै मुसिँदाखेरि अदालत आफैमा पनि विवादमा पर्छ, अदालतले चाहिँ के छ भने एउटा पार्टीभित्रको एउटा खेमाको अर्को खेमाको पक्ष विपक्षमा धेरै चाहिँ त्यो जान पनि मिल्दैन, अदालतको त्यो भूमिका पनि होइन, त्यो काम पनि होइन। अदालतले कसैले नेता बनाइदिने पनि होइन, कसैको नेतृत्व स्थापित गरिदिने पनि होइन, कसैको डुब्न लागेको राजनीति बचाइदिने पनि होइन, र कसैको नेतृत्वलाई स्थापित नेतृत्वलाई विस्थापित गरिदिने पनि होइन। अदालतले चाहिँ के छ भने विधि र प्रक्रिया मिल्यो कि मिलेन, अदालतको विधान पार्टीले विधान अनुसारको त्यो चाहिँ प्रोसेस अगाडि बढेको छ कि छैन, त्यसको विधान एउटा लोकतान्त्रिक प्रक्रिया अब्जर्भ भएको छ कि छैन भन्ने कुराहरू अदालतले हेर्ने हो। त्यसमा पनि के छ भने अब निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार नाघेर त्यो गरेको छ कि छैन त्यो कुरा हेर्छ। विशेष महाधिवेशनले एउटा चाहिँ लिडरसिप चेन्ज गरेको कुरालाई निर्वाचन आयोगसँग धेरै च्वाइस हुँदैन, किनभने निर्वाचन आयोगले विवरण चाहिँ अध्यावधि गरिदिने हो, राजनीतिक दल सम्बन्धी ऐनको दफा 51 त्यो बन्दोबस्त हो, किनभने पार्टीको लिडरसिप चेन्ज हो भनेपछि चाहिँ के छ त्यो चाहिँ निर्वाचन आयोगलाई नोटिफाई गर्नुपर्नेछ। अब हिजो 14 महाधिवेशनले एक किसिमको नेतृत्व थियो, विशेष महाधिवेशन बीचमा भयो, परिस्थिति चेन्ज भयो, विशेष महाधिवेशनले के गर्यो भने आफ्नो नेतृत्व चाहिँ परिवर्तन गर्यो र विशेष महाधिवेशनलाई पनि सेम पावर एन्ड प्रिभिलेज प्राप्त छ, जसरी रेगुलर महाधिवेशनले चाहिँ नेतृत्व परिवर्तन गर्न सक्छ त्यसै गरी विशेष महाधिवेशनले पनि नेतृत्व परिवर्तन गर्न सक्छ। नेतृत्व परिवर्तन भयो, त्यो नेतृत्व परिवर्तन हाम्रो अब नेतृत्व परिवर्तन भयो, हाम्रो विशेष महाधिवेशन काठमाडौँमा बस्यो, यो मितिदेखि यो मिति हाम्रो महाधिवेशनले चाहिँ नयाँ नेतृत्व चयन गरेको छ, त्यो त्यसको चाहिँ जानकारी चाहिँ निर्वाचन आयोगले गराएको छ। निर्वाचनले आयोगले गरेको के हो भने त्यो विवरणलाई अध्यावधि गरिदिएको हो, अब उहाँले त्यसैले च्यालेन्ज गरेको हो भनेपछि चाहिँ के हो भने अब विशेष महाधिवेशनको सम्पूर्ण प्रक्रिया जो विधानमा बन्दोबस्त छ त्यो सम्पूर्ण कुराहरू अब नलिफाई गर्न मिल्ला जस्तो मलाई लाग्दैन। त्यस कारण चाहिँ के छ भने अहिले यो यो दिशा दिए पनि यो यो चाहिँ यसका लिमिटेसन्सहरू छन्, त्यो सबै पोलिटिकल पोजिसनहरू चाहिँ ओपन अप हुन्छ जस्तो मलाई लाग्दैन। त्यस कारण के छ भने एउटा एउटा सीमित सीमितताहरू यसका छन्, यसमा अदालतले पनि चाहिँ के छ भने धेरै पोलिटिकल हाई भोल्टेज पोलिटिकल इस्युजमा प्रवेश गर्न पनि मिल्दैन, पोलिटिकल इस्युलाई रिजल्भ गर्न पनि मिल्दैन, खालि चाहिँ के छ भने निर्वाचन आयोगले त्यो चाहिँ आफ्नो दायराभित्र रहेर काम गरेको छ कि दायरालाई नाघेर काम गरेको छ भन्ने कुरालाई इक्जामिन गर्ने हो। र मलाई के लाग्छ भने यसलाई त्यति रूपमा बुझौँ, अहिले नै चाहिँ के छ भने अब यो विशेष महाधिवेशन चाहिँ नलिफाई हुन्छ, यो सारा कुरा उल्टिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन।
4: यहाँको महत्त्वपूर्ण समय र सुधारका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
6: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरीसँग सबैलाई सरेको छ मेरो जस्तै बानी
7: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेपाल,
7: हर विषयमा सारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक
8: डिस होम इन्टरनेट।
9: यतिको हाम्रो बेसमा जय नेपाल पार्टीका नेता संयोजक डाक्टर धवल शमशेर राणा हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ
10: सबैलाई, श्रोता वृन्दलाई मेरो अभिवादन, गुड मर्निङ। हजुर,
9: हजुर, नयाँ पार्टी स्थापना गर्नुभयो होइन? फेरि
10: अब गर्ने प्रयासमा छन्, गर्ने प्रक्रियामा छन्।
9: नाम त के, जय नेपाल, जय नेपाल पार्टी राख्नु भएछ हो डाक्टर साहब?
10: त्यसको नाम जय नेपाल नाम प्रस्तावित छ, अब निर्वाचन आयोगमा हामी त्यो नाम लिएर दर्ता गर्न जान्छौँ।
9: अनि फेरि कंग्रेसहरूले जय नेपाल भनेर चाहिँ सबै पार्टीलाई खल्लप्पै पार्ला नि डाक्टर साहब? उहाँहरूको त मुखमै झुन्डिएको थिएको हो नि त जय नेपाल भने, त तपाईँ कंग्रेसकै के नयाँ पार्टी भनेर कन्फ्युज भएन, अन्यलमा भएन?
10: कंग्रेसको पेवा होइन, अब जय नेपाल सबै नेपालको जय भनेर सबले त्यसलाई प्रयोग गर्छन्। राजाबाट रङसम्म सबैले प्रयोग गर्ने कुरा हो यो, त्यस कारणले कसैको पेवा होइन यो, हामीले कसैतिर लक्षित गरेर पनि गर्यौं
9: होइन। अब यो पार्टीको उद्देश्य के हो? सर्वोच्च कमान्डर, सर्वोच्च नेता भनेर दुर्गा प्रसाईजीलाई बनाउनु भएछ, अब यसले के काम गर्छ डाक्टर साहब?
10: अब यो पार्टीको तीनटा हाम्रो खम्बा हुनेछ। एउटा जनतामा जनताको आवाज लिने, निमुखा जनताहरूको सेवा गर्ने, उजन्ने, उनका जनताहरूलाई आड दिने, भरोसा दिने, त्यो दुर्गाजीले गर्नुभएको छ होइन। अब पार्टीको संगठन बनाउने, पार्टीको क्रियाकलापलाई अगाडि बढाउने र जनताको माझमा पार्टीलाई लग्ने त्यो काम, पार्टीलाई संगठित गर्ने त्यो काम मेरो हुनेछ। र बुद्धिजीवीहरूको पनि एउटा चाहिँ नि हामीलाई सल्लाह सुझाव निर्देशन दिने पनि एउटा टिम भन्दैछ। यो तीनटा खम्बामा यो पार्टी अगाडि बढ्नेछ, नेपालको हितमा हुनेछ, सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य बनाउने प्रयासमा हुनेछ र राज संस्था सहितको हिन्दू अधिराज्य र संवैधानिक राजा बनाउने प्रयासमा हामी रहनेछौँ। र यसको बटम लाइन भने राष्ट्रको आर्थिक उन्नति र प्रगतिको विषयमा हामीले एकदम गम्भीर भएर नेपाललाई एउटा समृद्ध राष्ट्र बनाउने प्रयासमा रहनेछौँ
9: होइन। अब यो चाहिँ आधिकारिकताको कुरा, जय नेपाल पार्टी अनि चुनाव चिन्ह के राख्नुभयो यहाँहरूले?
10: चुनाव चिन्हको विषयमा अझै
9: पार्टीको चिन्ह
10: दुई तिनटा चिन्हहरूको विषयमा छलफल हुँदैछ। अब त्यो 28 गते हामी दर्ता गर्न जान्छौँ, त्योभन्दा पहिले हामी त्यो टुङ्गो लगाउँछौँ।
9: त्रिभुज हुन्छ त्यसो भए?
10: अब दुई तिनवटा मैले भनिहालेँ नि, दुई तिनवटा चिन्हको विषयमा छलफल र सल्लाह हुँदैछ। अब त्यो छलफल र सल्लाह 28 गते भन्दा पहिले टुङ्ग्याउँछौँ, थाहा पाइहाल्नुहुन्छ।
9: भनेपछि जनताले अब साथ दिन्छन् यो जय नेपाल पार्टीलाई? तपाईँलाई आधार के छ साथ दिनुपर्ने जनताले?
10: अब सुन्नुहोस्, कस्तो भयो भने जनताले सबैलाई टेस्टेड गरिसके, अब कम्युनिस्टहरूलाई पनि टेस्ट गरिसके, कंग्रेसलाई पनि गरे, माओवादीलाई पनि गरे, मधेसी दललाई पनि टेस्ट गरिसके, अब बालन सरकारको पनि टेस्ट हुँदैछ। अब यो परिस्थिति बालन सरकारले सकारात्मक भूमिका, जनताको मन जितेर जुन चुनावमा यत्रो ठूलो बहुमत लिएर आएको थियो, त्यो बहुमत अनुरूप काम नहुन सकेको भन्ने अब ठहर हुँदैछ बिस्तारै। अनि नेपाली जनता कहाँ फर्किने छ? नेपाली जनताले एउटा मजबुत राष्ट्रवादी प्रजातान्त्रिक प्रणालीभित्र बस्ने राजा, संवैधानिक राजा, हिन्दू अधिराज्य जुन गुमाएको छौँ, यो सबैलाई पुनः खोज्ने स्थिति हुन्छ। र एउटा मजबुत प्रजातान्त्रिक पार्टी जनताले खोजेको बेलामा हामी त्यो स्पेस, त्यो ठाउँमा चाहिँ आफूलाई प्रस्तुत गर्दैछौँ।
9: होइन अब यो राजसंस्था पुनर्स्थापना सम्भव छ र नेपालमा भनेको नागरिकहरू त्यतापट्टि छन् र आकर्षित छन्।
10: अब राजनीतिमा हेर्नु जे पनि सम्भव हुँदो रहेछ, बेलायतमा पनि कति वर्ष पछि राजसंस्था फर्किया हो, अरू देशहरूमा पनि फर्केको छ, नेपालमा पनि राम्रोसित यो गणतन्त्रवादीहरूले देश चलाइदिए अब राजसंस्थाको आवश्यकतै हुन्थेन। तर गणतन्त्रमा देश झन पछाडि पर्दै गएको छ। एउटा हामी स्वाभिमानी नेपाली वीर गोर्खाली भन्ने विश्वमा चिन्ने नेपालीहरूको छाप आज विश्वकै नोकरहरूको छाप चाहिँ नि लागिसकेको छ। यो गणतन्त्रकै यो यो यो यो फल पाएको हो नेपालीहरूले। अब अर्थतन्त्रको हालत यस्तो छ, यहाँ बेरोजगारीको हालत यस्तो छ, अब भ्रष्टाचार पनि अब त्यस्तै भइरहेको छ। कोही पनि कुनै पनि सेक्टरमा मान्छे अहिले खुसी छैन। त्यस कारणले राजनीति भनेको नि देशलाई अगाडि बढाउने, जनतालाई खुसी राख्ने र जनताको प्रगति र उन्नतिको लागि हो राजनीति। कसैको अभिष्ट पूरा गर्नको लागि होइन, कसै कुनै वादलाई सफल पार्नको लागि होइन। त्यस कारणले जबसम्म जनताको प्रगति र उन्नति र देश अगाडि हरेक दृष्टिकोणले अगाडि बढ्दैन, त्यो व्यवस्थालाई राखिरहन पर्ने कारण छैन।
9: गणतन्त्रवादीहरूले त देशलाई त उन्नतितर्फ, प्रगतितर्फ, सुशासनतर्फ, नयाँ जनताको म्यान्डेट सहित राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ डाक्टर साहब, उहाँहरूले त देशको बारेमा व्यापक चिन्ता लिनु भएको छ नि त अहिले।
10: अब छैन, हामीलाई रिजल्ट चाहिन्छ, हेर्नुहोस्, हामीलाई परिणाम चाहिन्छ। चिन्ता लिएर देश प्रगति हुँदैन, गर्छु भनेर हुँदैन। गरेर सुन्नु त, गरेर देखाउन पर्यो। सफलताको नामै हो प्रगति। सफलता नभएकन मुखले बोलेर के कसैले पत्याउनेवाला छैन, हुनेवाला पनि छैन।
9: होइन, अहिले नयाँ सरकार आइसकेपछि सुशासनका अनुभूतिहरू गर्नु भएको छैन डाक्टर साहब?
10: होइन, अब राम्रो काम गरेकोलाई त हामी राम्रो भनेकै छौँ नि। तर अहिले नेपाल उन्मुखीतिर अब प्रगतिको बाटोमा देखेको छैन अहिलेसम्म। यो कति दिन भइसक्यो, 100 दिन नागिसक्यो, अब यो यो देखेको छैन। राम्रो गरे भने हाम्रो समर्थन छ नि, राम्रो कुरालाई हामीले कहाँ नराम्रो भनेको छौँ र भ्रष्टाचार निर्मूल गर्न खोजेको कुरालाई हामीले ठिकै छ भनेको छ। अलिक सुझबुझको साथ गर्नु पर्यो, मान्छेलाई समात्दै छुट्दै जानु भएन, अलिकति होमवर्क गरेर गर्नु पर्यो। राम्रो कामलाई हामीले राम्रो भनेकै छौँ, तर समग्र रूपले देश अगाडि बढ्न जसरी जनताले बालनलाई भोट दिएको थियो त्यसरी अगाडि बढेको हामीले पाइरहेको छैनौँ, जनताले पनि पाइरहेको छैनौँ। र त्यो त्यसको विकल्प जनता जब जान्छ, त्यो विकल्पको लागि हामी आफूलाई तयार गरिरहेको छौँ।
9: होइन, राजसंस्था पुनर्स्थापना त भनिन्छ यो देशमा, होइन? किनभने अस्ति त्यत्रो जेन्जी मुभमेन्ट भयो, त्यतिखेर पनि राजा ल्याऊ देश बचाऊ भन्ने आन्दोलन आवाज चाहिँ त्यति धेरै उठेन, होइन? पटक पटकका आन्दोलनहरूले चाहिँ अब यो व्यवस्थै परिवर्तनै गर्ने त्यसै पक्षतिर लाग्ने हो भने चाहिँ देश विकास कहिले हुन्छ, स्थिरता कहिले हुन्छ? अब यसलाई त टेस्ट गरौँ त राष्ट्रिय स्वतन्त्र पार्टीलाई, होइन सर?
10: अब देश बनाउने त ब्यान्डेड त पाएकै छ नि त, बनाए भइगयो नि त, हामीले कहाँ अवरोध पारेको छौँ र देश बनाउनेमा? हामी कहाँ सडकमा उत्रेर हामी आन्दोलन गर्न गएका छौँ र तुरन्तै अहिले अर्को व्यवस्था ल्याउनु पर्छ भनेर सडकमा उत्रेर कहाँ गएको छ? हामीले त के भनेको, राम्रोसित गर, जनताले म्यान्डेट दिएकै छ, राम्रोसित गर्यो भने जनता खुसी नै हुन्छन्, गरेन भने छोड, त्यो त प्रजातन्त्रमा भन्ने त पाइहाल्यो नि, र प्रजातन्त्रको मर्मै त्यही होइन र
9: होइन? तपाईँका पार्टीका वरिष्ठ नेता, सर्वोच्च नेता त पटक पटक पक्राउ पनि परिरहनु भएको छ नि त त्यही भन्दाखेरि।
10: अब त्यही त, त्यो त्यो त्यो गर्नु भएन। यो सबैको मौलिक अधिकार त आफ्नो ठाउँमा छँदै छ नि। मान्छेले बोल्न पायो, मान्छेले विरोध गर्न पायो। अब यसो सोच्दाखेरि एक किसिमले यो बालेन सरकार यो सबै ध्वस्त देशै ध्वस्त भएकै बलमा आएको हो, है? अब 75-80 जनाको ज्यानमाथि आएको हो, मृत्युमाथि आएको हो, हाम्रो धरोहरू सबै ध्वस्त बनाएर आएको हो। ती व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने हो कि होइन, ती व्यक्तिहरूलाई सजाय दिनुपर्ने हो कि होइन, हाम्रो धरोहरहरू जलाएको, हाम्रो अफिसहरू जलाएको व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने हो कि होइन, त्यतातिर नगएर बोल्दैमा मान्छेलाई थुन्ने थुन्छे गर्ने क्रममा गएको छ, त्यो त गैर प्रजातान्त्रिक भयो। यसको त हामीले घोर निन्दा र विरोध त गर्नै पर्छ। र अझै चिन्कुनेको मुद्दा चलाइरहेको छ, हामी त त्यहाँ भाषण गर्न गएको, विरोध गर्न गएको, हामीलाई द्रोह के अरे देशद्रोहीको मुद्दा कायमै राखेको छन्। र त्यत्रो मान्छे मारेर त्यत्रो अफिसहरू र हाम्रो धरोहरू ध्वस्त गरेका व्यक्तिहरूलाई मुद्दै हाल्न सकेको छैन। अब यो पनि अन्यायको कुरा हो। यस्ता कुराहरू नबोले भने झन्झन देश र सरकार अधिनायकवादतिर जान्छ र त्यसको लागि हामी बोल्दै गर्छौँ. अब थुन्ने काम उनले गरिरहेको छन्, अब कहिलेसम्म थुन्ने हो नेपाली जनताले, अब यो कुरा चाहिँ बुझ्दै जाने कुरा हो.
9: होइन, अब चाहिँ मुलुकमा सुशासन आउँछ भनेर जनताले जुन किसिमको आशा गरेका छन्, भरोसा गरेका छन्, भालेन्द्र नेतृत्वको सरकारप्रति जुन किसिमको अहिले पनि, अब अलिअलि त घटिसकेको छ यो चार्मिङ चाहिँ, तै पनि यो सरकारले पाँच वर्षमा देशलाई कायापलट गर्दैन रहेछ.
10: अब गरोस् न, हामी त गरोस् भन्ने चाहना हो नि जनता र जनताको चाहनामा त हाम्रो चाहना पनि त्यही हो, कायापलट होस्, देश उन्नति प्रगतिको बाटोमा लागोस्, हाम्रा नेपालीहरूले यही रोजगार पाओस्, कुनै अर्का देशमा गएर चाहिँ नि के अरे डब्बामा बन्द भएर आउन नपरोस्, वीर गोर्खालीको नाम के अरे वीर गोर्खालीको नाम उज्जवल उज्जवल रहोस् भन्ने त हाम्रो चाहना छँदैछ नि. तर त्यो चाहनालाई अब यथार्थमा परिणत गर्ने सरकारले सक्छ कि सक्दैन भने हामी पनि हेर्दैछौँ. हाम्रो लक्ष्य चाहिँ नि पुनः हिन्दू अधिराज्य फिर्ता गर्ने हो, देशमा रोजगारी ल्याउने हो. हाम्रो लक्ष्यतिर त हामी त लम्किरहन्छौँ, तर सरकारले राम्रो काम गरेकोमा हाम्रो समर्थन अधिनायकवादतिर गएमा हामीले विरोध गर्नुपर्छ, जनतालाई सुचेतित गर्नुपर्छ, गलत कामहरू बताउनुपर्छ. दुर्गाजीले जुन गलत गलत कुराहरूलाई जुन भनिराख्नु भएको छ, यो गलत भएको छ, यहाँनिर यिनीहरूले बदमासी गर्न लाग्छन् भन्ने देश समय त्यो सबै ठिक देखेकै छ. त्यस कारणले उहाँप्रति राज्य आतंकित छ, डराएकै छ. दुर्गाजीप्रति दुर्गाले बोलेको कुराहरू सबै बिस्तारै सबै यथार्थमा परिणत हुन्छ भनेर अब उहाँलाई अब निरुत्साहित गर्न खोज्नु भएको, तर उहाँहरूलाई निरुत्साहित हुन
9: होइन. तर दुर्गा प्रसाईजीलाई कहाँबाट सुराग आउँछ? दुर्गा प्रसाईजीले भनेका कुराहरू त बिस्तारै बिस्तारै मिल्दै गइरहेछन् क्या डाक्टर साहब.
10: त्यही मैले भन्न खोजेको थिएँ, कहाँबाट सुराग आउँछ त्यो त उहाँले जान्नु. तर उहाँले ल्याएको सुराग चाहिँ करिब करिब सबै साबित हुँदै गएको छ. र चाहिँ चाहे त्यो रोहिङ्गाको कुरा होस्, चाहे भ्रष्टाचारका कुरा होस्, अब यस्ता कुराहरू चाहे त्यो विदेशी इन्भल्भमेन्टका कुरा होस्, सबै साबित भइ नै रहेको छ. अनि त्यही कुराले राज्य डराएर दुर्गाजीलाई अब पटक पटक उहाँको आवाजलाई थुन्न बन्द गर्न प्रयासमा लागिरहेको हामीले देखिरहेको छ.
9: र अब जाँदा जाँदै अब यो देशमा हिन्दू राष्ट्र कायम गर्ने बेला आइसक्यो, हिन्दू राष्ट्र आवश्यक ठानिसक्यो हो देशले.
10: अब यहाँ 82% हिन्दू, 94% ओमकार परिवार बस्ने बासिन्दा भएको यो देशमा हाम्रो रीति रिवाज धर्म संस्कृतिलाई सिद्ध्याउन पर्ने, मार्न पर्ने, हटाउन पर्ने के कारण? म त तपाईँको मिडिया मार्फत सम्पूर्ण देशका हिन्दू, विदेशका सनातनीहरू सनातनीहरू सबैलाई आह्वान गर्न चाहन्छु, हामी सबै एकजुट भएर एकचोटि यो हिन्दू अधिराज्य फर्काम. यो विश्वको एकमात्र हिन्दू राज्य यो थियो, यसलाई पुनः कायम गर्नको लागि सबै जनता जनार्दनसित मेरो विनम्र अनुरोधका साथ म सबैलाई नमन गर्न चाहन्छु र सबैलाई सहयोगको लागि आशा र विश्वास मैले लिइराख्छु.
9: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
10: तपाईँलाई र सबैलाई मेरो अभिवादन, नमस्कार र जय नेपाल.
9: उहाँ हुनुहुन्थ्यो जय नेपाल पार्टीका संयोजक डाक्टर धवल शमशेर राणा.
11: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो डिस्क हो खुशीको कनेक्सन
1: यो हो नेपाली रेडियो नेटवर्क
0: हरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस्क होम इन्टरनेट
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी हुनुहुन्छ। शिवाकोटीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: नेपाली कंग्रेसको विवाद फेरि पुणे इजलासमा गयो। यतिखेर विवाद अब फेरि अदालतले रिओपन गर्ने भयो, रिओपन गर्यो, फेरि नयाँ सिराबाट यसमा बहस हुँदैछ। के भन्नुहुन्छ?
3: यसो छ, कुनै पनि विषय सर्वोच्च अदालतले निर्गोल गरेपछि पनि संवैधानिक व्यवस्था नै हो यो। अहिले एकपटक फेरि पुनरावलोकन गर्न सकिने जुन संवैधानिक व्यवस्था नै हो, त्यो व्यवस्था अन्तर्गत यसमा पुनरावलोकन हुने कुरालाई आश्चर्य मान्ने अवस्था रहेन। किनभने अन्तिम फैसलापछि पनि त्यसमा असन्तुष्टि जनाउने पक्षले पुनरावलोकन गर्न सक्छ भन्ने हो। त्यसको सन्दर्भमा अब सर्वोच्च अदालतले निष्ठा दिन सक्यो र हिजो दिएको त्यति मात्र निष्ठा दिएको हो। यद्यपि यो विषयमा फेरि एकपटक विशेष मानव सङ्घका विषय एकपटक फेरि सुरुवातदेखि नै हामीले थप उजागर गर्न पाउने अवस्था बनेको छ। त्यसलाई धेरै अन्यथा मानेर अहिले नै सबै यो एकदम खतरा भयो, राम्रो भयो भन्ने अथवा डुब्यो भनेर भन्ने अवस्था होइन। यो हाम्रो व्यवस्था अन्तर्गत नै, यो कानुनी व्यवस्था अन्तर्गत नै यो भएको छ भने यसलाई चाहिँ अन्यथा मान्नु पर्यो।
2: होइन, अब फेरि चाहिँ सर्वोच्चले यसलाई पुनः इजलासले व्याख्या गर्छ, त्यसपछि पूर्ववत रूपमा गरेको जस्तो निर्वाचन आयोगकै कुरालाई के अरे फैसलालाई चाहिँ सदर पनि गरिदिन सक्छ वा चाहिँ यसमा चाहिँ नयाँ आदेश पनि दिन सक्छ भन्ने कुरा त छ नि त, होइन? नयाँ आदेश पनि त आउन सक्छ नि त पुनः इजलासमा छलफल बहस भइसके।
3: त्यो सम्भावना, किनभने यसमा यस्ता धेरै केसहरूमा हामीले हेरेका छौँ जहाँ चाहिँ त्यस्तो सम्भावना अत्यन्त न्यून नै हामीले पाइरहेका छौँ, देखेका छौँ दृष्टान्तहरू। र अर्को कुरा चाहिँ अहिले त्यस्तो दृष्टान्त निकै नै कम देखेका छौँ हामीले। र अर्को तपाईँले अहिले जे भनिरहनु भएको छ, सर्वोच्च अदालतले जुन हिजो निषेध दिने जुन आदेश गर्यो, आदेश गर्दै गर्दा जुन विषय, किनभने सुनवाई हुने मौका दिएन निर्वाचन आयोगले भन्ने सन्दर्भलाई उल्लेख गरेर जुन खालको आदेश गरेको छ, त्यसमा यस अघि न्यायाधीश द्वयले दिनुभएको फैसलाको पूर्ण पाठमै पनि यो त्यो के भन्छ यो सुनवाईको मतलब उसको तर्फबाट सुनवाईको चाहिँ अवसर दिएन भन्ने कुराको बारेमा चाहिँ बोलेको छ। किनभने त्यतिखेर सुनवाईको मौका नदिएको भन्न मिलेन भनेर जुन आदेशको पूर्ण पाठमा त्यो सन्दर्भ व्यवस्थामा उल्लेख गरेको छ, त्यो हिसाबले अहिलेको यो आदेशमा कहीँ न कहीँ कतै कतै विरोधाभासपूर्ण अवस्था चाहिँ देखिन्छ। त्यस कारणले यो विषय अब पूर्ण इजलासमा पुगेपछि त्यसपछि विशेष महाधिवेशनको पक्षबाट समेत त्यो बेलामा आफ्नो तर्क बहस हुने नै छ, त्यो बेलामा यसको टुङ्गो लाग्छ। अहिले धेरै यस बारेमा हतारिएर प्रतिक्रिया दिनु धेरै उचित हुन्छ।
2: निवर्तमान सभापति शेरबहादुर देउवा पनि स्वदेश आउँदै हुनुहुन्छ नि त, होइन?
3: हजुर, उहाँ आउने हामीले जानकारी पाएका छौँ।
2: सत्ताइस गते त राष्ट्रिय भेला छ नि त, फेरि इतर पक्षको तपाईँलाई थाहा छ नि, होइन? निमन्त्रणा छ कि छैन?
3: राष्ट्रिय भेलाको सन्दर्भमा अब यो नयाँ परिस्थिति जुन बनेको छ हिजोको सर्वोच्च अदालतको आदेशपछि त्यसमा उहाँहरूले गर्नु होला, गर्नु त, तर अब राष्ट्रिय भेला एउटा अवस्थामा पुग्न सक्छ, नयाँ पार्टी पनि गठन हुने तयारी छ भन्ने कुरा जुन आइरहेको छ, सम्भवतः हिजोको आदेशपछि त्यो चाहिँ उहाँहरूको ब्रेक लागेको हुन सक्छ भन्ने लाग्छ। त्यस कारणले एउटा पार्टीलाई एकताबद्ध बनाइराख्ने सन्दर्भबाट चाहिँ हिजोको आदेश हामीले सकारात्मक लिनुपर्ने पर्छ एङ्गलबाट चाहिँ।
2: कसरी?
3: होइन, उहाँहरूको तयारी त पूर्ण रूपमा नयाँ पार्टी गठन गर्ने तयारीका साक्षी हो, जुन किसिमले उहाँहरूले तयारी गर्नुभएको थियो, विभिन्न समितिहरू बनाएर होइन साङ्गठनिकदेखि लिएर राजनीतिक अरू धेरै विषयहरूमा जुन समिति बनाएर लेखन गर्ने काम, त्यो सबै के हुन्छ भन्दाखेरि त्यो महाधिवेशनका बेलामा हुने तयारी जस्तो थियो। त्यो 2058 सालमा जुन बेलामा नेपाली काङ्ग्रेस त्यतिखेर औपचारिक रूपमा विभाजन गरियो, यस्तै राष्ट्रिय भेला बोलाइएर त्यहाँ त्यसै गरी नेताहरूले आफ्नो यस्तै प्रतिवेदनहरू पेश गरेर त्यसलाई औपचारिकता दिएको थियो। त्यो भेलालाई पछि एउटा महाधिवेशनको रूप दिएर अनि महाधिवेशन बनाइएर त्यसपछि एउटा टप्प लगाइएको अवस्था थियो। नयाँ नयाँ पार्टी गठन गर्ने एउटा त्यो मञ्च खडा गरिएको थियो। पर्सिको 29 गते हुने भनिएको जो राष्ट्रिय भेला छ, त्यो राष्ट्रिय भेला पनि कतै कतै त्यही बाटोमा जान्छ भन्ने संशय पार्टीका नेता कार्यकर्ताहरूमा थियो र त्यो उता तयारी हेर्दै गर्दा त्यो देखिन्थ्यो। त्यस कारणले अहिलेको यो सर्वोच्च अदालतको जुन निष्ठा दिने आदेश छ, त्यो आदेशले कम्ती उहाँहरूले त्यो गर्नुभएको तयारीलाई चाहिँ कहीँ न कहीँ ब्रेक लगाएको रूपमा मैले बुझेको छु।
2: तर अब नेपाली कङ्ग्रेसभित्रको जुन एक किसिमको विवाद छ, तपाईँलाई राम्रोसँग थाहा छ, देवानबाट तपाईँहरूले हेरिराख्नु भएको छ, अब यो विवाद त सर्वोच्चको पोल्टामा गयो, अब सर्वोच्चले यसलाई कुन ढङ्गले आदेश गर्ला, के व्याख्या गर्ला, अब उहाँहरूले त एकदमै हर्ष बढाई पनि गरिराख्नु भएको छ। कतिपय नेता कार्यकर्ताहरूको चाहिँ म हेरिरहेको छु स्ट्याटसहरू, र कतिपयले चाहिँ कार्यकर्ताहरूले चाहिँ लेखिराख्नु भएको छ, होइन, अब यो प्रक्रियाले नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाउन प्रेरित गर्छ कि? अस्ति मलाई डाक्टर प्रकाश शरण महतले भन्नुहुन्थ्यो, हेर्दै जानुहोला, आधिकारिकता नेपाली कङ्ग्रेसको रुख चिन्ह र चाहिँ चारपारे हाम्रैतिर हो, यसमा चाहिँ हामी कङ्ग्रेसै हौ, कङ्ग्रेसभन्दा बाहिर त हामी छँदै छैनौँ भन्नुहुन्थ्यो क्या डाक्टर साहबले।
3: होइन, यो काङ्ग्रेसभन्दा बाहिर न उहाँ हुनुहुन्छ न अरू कोही छ, यद्यपि यो जे जति असन्तुष्टिहरू छन् त्यसमा एउटा सम्बोधन गर्दै सबैलाई एकै ठाउँमा ल्याउनु भयो, लालगढा सभापति भुवन कुमार थापा र यो केन्द्रीय समितिले गरिरहेको छ। त्यस कारणले उहाँहरूले राख्नुभएका अनेकहरूलाई कसरी हुन्छ सम्बोधन गर्ने भनेर हामीहरू आफ्नो ठाउँबाट लागिरहेका छौँ, अहिलेको नेतृत्व लागिरहेको छ सम्बोधन गराउने सन्दर्भमा। तर अब त्यति हुन आउँदै पनि यो अहिले विशेष महाधिवेशन गरेर त्यसले विशेष महाधिवेशन पछि आएको निर्वाचित भएको समितिलाई दबावमा राख्न उहाँहरूले जुन भेला जुन गर्न सकिरहनु बेला त्यो त्यसले एक खालको अवस्था बनाएको चाहिँ हो।
2: विभाजनकै डिलमा छन् त होइन कङ्ग्रेस त, उहाँहरू त
3: त्यसरी हेर्दैनौ। यद्यपि विभाजन उन्मुख चाहिँ उहाँहरूले बनाउन खोज्नु भएको हो, तर अब यसलाई सम्हालेर लिएर जाने अवस्था आउँछ, लिएर जान्छौँ भन्ने हो। तर पनि विभिन्न शक्ति केन्द्रहरू समेत यसमा यो जुटाउनुभन्दा टुटाउँदा फाइदा देख्नेहरू यसमा लागिरहेको अनुभव हामीले पनि गरिरहेका छौँ र लामो समयसम्म नेतृत्व तहमा रहेका नेतागणहरूले यो कुरा बुझ्नु भएकै छ र यो पार्श्वबाट आफूलाई बाहिर निकाल्नुहुन्छ भन्ने हामीलाई विश्वास छ।
2: तर अहिलेको अवस्थामा चाहिँ अब नेपाली कङ्ग्रेसको जुन किसिमको नेतृत्वले मिलाउनका निम्ति गर्नुपर्ने प्रयासहरू हुन्, सभापति गगन थापाले चाहिँ खेल्नुपर्ने भूमिकाका कुराहरू, उपसभापति विश्वप्रकाश शर्माले खेल्नुपर्ने भूमिकाका विषयहरूमा पनि कतै विश्वप्रकाशले ब्रेकर त होइन भन्ने खालको पनि आरोपहरू लाग्ने गरिरहेको छ क्या यताबाट। गगन थापाजीले चाहनुहुन्छ तर विश्वप्रकाशजीले चाहिँ त्यतापट्टि त्यति राम्रो चाहिँ तयारी त्यति राम्रो ध्यान नदिया हो कि भन्ने खालको आरोप लाग्छ, यो सही हो?
3: त्यसमाथि उपसभापति विश्वप्रकाश शर्मामाथि जुन टिप्पणीहरू भइरहेको छ त्यसलाई मैले सही ठान्दिनँ, किनभने सभापतिलाई बलियो बनाउने सन्दर्भबाटै अथवा यो कार्य समितिलाई नै बलियो बनाउने सन्दर्भबाट उहाँ लागिरहनु भएको छ। पार्टीको नियमित कार्यहरूमा प्रशिक्षण मार्फत पनि उहाँले निकै भूमिका निर्वाह गर्नुभएको छ, पार्टीलाई चलायमान गराउने यस्तो काम गरिनु भएको छ। तर बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि कार्य समितिभन्दा बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि पार्टीलाई बलियो बनाउने कुरामा अथवा पार्टीलाई सगतशील बनाउने कुरामा काहीँ न काहीँ कमजोरी रहन्छ भन्ने त्यो बुझाइ स्वयं सभापति शर्माको छ। त्यस कारणले यो बारेमा उहाँ नै बढी गम्भीर भएर चिन्तित भएर नेतासँग भेट्ने त्यसपछि के गर्दा उपयुक्त हुन्छ भनेर त्यसको चाहिँ संवादमा रहनु भएको छ। र त्यस अनुसार विभिन्न नेतृत्व कम्पनीसँग छलफल गर्नका लागि साथीहरूको टिम बनाएर कार्यक्रम भएको छ, सभापति साथ मिलेर भने यसमा उहाँलाई चाहिँ यो
2: अवरोधकका रूपमा लिए,
3: मतलब उहाँ चाहिँ उहाँलाई चाहिँ त्यसको अर्गेलाइन गरेको भन्ने देखाउन खोज्नु भनेको चाहिँ सभापति र उपसभापतिमाथि पनि फेरि शङ्काको वातावरण बनाइदिन खोज्ने प्रयासको रूपमा मात्र बुझ्छु मैले, त्यसकारण यसलाई त्यसरी बुझ्दा गलत हुन्छ भन्ने लाग्छ।
2: होइन, सरकारको अवस्था के छ शिवाकोटीजी, कसरी हेर्नु भएको छ? अहिले चाहिँ सरकारले चाहिँ सुशासनका लागि जुन किसिमका नारा बोकेर 100 दिनमा 100 काम भनेर आएको थियो, कति नम्बर दिनुहुन्छ आज सरकार चाहिँ कुन कुन हालतमा छ, कुन स्थितिमा छ?
3: सरकार आफूलाई पास गराउने लाइनमा लागिरहेको छ, बाटो थुप्रै पनि पहिला जसरी सहित भएर आएको थियो, मानिसहरूलाई मतलब महत्वाकांक्षी बनाएको पनि थियो, त्यो अनुसार काम गर्नलाई गाह्रै रहेछ भन्ने कुरा सायद उसले सरकारमा आएपछि बुझेको हुनुपर्छ, होइन? त्यसपछि उसले जुन खालको व्यवहारहरू देखाइरहेको छ, जुन खालको प्रस्तुतिहरू उसले गरिरहेको छ, खास गरी मैले अहिले पछिल्लो समय हेरिरहेको छु, प्रधानमन्त्रीदेखि लिएर मन्त्री हुँदै संसदमा रहेका सांसदहरूसँग जुन खालको अभिव्यक्तिहरू दिइरहेका छन्, जुन खालको टिप्पणीहरू गरिरहेका छन्, त्यसले यो सरकारको नेतृत्व जसरी प्रस्तुत भएको छ उसको स्कुलिङ नै त्यही हो कि जस्तो देखिन्छ। त्यस कारणले सांसदहरू पनि अलि निर्दय भावका साथ प्रस्तुत हुने, सांसदहरू पनि सार्वजनिक ठाउँमा गएर थर्काउने, मन्त्रीहरू खुट्टा भाँच्यो भन्ने, प्रधानमन्त्री स्वयं सेरो यस्तो गरिदिउँ भनेर फेसबुकमा लेखिदिउँ भनेर धम्क्याउने, यो धम्कीपूर्ण मतलब आफूसँग असम्मत तथा आफूसँग चाहिँ थोरै विघ्न त्यो एउटै लाइन हिँड्न तुरुन्त तयार नहुनेहरूलाई फर्काउने, धम्क्याउने, तेजोवध गर्ने खालको जुन एउटा प्रधानमन्त्रीले जुन एउटा स्कुलिङ दिनुभएको छ, त्यो स्कुलिङमा सबै हिँड्दै गर्दा एउटा अवस्था बनेको छ। जो बेलामा सरकार जेएनजी विद्रोहपछि त्यही विद्रोहमा मारिएका तिनै जेएनजी भाइ बहिनीहरू युवाहरूको त्यो प्रगतिमा टेकेर यो सरकार बनेको छ, तर सरकारमा आइसकेपछि जुन उसले एउटा गभर्नेन्स गर्नुपर्ने थियो, मतलब एउटा सुशासन दिने सन्दर्भमा सरकार चलाउने सम्बन्ध त्यो गर्नुपर्ने थियो, पछिल्ला दिनहरूमा जुन देशभित्र भइरहेको जुन धार्मिक रूपमा भड्किरहेको कतिपय ठाउँको हिंसाहरू हेर्नुहोस्, त्यहाँ मतलब अत्यधिक बल प्रयोगको कुराहरू हेर्नुहोस्, ती सबैलाई हेर्दै गर्दा सरकारले यतिखेर बुझेको हुनुपर्छ, हिजो तत्कालीन सरकार र गृहमन्त्रीलाई बन्दुक चलाएको गोली चलाएको आरोप लगाउने सरकारले अहिले बुझेको हुनुपर्छ, यो प्रधानमन्त्री र गृहमन्त्रीले भन्दैमा अथवा नभन्दैमा गोली चल्दो रहेछ भन्ने कुरा, यो कुरा बुझ्नलाई उहाँलाई जसरी समय लाग्यो उहाँलाई सरकार चलाउन त्यसैलाई समय लाग्छ होला बुझ्दै जाने क्रममा। स्वयं हिजै गृहमन्त्रीले जुन कस्तुति के मतलब राष्ट्रिय सभामा दिनुभयो, एउटा संसदमा उभिएर म यसको जवाफ दिन्न भन्ने खालको जुन त्यो बाल हस्ताएको थियो, यद्यपि केही सम्पर्क छ उहाँले गल्ती भएको भन्ने माफ माग्नु पर्यो भनेको, भन्दा यो सरकार चलाउने त्यो हुन्छ नि त्यो शैली व्यवहार र त्यो उहाँहरूको त्यो यस्ता सक्षमता यो कुराले झल्किन्छ, त्यस कारण यो बाटो उहाँहरूले पार्टीले अगाडि जानुपर्ने कुरामा उहाँहरू अहिले यो क्लासमा हुनुहुन्छ, सिक्दै हुनुहुन्छ, त्यस कारण मैले उहाँहरूलाई अहिले पढ्दै गरेको बच्चाहरूको अहिले इक्जाम हुने बेला भइसकेको छ नि, इक्जामै भएको नि यो चाहिँ क्लास टेस्टमा उहाँहरू अहिले पास हुने अवस्था आएको छैन, अब अन्तिम परीक्षामा के गर्नु त थाहा थिएन, तर अहिलेको क्लास टेस्टमा उहाँहरू सफल भएको मैले मान्दिनँ र उहाँहरू यो आफूलाई धेरै सुधारेर धेरै काम गरेर जानुपर्ने अवस्थामा हुनुहुन्छ, नागरिकहरूलाई जुन किसिमले एक खालको निराश गर्ने अवस्था बनिरहेको छ, प्रत्येक ठाउँमा लाइनको अवस्था छ, अस्पतालमा गए लाइन, खाने यो के भन्छ खाना पकाउने ग्यासको सिलिन्डरमा लाइन, त्यसपछि यो पासपोर्टमा लाइन, लाइन यतिखेर कहाँ छैन, मलको किसानहरू मलका लागि लाइनमा बस्नु परिरहेको छ, कहीँ पनि एउटा सुविस्ताले काम गर्ने अवस्था बनिरहेको छैन, सरकार यति धेरै चाहिँ नागरिकहरूको भरोसा जितेर सरकार बन्यो भन्ने द्वितीय, तर तिनी नागरिकहरूलाई यतिखेर सरकार फेरि लाइनमा लगाउनु उद्देश्य होइन, यो लाइनमा लगाउनु उद्देश्य भएको सरकारले कसरी सुशासन दिन दियो भन्ने, तपाईँको 20 दिन एक झन् 1 महिनादेखि अहिले यो ड्राइभिङ लाइसेन्सको काम रोकेर भएको, पहिला आएको लाइसेन्स छात्रको बाँड्ने बाहेक अहिले एउटा केही काम नभएको अवस्था छ भनेको अस्तिसम्म के हल्ला थियो यतिखेर लाइनै छैन उसमा यो ड्राइभिङ लाइन बाँड्नेसम्म लाइनै छैन भने चाहिँ लाइन त के हो भने कामै भएको रहेछ अनि त्यहाँ गएर के गर्ने लाइनै रहेछ लाइन नहुने अवस्था त कामै नभएको कारण लाइन नहुने अवस्था रहेछ भनेको मतलब यो अहिले सरकार प्रत्येक पाइला पाइलामा तपाईँ आफूलाई त्यो गभर्नेन्ससँग जोडिएको सरकारको सुशासन दिने ठाउँमा अथवा सरकार चलाउने सन्दर्भमा तपाईँ जोडिएको ठाउँमा गएर हेर्नुहोस् त्यहाँ तपाईँले पाइरहनु भएको छ अहिले पनि सुकुम्बासीहरूको अवस्थाको बारेमा तपाईँ सबै जानकार हुनुहुन्छ अहिलेसम्म उनीहरूले भूमिहीनहरूले अझैसम्म लालपुर्जा पाएका छैनन् जहाँ जहाँ समस्या आउँछ त्यहाँ गएर सो पहिला व्यवस्था गर्छ नजरअन्दाज गर्छ त्यसपछि गएर कम्प्रोमाइज गर्छ र सहमति गर्छ तर सहमति कार्यान्वयन गर्दैन अहिले थुप्रै ठाउँमा हामीले देख्यौँ नि पहिला ती कुरालाई लप्याउने व्यवस्था गर्ने त्यसपछि इग्नोर गर्ने त्यो इग्नोर गरेको अवस्थामा पछि विद्रोह आन्दोलन अथवा चाहिँ प्रदर्शन भइसकेपछि त्यसमा गएर सहमति गर्ने अहिले किसानहरूको कुरा गर्नुहोस् सहकारी पीडितको कुरा गर्नुहोस् अथवा चाहिँ लघु वित्त पीडितको कुरा गर्नुहोस् जहाँ जहाँ जो जोसँग कम्प्रोमाइज गरिएको छ जो जोसँग सहमति गरिएको छ ती सहमति कार्यान्वयन गर्नसँग कहीँ पनि त्यो तदारुकता देखिएको छैन त्यो तदारुकता नदेखिँदै गर्दा भोलि त्यसले सरकारप्रतिको जुन विश्वास चाहिँ कमजोर बन्दै जान्छ त्यो सरकारप्रतिको विश्वास कमजोर बन्दै गयो भने अल्टिमेटली देशमा भएका सरकारले नै जनताको यो कुराहरू सुन्नेर कार्यान्वयन गर्ने ठाउँमा सुनेन भने त्यसको निराशाको हामीले कहाँ कति कुन मात्रामा पे गर्नुपर्छ भन्ने कुरो सरकारको नेतृत्वले बुझ्न सकिरहेको छैन त्यसैले सरकारलाई हाम्रो आग्रह सरकारलाई गम्भीरतापूर्वक नेपाली न्यास तर्फबाट स्वयं सभापति र हाम्रो नेतृत्व तहले हामीले भनिरहेका छौँ तपाईँहरू जे गर्न सक्ने
4: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। बिहिबार राति अबेर सकिएको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौड़मा नरहने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकले समितिले पारित गरेको थापाले जानकारी दिएका छन्। एमाले कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियालाई दिएको समर्थन साउन 6 गते फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। साउन 9 गते एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँडको सहमति सार्वजनिक भएको थियो। यो सहमति अनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ, तर एमाले बहुमत पनि जुटाउन सकेको छैन। बागमतीमा सरकार गठनको बहुमत जुटाउन 53 सांसदको समर्थन चाहिन्छ, तर एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद छन्। 12 सांसद रहेको राप्रपाले सरकार गठनको गणितीय खेलमा नलाग्ने भनेपछि अब अरू साना दलको समर्थन खोज्नुपर्ने भएको छ। त्यस्तै प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजी सिंह दरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Aile Sunday Nunca Radio Sinus 89.8 MHz.
1: उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Aylet Sunday Nunca Radio Final 89.8 MHz.
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656493495.
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ. विवाहको समय पनि नजिकै आइसक्यो. के कुरामा चित्त बुझिन पनि.
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो. तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ. के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी.
4: ए छोरी, भइहाल्छ नि. तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भएर बस. तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि. हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ. मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन.
5: सम्पर्क नम्बर 9845082997,
3: 9855010997.
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आऊ त. यता यो ठुलो रुखको फेदमा बसौ.
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज.
10: साहिनो समय सूचक, अहिले मध्याह्नको 12 बज्यो. 12:12 PM

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

दुईजना बम्पर उपहार विजेता छानिएका हुन्। विजेता छनौटको प्राविधिक पक्षबारी प्रश्न पार्दै आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषालले यो प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निर्विवाद रहेको बताएका छन्। यसपटक कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित एउटा स्टोरमा जम्मा 250 रूपियाँको किराना सामान किनिएको प्रवक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जित्न सफल भएका छन्। दैनिक विजेताले भने जनै 1,33,334 रूपियाँ प्राप्त गर्नेछन्। साउनको पहिलो 15 दिनमै डिजिटल माध्यमबाट भएका 2,56,00,000 भन्दा बढ़ी कारोबार स्वतः प्रणालीमा दर्ता भएका थिए। नगद कारोबार गरी ऋतपूर्वकको बिल लिनेहरूले भने विभागको वेबसाइटमा गएर बिलको विवरण प्रविष्ट गरेपछि मात्र यो योजनामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नेछन्। त्यस्तै उद्योग वाणिज्य तथा प्रतिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार प्रसार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। नेपाली कांग्रेसको संस्थापन एकल समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ। राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक प्राध्यापक डाक्टर शासाङ्क कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका हुन्। इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार पत्रकार सम्मेलन दिउँसो 2:30 बजे चुनदेवी स्थित सम्पर्क कार्यालयमा शुरू हुनेछ। इतर समूहले पूर्व महामन्त्री कोइरालाको संयोजकत्वमा गठित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। समितिले भेलाको तयारीका लागि 32 समितिहरू गठन गरेर संयोजक चयन गरेको छ। इतर समूहका अनुसार पूर्व उपसभापति गुमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा सांगठनिक प्रस्ताव तयार गरी समिति गठन भएको छ। त्यस्तै समसामयिक प्रस्ताव तयारी समितिको संयोजक एनपी साउ, विधान समिति संयोजकमा रमेश लेखक, आर्थिक नीति समिति संयोजकमा पूर्व प्रवक्ता डाक्टर प्रकाशन महतलाई चयन गरिएको छ। त्यस्तै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले मोरङको विराटनगर स्थित कोइराला निवासको मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको 2 करोड़ रूपियाँ बजेट अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई पत्र लेख्दै डाक्टर कोइरालाले राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर कोइराला निवासको मर्मतका लागि 2 करोड़ रूपियाँ विनियोजन गरेको थियो। नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी खातामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको हो। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेका कारण संस्था नाफामा जान सफल भएको हो। चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जनाइएको छ। डीएनबी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ। अहिले नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। सरकारले विनियोजन गरिएको 24 करोड़ रूपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सकिए 22 प्रकारका औषधि उत्पादन गर्न सकिने जनाइएको छ। आउँदो 2 महिनाभित्र मधुमेह

0: प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौड़मा नरहने निर्णय गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारी लेटर प्याड दुरूपयोग र सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उजुरी परेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव विरूद्ध पक्राउ पुजी जारी भएको छ। जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि प्रहरीले यादवका विषयमा अनुसन्धान भइरहेको भन्दै पक्राउ पुजी जारी भएको सार्वजनिक पनि गरेको छैन। जिल्ला अदालत नवलपरासीका सूचना अधिकारी बेसराज खनालले यही साउन 20 गते यादवको नाममा पक्राउ पुजी गरिएको तर त्यसको म्याद थप नआएकाले त्यसपछिको प्रक्रिया बारेमा जानकारी नभएको बताएका छन्। तर जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी परीक्षक राम बहादुर केसीले गाउँपालिका अध्यक्ष यादव विरूद्ध परेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको बताएका छन्। गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आफूले जनताको लागि काम गरेको विषयमा राजनीतिक प्रतिशोध साँधेर आफू विरूद्ध उजुरी दिएको स्वीकार गरेका छन् भने तर प्रहरीले आफूलाई सम्पर्क गरेर पक्राउ पुजी जारी भएको विषयमा जानकारी भने नगराएको दावी गरेका छन्। तर आफू विरूद्धको पक्राउ पुजी जारी भएपछि यादवले बिहिबार उच्च अदालत तुलसीपुर बुटोलमा इजलास पक्राउ पुजी विरूद्ध निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा 6 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाफतको टोलीले मोटरसाइकल सहित 6 जनालाई पक्राउ गरेको हो। बाप्र 2042P4968 नम्बरको डुक मोटरसाइकल सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाराको निजगढ़ नगरपालिका बाह्रका 21 वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका 7का 21 वर्षीय अभियास थारू, काभ्रेको पाँचखाल नगरपालिका 9का 17 वर्षीय ऋषभ साक र सिन्धुपाल्चोको मेरमसी नगरपालिका 3का 18 वर्षीय आशिष राउत रहेका छन्। आर्थिक वर्ष साउन लागेसँगै बजारमा खाने तेल तथा घिउको मूल्य बढ़ेको छ। तेल तथा घिउको मूल्य 2 साता अवधिमै प्रति लिटर 5 देखि 15 रूपियाँसम्म बढ़ेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ। सबै प्रकारका खाने तेलको अकाशिदो भावले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन, हरेक उपभोग्य वस्तुको भाव बढ़दा महँगीको मारमा परेका नागरिकको दैनिक झनै कष्टकर बनाइदिएको छ। खाने तेलको मूल्य 15 दिनमै 15 रूपियाँसम्म बढ़दा खुद्रा व्यापारी र ठूला उद्योगी आयातकर्ता बीच कसले भाव बढ़ायो भन्ने आरोप प्रत्यारोप को जुहारी चलिरहेको छ। लामो समयदेखि उपभोक्ताको भान्सा कसरी महँगिँदै छ भन्ने बुझ्दा खुद्रा व्यापार संघको तथ्याङ्क नै काफी देखिएको छ। गत आर्थिक वर्ष 2082-83 15 साउन र चालू आर्थिक वर्ष 2083-84 15 साउनको मूल्य सूचित आज हेर्दा खाने तेलको मूल्य वृद्धिको ग्राफ उकालो लागेको देखिन्छ। एक वर्ष अवधिमा तेलमा प्रति लिटर न्यूनतम 40 रूपियाँदेखि अधिकतम 50 रूपियाँसम्म र डाल्डा घिउमा 30 रूपियाँ महँगो भएको छ। गुल्मीमा उद्योग तथा व्यवसाय दर्ता गर्ने भन्दा बन्द गर्नेको संख्या बढ़दै गएको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको पछिल्लो 5 आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा साना उद्योग तथा वाणिज्य फर्म संचालन भन्दा बन्द गर्ने प्रवृत्ति बढ़दो रहेको देखाएको हो। गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 139 र वाणिज्यतर्फ 145 गरी 284 उद्योग व्यवसाय बन्द भएका छन्। सोही अवधिमा 57 मात्र नयाँ उद्योग व्यवसाय दर्ता भएका छन्। यस अवधिमा 879 उद्योग व्यवसाय नवीकरण भएका छन्। कार्यालयले 13,09,175 रूपियाँ राजस्व संकलन गरेको उद्यम विकास सहजकर्ता त्रिविक्रम गेवालीले जानकारी दिएका छन्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। यमनको मध्य र पूर्व विभाग मैदान समर्थवती विद्रोहीहरूले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा परि यमनको सरकारी सेनाका कम्तीमा 30 जवानको मृत्यु भएको छ। यमनको रक्षा मन्त्रालयका अनुसार मारिप र हदरा मौत प्रान्तमा रहेका विभिन्न सैन्य शिविरहरूलाई लक्षित गरी बिहिबार बिहान 10:40 बजेतिर ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत हमला गरिएको थियो। आक्रमणमा परि धेरै सैनिकहरू घाइते भएका छन्। पछिल्ला केही वर्ष यता द्विपक्षीयबीच भएको यो सबैभन्दा घातक आक्रमण मध्ये एक हो। यमनको रक्षा मन्त्रालयले यस आक्रमणलाई विश्वासघाती भन्दै कड़ा निन्दा गरेको छ। मन्त्रालयले यस आक्रामक कार्यवाहीको जवाब उचित समय र स्थानमा दिइने चेतावनी समेत दिएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढ़ाएका छन्। अमेरिकी सर्वोच्च अदालतले केही साता अघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहिबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। नयाँ आदेश मध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ। दोस्रो आदेशले बर्थ टूरिज्म अर्थात बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा समेत प्रतिबन्ध लगाए व्हाइट हाउसको ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले भनेका छन् यो काम धेरै वर्ष अघि नै गर्नुपर्थ्यो, अहिले हामी त्यसैलाई कार्यान्वयन गर्दैछौं। उनले भनेका छन् उनले जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो अघिल्लो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाएका छन्। अब खेल खबर। चुहिने छानो पानी जम्ने हल अस्तव्यस्त वातावरण, यस्तो माहौलमा कुनै खेल प्रशिक्षण भइरहेको छ त्यो पनि एसियाली खेलकुद जस्तो ठूलो प्रतियोगिताका लागि भन्दा धेरैलाई पत्या नलाग्न सक्छ। तर यो उसो खेलाड़ीले नियमित भोगिरहेको नियति हो। राष्ट्रिय खेलकुद परिषद राखेपका तत्कालीन सदस्य सचिव टंकराल घिसिङले जापानमा 16 दोहोरो अंकमा पदक जित्ने लक्ष्य बनाएर गत एसियाबाट फर्के लगत्तै मिशन 2026 शुरूआत गरेका थिए। पदक सम्भावना बोकेका खेलको यो विशेष प्रशिक्षणका बेला रोकिँदै मिशन 2026 प्रशिक्षण योजना चलिरहेको छ। मिशन 2026 लागि शुरूआती चरणदेखि नै प्रशिक्षणमा रहेको उसो जापान एसियाली खेलकुदमा सम्भावना बोकेको खेलमध्ये एक मानिएको छ। अहिले राखेपा स्थित मुख्य कवर्ड हलको दायाँतर्फ रहेको सेमी कवर्ड हललाई उसुको प्रशिक्षण स्थल बनाइएको छ। तर हलको वातावरण हेर्दा यो प्रशिक्षण गर्न लायक जस्तो नदेखिएको बताइएको छ। त्यसै ब्राजिलका विंगर भिनिसियस जुनियरले स्पेनिश क्लब रियल मड्रिडसँग नयाँ 6 वर्षीय सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी अब सन् 2032 जुन 30 सान्टियागो बेर्नाब्यू नै रहनेछन्। 24 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताले अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनीप्रति इंग्लिश क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो। तर रियल म्याड्रिडले हिजो मात्र नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको हो। ब्राजिलको राष्ट्रिय टोलीबाट उनले 54 खेलमा 13 गोल गरेका छन्। उनको योगदानमा रियल म्याड्रिडले 2 युएफए च्याम्पियन्स लीग, 3 ला लिगा तथा 1 कोपा डेल रे उपाधि जितेको छ। जब जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बिलमा ग्राहकलाई जागरूक बनाउनु अर्थ मन्त्रालयको सकारात्मक प्रयास शुरू। कञ्चनपुरका एक उपभोक्ताले जिते 10 लाख बम्पर उपहार। आजको प्रतिनिधि सभा बैठकमा 4 विधेयक प्रस्तुत हुँदै राष्ट्रिय भेलाबारे जानकारी दिन काँग्रेस इतर समूहले पत्रकार सम्मेलन गर्दै औषधि लिमिटेड 25 वर्षपछि नाफामा, 37 प्रकारका औषधि उत्पादनको तयारी, खानेतेलको मूल्य वृद्धि, भान्सामा स्वास्थ्य। बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय। सुदूरपश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष यादव विरूद्ध पक्राउ पुजी जारी। गुल्मीमा औद्योगिक व्यवसाय बन्द हुने क्रम बढ़्दो, नयाँ दर्ता पनि न्यून। यमनमा हुती विद्रोहीको घातक आक्रमण, 30 सैनिकको मृत्यु। ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर। र एसियाली खेलकुदमा उसु अभावको सामना, पदकको चाहना। ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता। हस्त नेपाली खबर अहिलेलाई यति नै। एक बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: भेषेज
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो. Subscribe now and press the bell icon down.

Subscribe now and press the bell icon, never miss an update.

0: Mobile Sunday Nuncha Radio Silence 89.8 MHz.
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 सितवन, सम्पर्क नम्बर 0656493495।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने:
4: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। 1 PM
7: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: I अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: ओए केटा, म त सक्दिनँ एक नयाँ। कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र,
2: यसको हिँडाइले त चार दिन पनि पुग्न जामिनँ।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

यो सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: ஐலேட்சுண்டை நூன்றா ரேடியோ சைலன்ஸ் 89.8 மெகாஹெர்ட்ஸ்.
1: नदी कटान हुँदा बेत्रावती, मैलुङ, स्याप्रुबेसी र स्वगढी सड़क खण्डको अधिकांश भाग बगाएको छ भने कैदलीटार, पैरुबेसी र स्याप्रुबेसीमा बस्ती नै खोलाले बगाउने अवस्था पुगेको छ। त्यस्तै स्याप्रुबेसी र स्वगढीको सड़क
2: मान्य सदस्य मोहनलाल आचार्य

0: सम्मान्य सभामुख महोदय, भारतको उत्तर प्रदेश अन्तर्गत बलरामपुर र सिद्धार्थनगर जिल्लाको सिमानासँग जोडिएको कपिलवस्तु जिल्लामा तीनवटा मुख्य नाका र अन्य खुला नाकाहरू समेतबाट चोरी पैठारी, संगठित अपराध, लागु औषध कारोबार र विषादीयुक्त खाद्यान्न आयात हुने गरेका कारण त्यहाँका व्यवसायी, किसान र उपभोक्ताहरू मारमा परेका छन्। मेरो निर्वाचन क्षेत्रभित्र रहेको चाकरचौडा अस्थायी भवन सरकारले द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएकोमा शान्ति प्रक्रिया पश्चात पुनः सञ्चालनमा ल्याएको थियो, तर हालै पुनः हटाइएको र जिल्लामा रहेको सुठौली भन्सार सम्मको दूरी निकै टाढा पर्ने भएका कारण पनि चोरी पैठारी बढ्ने र राज्यलाई प्राप्त हुने दैनिक लाखौंको राजस्व समेत गुम्ने अवस्थामा पुगेको छ। तीनवटै सुरक्षा संयन्त्रहरूको बलियो उपस्थिति रहेको उक्त नाकामा भन्सार कार्यालय हटाउनुको कारण भारततर्फ कार्यालय नभएको भन्ने सम्बन्धित मन्त्रालयको प्रतिक्रिया रहेको छ, तर विगतमा जस्तै अस्थायी कार्यालय स्थापना गर्न त्यसले बाधा नपर्ने देखिन्छ। अत गुणस्तरयुक्त सामानको आयात गर्न, राजस्वको क्षेत्रमा अभिवृद्धि गर्न, लागु औषध कारोबार रोक्न र चोरी
1: मान्य सदस्य मोहम्मद फिरदोस आलम।
2: सम्माननीय सभामुख महोदय, नेपाल भारत बीच सदियौंदेखि रोटी बेटीको सम्बन्ध कायम रहेको र सिमानाको रक्षा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनताहरूले नै गर्दै आएको सर्वविदितै छ। सीमा रक्षक नेपाली जनताहरूले आफ्नो दैनिक उपभोग्यको लागि नजिकैको भारतीय बजारबाट किनमेल गर्ने गरेको र भारतीय नम्बर प्लेटको सवारी साधन सीमित क्षेत्रभित्र प्रयोग गर्ने गरेकोमा सरकारद्वारा कर उठाउने नाउँमा सीमावर्ती क्षेत्रका मधेसी जनताहरूलाई अनावश्यक दुःख दिने, त्रसित पार्ने र सदैवदेखि कायम रहेको रोटी बेटीको सम्बन्धमा बाधा पुर्याउने यस सरकारको जनविरोधी, अव्यवहारिक र असंवेदनशील कार्य चिन्ताजनक छ र निन्दनीय छ। त्यसैले सम्माननीय सभामुख महोदय, बिना कुनै तलब भत्ता सीमानाको रक्षा गर्दै आएका सीमा रक्षक आम गरिब नेपाली जनताको भावनाको कदर
3: बडा आपत्ति छ। जनताको राजस्वबाट पेन्सन खाएर सामाजिक सञ्जाल मार्फत समाजमा वितण्डा, अफवाह फैलाउने यस्ता पात्र र प्रवृत्तिलाई कानूनको दायरामा ल्याउन माग गर्दछु। सभामुख महोदय, 3 करोड नेपाली नागरिकको घाँसबास र कपासको सुरक्षाको जिम्मा लिएको सरकारले एक सांसदको सुरक्षा गर्न सक्दैन भने 51,83,453 मतदाताले भोट दिएर पठाएको सरकारको के जिम्मा? कहिले अदृश्य ढंगले भइरहेको चलखेल देखेर अचम्म लाग्छ। समाजमा भाँडबैलो मचाउने नेताहरूलाई बिना प्रमाण गाली गलौज गर्ने युवाहरूलाई सकारात्मक सोचभन्दा नेगेटिभ सोचको अवधारणा जगाएर समाजमा तण्डव मचाउने व्यक्तिहरूलाई हदैसम्मको कारवाहीका लागि आवश्यक कानून निर्माण गरौं र साइबर बुलिङ, चरित्र हत्या, फर्जी प्रोफाइल निर्माण, अनलाइन ठगी, ब्ल्याकमेल, भरमाग सूचना जस्ता यी प्रकृतिका पीडाहरूबाट नागरिकको जीवनको सुरक्षा गरौं।
1: मान्य सदस्य सागर भूषाल।
4: सम्माननीय सभामुख महोदय, हरेक वर्षासँगै आउने विपत्तिको त्रास आज मेरो गिरिया जिल्ला पर्वतको नियति बनेको छ। हालैको अविरल वर्षासँगै आएको बाढी र पहिरोले पर्वतवासीको जनजीवन कष्टकर बनाएको छ। सभामुख महोदय, कुस्माको गजेडीमा 70 भन्दा बढी घर परिवार कुन रात अन्तिम रात हुने हो भन्दै रातभर जागरण बस्न बाध्य छन्। मोदी छ तिलारका पिताम्बर गौतम र टुकी लामिछानेको घर पहिरोले ढालेर उहाँहरू घरबार विहीन हुनुभएको छ। जलजलाको पूर्ण गाउँ लोप्रे र बराइनीमा कैयौं परिवार थातल छोडेर विस्थापित भइसकेका छन्। उता मोदी गाउँपालिका 1, 2, र 3 जाने मुख्य बाटो नै पहिरोले बगाएपछि काठका टेकामाथि गाडी गुडाएर ज्यान हत्केलामा राखी आवाज जावत गर्नु परेको छ। फलेवासको पाङराङमा घरहरू क्षति पुग्नुका साथै किसानको सुन्तला बगानै पहिरोले लगेको छ। फलेवासले कार्किनेटा, भङ्गारा, लिमिठाना र ठानामौलाका बस्तीहरू पहिरोको उच्च जोखिममा छन्। यता स्याङ्जा, गुल्मी र पर्वतको संगम स्थल सेतीबेनी बजार पुरै डुबानमा परेको छ भने शालिग्राम शिला, जुन धार्मिक आस्थाको केन्द्रबिन्दु हो, आफ्नो अस्तित्व बचाउको लागि गुहार मागिरहेको छ। यसतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मोदी 1, 2, र 3 जोड्ने मुख्य बाटो तत्काल बनाइयोस् र जोखिममा परेका बस्तीहरूको सुरक्षित स्थानान्तरण गरियोस्। घरबार विहीन हुनुभएका मोदीका पीडित र सुन्तला बगान गुमाएका फलेवासका किसानहरूलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराइयोस्। धन्यवाद।
1: माननीय सदस्य कमल सुवेदी।
5: सम्माननीय सभामुख महोदय, हिजो तुलसीपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने टिप्पर र अन्य सवारी साधन संलग्न दुर्घटनामा तुलसीपुर 11 निवासी 21 वर्षीय कल्पना केसीको दुखद निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ। शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक औसत 75 सड़क दुर्घटना हुन्छन् र औसत 7 जनाले ज्यान गुमाइरहेका छन्। पछिल्लो 10 वर्षमा 24,000 भन्दा बढी नागरिकले सड़क दुर्घटनामा ज्यान गुमाएका छन्। तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन, कमजोर सड़क व्यवस्थापन र प्रभावकारी अनुगमनको अभावले त्यस्ता दुर्घटनाहरू बढ़िरहेका छन्। त्यसैले म सरकारसँग आग्रह गर्दछु कि तुल्सीपुरको घटना निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गरियोस्, साथै फोहोर व्यवस्थापनका सवारी साधन सहित सार्वजनिक सेवामा प्रयोग हुने सवारीहरूको सञ्चालन मापदण्ड, चालकको जिम्मेवारी, सड़क सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइयोस्। सम्मान्य सभापति महोदय, साथै दाङ जिल्लामा देखिएको एलपी ग्यास, खाना पकाउने ग्यासको कृत्रिम अभावतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। विशेष गरी तुल्सीपुर उपमहानगरपालिका, दङ्गिसन गाउँपालिका, शान्तिनगर गाउँपालिका र बोबै गाउँपालिकाका नागरिकहरू दैनिक उपभोगको ग्यास नपाएर शास्ति भोगिरहेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा आपूर्ति प्रणालीलाई प्रभावित गर्ने कार्यप्रति सरकारले तत्काल अनुगमन गरी सहज र नियमित आपूर्तिको सुनिश्चितता गरोस्। सामान्य स्वागत महोदय, त्यसैले सड़क दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति तथा कार्यान्वयन र दाङमा देखिएका ग्यास अभावको तत्काल समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन म नेपाल सरकारसँग जोरदार माग गर्छु। आज उद्योग मन्त्री यही हुनुहुन्छ, यसको विषयमा मन्त्रीजीले पनि जवाब दिनुहुन्छ भन्ने विश्वास पनि व्यक्त गर्छु। धन्यवाद।
1: मान्य सदस्य क्षिति थेबे।
6: सम्माननीय सभामुख महोदय, सिन्धुलीको फिकल गाउँपालिका 2 नवलपुर स्थित सुनकोशी नदीमा साउन 18 गते बिहान 11 बजे करिब 11 बजे भएको दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। रोकिराखिएको कारलाई पछाडिबाट बसले ठक्कर दिँदा कार नदीमा खसियो। त्यस यता मेरा अत्यन्त मिलनसार मित्र सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 पूर्व वडा अध्यक्ष दिलकुमार लामा साथै गणेश थापा र सुरज बलमपाखी मगर विगत 5 बेपत्ता हुनु अत्यन्तै दुःखद छ। सभामुख महोदय, 5 बितिसक्दा पनि उहाँहरूको कुनै अतो पत्तो छैन। परिवारका वृद्ध बाबाआमा र सन्साना नानी बाबुहरू आशा र पीडाबीच दिन रात पर्खिरहेका छन्। यस्तो अवस्थामा खोज तथा उद्धार कार्य अझ तीव्र प्रभावकारी बनाइयोस्। बेपत्ता नागरिकहरू कहिले भेटिन्छन्? गाडी र बेपत्ताहरूको खोजी किन यति ढिलै भइरहेको छ? सरकार घटनाको प्रकृति हेर्दा यो सामान्य दुर्घटना मात्र होइन कि भन्ने गम्भीर प्रश्न उठेको छ। कडा कारवाही हुनुपर्छ। पीड़ित परिवारले भोगिरहेको पीड़ा शब्दमा व्यक्त गर्न सकिँदैन। राज्यले उनीहरूको दुःखलाई गम्भीरतापूर्वक बुझ्दै आवश्यक राहत क्षतिपूर्ति न्यायिक सुनिश्चित गर्न माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य खगेन्द्र कर्ण।
7: सामान्य सभामुख महोदय, काठमाडौँमा बसेर नीतिका कुरा गरिरहँदा मधेसका गाउँबाट आउने अप्रिय खबरले मन थिलथिलो बनाउँछ। 2083 साल सन् 19 गते सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाको वार्ड नम्बर 4 बस्ने 6 बालक कार्तिक सदा छिमेकीको घरमा टेलिभिजन हेरिरहेको बेला सर्वदंश कारण ज्यान गुमाउनु परेको छ। यो घटनाले गाउँ शोकाकुल छ। सभामुख महोदय, जुन उमेरमा हातमा सिसा कलम र काबी हुनु पर्थ्यो त्यो उमेरका अबोध बालक समयमा उपचार पाउन नसकेर ज्यान गुमाउनु पर्यो। सर्वदशको सामान्य जोखिमबाट जोगाउन नसक्नु र समयमै पहुँचिएको स्वास्थ्य उपचार हुनु नहुनु हाम्रो स्थानीय स्वास्थ्य प्रणाली र सचेतना गम्भीर कमजोरी हुनु नै हाम्रो स्वास्थ्यको कमजोरी हो, स्वास्थ्य प्रणालीको कमजोरी हो। म सामान्य सभामुख मार्फत ध्यानकर्षण सरकारलाई ध्यानकर्षण गराउन चाहन्छु कि तराई मधेस क्षेत्रमा सर्वदशको उपचारका लागि दक्ष जनशक्तिको व्यवस्था गरियो। यो वर्षौंदेखि यो समस्याले तराई मधेस क्षेत्र बिजोलिएको छ। वर्षोरी सर्वदशको कारणले नागरिकको मृत्यु भइरहेको छ। अन्त्यमा कार्तिक सदाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो संवेदना व्यक्त गर्दछु। साथै गर्मी र वर्षायाममा घर र वरपर सफा राख्न र सर्वदंशको जोखिम बारे सचेत रहन सम्पूर्णमा आग्रह गर्दछु। धन्यवाद।
1: मान्य सदस्य प्रेम बहादुर बाइक।
8: सम्माननीय सभामुख महोदय, मिति 2083 साउन 20 गते बेलुका सामाजिक सञ्जाल फेसबुक खोल्दा सिधाकुरा.com अनलाइन मिडियाको समाचार लिङ्कमा नजर पर्यो। समाचार देखिएको थियो क्यान्सर पीडित श्रीमतीलाई पिच्छुमा बोकेर नदीमा आम्फानी बेपत्ता। मन बलियो बनाएर समाचार लिङ्क हेर्दा काभ्रे प्लान्टको 68 वर्षीय केदारनाथ प्राजुलीले आफ्नी 67 वर्षीय क्यान्सर पीडित श्रीमती तिल कुमारी प्राजुलीलाई पिच्छुमा बोकेर कुन्सरी नदीमा बेपत्ता भएका वृद्ध दम्पतिको समाचारले अत्यन्तै मर्माहत बनायो। हामीले संसारकै उत्कृष्ट भनी प्रशंसा गरेको संविधानको धारा 35 स्वास्थ्यको हक, त्यस्तै धारा 42 ज्येष्ठ नागरिकको हकको व्यवस्था गरेका छौँ। सभामुख महोदय, के हो व्यवस्था? हामीले संविधानलाई उत्कृष्ट बनाउन मात्र उल्लेख गरेका हौँ त होइन भने आज असहाय विपन्न नागरिकहरूलाई सरकार र संविधानले आफू भएको अनुभूति गराउन किन सकिरहेको छैन? अब ती वृद्ध दम्पतिलाई सरकारले के भन्ने हो? कैयौं असहाय निरीह नागरिकहरू उपचार गर्न नसकेर यसै गरी प्राण त्यागिरहेका छन्। यसतर्फ राज्य र सरकारको जिम्मेवारी के हुने? यस्तै मेरो गृह जिल्ला कैलाली लम्पिछुवा नगरपालिका वडा नम्बर 3 38 वर्षीय निर्मल तमट्टा, जो फुटबल तथा भलिबल उत्कृष्ट खेलाडी साथै शिक्षण पेसामा समेत आबद्ध युवा, आज क्यान्सर रोगबाट पीडित भई ललितपुर क्यान्सर अस्पतालको बेडबाट सहयोगको अपिल गरिरहनु भएको छ। त्यस्तै लम्पिछुवा वडा नम्बर 5 चौरी निवासी 48 वर्षीय उदयराम जैशीको लिभर ट्रान्सफर गर्नुपर्ने वीर अस्पतालको बेडबाट सहयोगको अपिल गर्दै हुनुहुन्छ। सरकारले यस्ता नागरिकको जीवन रक्षाका लागि विलम्ब नगरी तत्काल निशुल्क उपचारको प्रबन्ध गरिनुपर्दछ। विपन्न र असहाय नागरिकले राज्य भएको अनुभूति गराउन सरकारले शिक्षा स्वास्थ्य निशुल्क गरोस् भन्ने माग गर्दछौ। अनलाइनबाट सेवा र घर घरबाट पासपोर्ट पुर्याउँछौ भन्ने घोषणा गरेको सरकारले पासपोर्ट विभागमा, अस्पतालको ओपिडीमा, ग्यास डिपोमा र मलखाद वितरण केन्द्रमा दैनिक लागेको लाइन देखिरहेको छ कि छैन? अहिलेसम्म मौन सरकारको ढङ्ग नपुगेको वा व्यवस्थापक र वितरक समक्ष सरकार निरीह भएको? नागरिकहरू दैनिक शास्ति बेहोर्दै निराश हुनु परेको छ। अविलम्ब सरकारले यी विषयमा समस्या समाधान हुने गरी सार्थक पहल गरोस् भन्दै सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। लालसाला
1: मान्य सदस्य पारस मणि गेला।
9: सम्माननीय सभामुख महोदय, कोशी नदीमा पछिल्ला दिनहरूमा आएको उच्च बहावले कोशी नदीको पश्चिम कोशी टापुमा लगाएका बोझहरू समेत कटानमा परि बग्न सुरु भएको छ। यसले गर्दा उदयपुरको बेलका नगरपालिका आसपासका हजारौं नागरिकहरूको जनधनको क्षति हुने निश्चित छ भने नागरिकहरू राति नै बगिने हो कि भन्ने डरले सुत्न सक्नु भएको छैन। नागरिकहरूको जीवन रक्षाको लागि तत्काल आवश्यक कदम चाल्न सम्माननीय सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु। त्यस्तै बेलका चौधनीगढी र त्रियुगा नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरू लाइनमा बस्नुभएको विभिन्न सञ्चार माध्यमबाट मलाई ट्याग गरेर भिडियोहरू आइरहेका छन्। यसतर्फ पनि सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु र साँच्चै मल छैन भने मन्त्रालयले छैन भनिदिनु पर्यो र मन्त्रालयले मल पर्याप्त छ भनिरहेको अवस्थामा हामी त्यो मल सम्बन्धित नगरपालिकाका मेयरज्यूहरूसँग कोअर्डिनेसन गरेर त्यहाँसम्म पुर्याउन तयार छौँ। हामी सांसदहरूलाई त्यस्तो भूमिका दिनु पर्यो। त्यस्तै यहाँ म माननीय उद्योग मन्त्री पनि देखिरहेको छु, ग्यासको त्यति नै आकार छ, गाउँ गाउँमा ग्यास पाइएको छैन र खाना पाएका छैनौँ भनेर धेरै नागरिकहरूले गुनासो गरिराख्नु भएको छ। ग्यासको वास्तविक अवस्था के हो त्यो पनि जानकारी गराउन उनी हार्दिक अनुरोध गर्न चाहन्छु। छैन भने हामीसँग आवश्यक बमोजिम ग्यास छैन, यसको वैकल्पिक ऊर्जाको प्रयोग गरौँ भनेर हामी नागरिकहरूलाई आह्वान गर्छौँ र छ भने त्यो ग्यास कहाँ छ भनिदिनु पर्यो। हामी तत्त्व नगरपालिकामा हामीले गर्नुपर्ने भूमिका खेलेर त्यो नगरपालिकासम्म सहजीकरण गर्ने र ग्यास लाने काममा हामी पूर्ण रूपमा साथ दिन तयार छौँ भन्न चाहन्छु। हस्त धन्यवाद।
1: मान्य सदस्य सुधा कुमारी बराल।
10: सम्माननीय सभामुख महोदय, विश्वकप फुटबलको अन्तिम खेल हेर्न जाँदा भक्तपुरको घेम्पे डाँडामा कालीकोटका राज कार्की दुई समूहबीच झडप हुँदा उहाँको मृत्यु भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँलाई त्यसरी झडप हुँदाखेरि मार्ने दोषीहरूलाई तत्काल कानुनी कारवाही गर्न र पीडितको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न जोरदार माग गर्दछु। मेरो कर्णालीको व्यथा जहिले पनि कर्णालीका हरेक क्षेत्रमा अहिले पनि पीडा हुन्छ। कर्णालीका हरेक क्षेत्रमा भइरहेको बाढी पहिरोले गर्दा त्यहाँका यात्रुहरूले पाइरहेको साक्षी धेरैवटा बस्तीहरू जोखिम र सरकारले एउटा टेन्ट दिएर दुई चार किलो चामल दिएर रातको व्यवस्था मात्रै नगरियोस्, पहिलाई त्यहाँ भएका जोखिमहरूलाई सरकार र सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउँछु र यात्रुले पाइरहेका शास्तिलाई सम्बन्धित निकायलाई सरकारवालाले ध्यान जाओस् भन्न चाहन्छु। अर्को कुरा सुनसरी घटनाको कुरा चाहिँ जुन सरकारले चाहिँ यो दुःखद कुरा हो, हिमाल पहाड तराई कोही छैन पराई हामी नेपाली सबै एउटै हौ भन्ने हाम्रो मूल नाराका साथ यो धर्मनिरपेक्ष राष्ट्रमा अहिले पनि हामी उभिरहेका छौँ। कुनै धर्म छैन यहाँ, त्यही भएर हामी नेपाली एउटै हौ। हिजोको प्रधानमन्त्रीज्यूले हिजोको घटनाका नैतिकता नैतिकता नैतिकता भनेर भन्नुहुन्थ्यो, आज प्रधानमन्त्री र गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ? उहाँको नैतिकता छ छैन? उहाँले तत्काल राजीनामा दिनुपर्छ र यसै 72 जना मध्ये कोही सरकार सम्हाल्न सक्ने मान्छे हुनुहुन्छ, उहाँले सम्हाल्नुहुन्छ यो नैतिकता? बोल्न दे सरकार, मेरो कुरा खुल्न दे सरकार भन्ने प्रधानमन्त्रीज्यू आज मलाई मन नबोल्न दे भनेर बसिरहनु भएको छ, यो कुरा ध्यान जाओ सम्माननीय सभामुख मार्फत। धन्यवाद।
1: माननीय सदस्य ठाकुर सिंह थारू।
11: सम्माननीय सभामुख महोदय, आज म बर्दियाको बाँसगरी नगरपालिका वार्ड नम्बर 2 बस्ती होम बहादुर नेपालीको जीवन रक्षाका लागि यो सदनमा उभिएको छु। होम बहादुरका छोरा ईश्वरी नेपालीले ईश्वरी नेपाली यो सिंहदरबार स्थित यो वैदेशिक रोजगार विभागमा उहाँ चाहिँ हप्तै पछि आफ्ना बुवाको जीवन रक्षाका लागि धाइराख्नु भएको छ। उहाँका अनुसार होम बहादुर नेपाली 2 वर्ष अगाडि दुबई जानुभएको रहेछ र उहाँ चाहिँ सप्लाई कम्पनीमा काम गर्नु। आज म बर्दियाको बाँसगरी नगरपालिका वार्ड नम्बर 2 बस्ती होम बहादुर नेपालीको जीवन रक्षाका लागि यो सदनमा उभिएको छु।

0: पारिश्रमिक भइसकेपछि गएर पाकिस्तानी नागरिकसँग उहाँ सम्पर्क हुन्छ र उहाँलाई ऋण दिलाइदिन्छु भनेर उहाँको एटिएम र पासपोर्टहरू लिन्छ र ऋण लिन्छ र त्यसपछि ती पाकिस्तानी नागरिक फरार हुन्छन् र उनलाई घर फर्काउनका लागि निजका परिवारहरूले 1,00,000 रुपियाँ नेपाली पठाउनुहुन्छ र घर फर्किँदै गर्दा उहाँ चाहिँ एयरपोर्टबाट पक्राउ गर्नुहुन्छ र पक्राउ गरेर उहाँलाई चाहिँ त्यहाँनिर कानुन अनुसार जेल राखिन्छ। अहिले उहाँ चाहिँ हो बाबु नेपाली अहिले कुन जेलमा हुनुहुन्छ परिवारलाई थाहा छैन। छोरा ईश्वरी नेपालीका अनुसार अहिले 25 देखि 30 लाखसम्म यो नेपाली दूतावास र काउन्सिलरसँग सम्पर्क गर्दा कानुनी हायर गर्न वकिल हायर गर्न 25 देखि 30 लाखसम्म खर्च हुने भएको हुँदा उहाँहरूसँग पैसा छैन। उहाँहरू मुक्त उहाँहरू चाहिँ सुकुम्बासी हुनुहुन्छ छाक गर्न घौतौँ छ र उहाँहरूले भन्नुभएको छ हामी यति पैसा देखेका पनि छैनौँ सुनेका पनि छैनौँ सरकारलाई सुनाइदिनु होला हामी मर्न र बाँच्न भएका छौँ हामीलाई सरकारले सहयोग गरोस् बुवाको जीवन रक्षाको लागि सरकारले सहयोग गरोस् भन्ने अपिल गर्नुभएको छ। धन्यवाद
1: माननीय सदस्य गजला समीर मिक्रानी।

0: सम्माननीय सभामुख महोदय, म आज यस सम्मानित सदन मार्फत काठमाडौँसँग सम्बन्धित एउटा महत्वपूर्ण विषय उठाउन चाहन्छु। माइतीघर आज जनताको आवाज, आन्दोलन र नागरिक अभिव्यक्ति राख्ने ठाउँको रूपमा चिनिएको छ। लोकतन्त्रमा नागरिकले आफ्नो विचार, माग, आवाज उठाउनु मौलिक अधिकार हो र म त्यसको पूर्ण सम्मान गर्दछु। तर वर्तमान अवस्थामा माइती घर काठमाडौँको अत्यन्त व्यस्त सडक क्षेत्रभित्र पर्दछ। सडक साँघुरो छ, आफ्नो आवाज र माग राख्न आउने नागरिकहरू सडकमै बस्नु पर्ने अवस्था छ, जहाँ सुरक्षा, सरसफाई र स्वास्थ्य सम्बन्धी चुनौती देखिन्छ। अर्कोतर्फ हजारौं सर्वसाधारण, विद्यार्थी, कर्मचारी, बिरामी र यात्रु दैनिक रूपमा ट्राफिक अवरोधको प्रत्यक्ष असर भोगिरहेका छन्। सम्माननीय सभामुख महोदय, मेरो उद्देश्य नागरिक अभिव्यक्तिलाई सीमित गर्ने होइन, बरु त्यसलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने हो। म नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले नागरिक सधैँ यसरी विभिन्न माग राखेर आन्दोलन गर्नुपर्ने अवस्थाकै अन्त्य गरोस्। नागरिकहरू सडकमा आउनु नै नपरोस् भन्ने सरकारसँग माग गर्दछु। यदि त्यस्तो हुन नसकुन्जेल माइती घरको वर्तमान भूमिकालाई व्यवस्थित रूपमा पर्याप्त खुला क्षेत्र, सुरक्षा व्यवस्था, शौचालय, खानेपानी र सहज पहुँच भएको वैकल्पिक नागरिक अभिव्यक्ति स्थलमा स्थानान्तरण गर्ने विषयमा आवश्यक पहल गरियोस्। यसले आफ्ना आवाज उठाउने नागरिकलाई सम्मान र सुरक्षित वातावरण दिनेछ, साथै सर्वसाधारण नागरिकको दैनिक जीवनलाई पनि सहज बनाउनेछ। यसले लोकतन्त्रलाई थप व्यवस्थित, जिम्मेवार, नागरिक मैत्री बनाउनेछ। धन्यवाद।
1: मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि एक मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य पासना थापा। मान्य सदस्य पासना थापा अगाडि बढ्नुहोस्। मान्य सदस्य बस्नुहोस्, म विचार गर्छु।
2: सम्माननीय सभामुख महोदय, कर्णालीमा विभिन्न पर्यटक क्षेत्रहरू छन्, तर सम्माननीय सभामुख महोदय मार्फत कर्णालीको पर्यटक क्षेत्र भन्नाले राराताल मात्रै होइन, त्यहाँ ऐतिहासिक प्राकृतिक सम्पदाले भरिपूर्ण दैलेख जिल्ला पनि छ, जहाँ पञ्चदेवल, पञ्चकोशी लगायतका थुप्रै तीर्थस्थलहरू र मनोरम प्राकृतिक दृश्य देखिने स्थलहरू छन्, जुन चाहिँ अहिले पनि पूर्वाधारको अभाव र प्रचार प्रसारको कमीले गर्दाखेरि त्यहाँ ओझेलमा परिरहेको छ। त्यसैले म कर्णालीको हरेक क्षेत्रहरूलाई, हरेक जिल्लाहरूलाई सरकार मार्फत पर्यटक क्षेत्रको रूपमा हेरिरहेको क्षेत्रहरूलाई अलि राम्रो तरिकाले अगाडि बनाइदिनु, साथ दिन

0: को लागि म सभामुख माटो सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य विदुषी राणा। मान्य सदस्य विदुषी राणा। मान्य सदस्य विदुषी राणा। मान्य सदस्य बिना गुरुङ।
2: सम्माननीय सभामुख महोदय, हालैमा मेरो निर्वाचन क्षेत्र काशी क्षेत्र नम्बर 3 रहेको जिल्ला कारागार अवलोकन गर्ने क्रममा विविध कारणले आफ्ना आमासँग कारागारमा बस्न बाध्य 5 मुनिका बालबालिकाको अवस्था बुझ्ने अवसर पाए। संविधान र कारागार ऐनले उनीहरूको शिक्षा स्वास्थ्य हेरचाह र समग्र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरे तापनि व्यवहारमा पूर्ण रूपमा लागू भएको देखिँदैन। सभामुख महोदय, बालबालिका भनेका राष्ट्रका भविष्य हुन्। कारागारमा रहेका यी निर्दोष बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु राज्यको दायित्व हो। त्यसैले यस विषयमा सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी 420 क्षमता रहेको यस कारागारमा हाल करिब 720 कैदी बन्दी रहेको कारण स्वास्थ्य र सुरक्षा सम्बन्धी चुनौती पनि रहेको छ। साथै कारागारमा पानीको समस्या रहेको व्यवस्थापन पक्षको गुनासो रहेको छ। यस समस्याको उचित व्यवस्थापन गरी सम्बन्धित निकायको ध्यान आकर्षण
1: गराउँछु। महोदय, 2081 साल असोज 12-13 गते टुङ्गुन खोला, थोस्ने खोला, नलु खोला, बागमती नदी लगायतका नदी खोलाहरूमा आएको विनाशकारी बाढीले ललितपुरको गोजोसम, माङ्गल, बागमती गाउँपालिकाको कैयौं परिवारको घर मात्र बगायो। उनीहरूको जीवनभरको पसिना, सपना र भविष्य समेत बगाइदियो। म स्वयं पीडितको घर घरमा पुगेको थिएँ। एउटा घरमा प्रवेश गर्दा मेरो आँखा रसायो। पाँचाभरि खोज्दा एउटा नुनको पोको बाहेक अरू केही थिएन। चुलो निभेको थियो, पकारी रित्तो थियो, ओर्ने ओछान थिएन, छानामुनि बस्ने घर समेत थिएन। त्यहाँ एउटै प्रश्न थियो, राज्यले हामीलाई कहिले सम्झिन्छ? विपत्ति उनीहरूको घर बगायो, तर राज्यको ढिलाइले उनीहरूको आशा पनि बगाउँदैछ। आजसम्म धेरै पीडित न त प्राप्त राहत पाएका छन्, न त सुरक्षित स्थायी आवास। उनीहरूले अझै जङ्गलको अस्थायी टहरामा अर्को वर्षा कुर्दैछन्। पीडितलाई अब आश्वासन होइन न्याय दिनुहोस्, सहानुभूति होइन सुनिश्चित गरिदिनुहोस्, भाषण होइन पूर्ण स्थापना ठोस कार दिनुहोस्। धन्यवाद।
3: मान्य सदस्य भरत बहादुर खड्का।
4: सभामुख महोदय, शिक्षक महासंघले हालै आन्दोलन गर्ने घोषणा गरेको छ। विगतका सरकारहरूले महासंघसँग 9 सम्झौता गरेको छ। सामुदायिक विद्यालयको संस्थाका सुधार र शैक्षिक क्षेत्र मर्यादा बनाउनको लागि सम्झौताको तत्काल कार्यान्वयन गरी घोषित आन्दोलन फिर्ता लिने वातावरण मिलाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले प्राविधिक धारतर्फ ओएनएम गर्नका लागि 1 सहसचिव, 2 उपसचिव, 4 इन्जिनियर र 8 सब इन्जिनियरको दरबन्दी रहने गरी मापदण्ड स्वीकृति गरेको, तर मन्त्रालयले सो मापदण्ड भन्दा बाहिर गएर हाल कार्यरत दरबन्दीको 60% सहसचिव र 65% सब इन्जिनियर हाजिर गर्ने गरी स्वीकृति गरेको ओएनएम प्रति असन्तुष्टि भई कर्मचारी आन्दोलित छन्। यसरी अध्ययन विश्लेषण मापदण्ड भन्दा बाहिर गई गरेको ओएनएम सुधार गरी आन्दोलित छन्।
1: मान्य सदस्य भरत कुमार स्वाम।
5: सम्माननीय सभामुख महोदय, अस्ति मात्र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले सुदूरपश्चिमका राष्ट्रसभाका सांसदहरूलाई मात्रै भेट्न बोलाउनुभयो। अन्य हामी पार्टीका सांसदलाई बोलाउन हामीलाई बोलाइएन। त्यस्तै मैले 27-21 भेट्नको लागि मेरो निवेदन दिएको थिएँ। त्यति बेला म उहाँले सुदूरपश्चिमका सांसदलाई भेट्ने बेला म दान गएको थिएँ। मैले त्यसपछि उहाँको कार्यकक्षमा गएर मेरो निवेदन दर्ता गराएको थिएँ। त्यसपछि हामीलाई भेट्ने टाइम आयो। अहिले 4 अहिलेसम्म चाहिँ हामीले भेट्ने टाइम दिएको छैन। सभामुख महोदय, यो प्रधानमन्त्रीज्यूको आफूलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा एक हो कि के हो? यसमा मेरो घोर आपत्ति छ। हामीलाई अहिलेको जमानामा पनि यस्तो किसिमको व्यवहार सेवापूर्ण यो च्यानलमा हुन्छ भने यसको पनि घोर भर्सना गर्न चाहन्छु। जय।
1: मान्य सदस्य भरत गिरी।

0: माननीय सभा महोदय, आज म यस संसदमा समक्ष देशभरि व्याप्त एलपिजी ग्यासको चरम अभाव र त्यसैमाथि थपिएको अघोषित लोड सेडिङको दोहोरो मारले आक्रान्त आम नागरिकको आवाजलाई उठाउन चाहन्छु। एकातर्फ बजारमा ग्यास नपाएर सर्वसाधारण नागरिक, मजदुर, विद्यार्थी र साना व्यवसायीहरू खाली सिलिन्डर बोकेर मध्यरातदेखि लाइनमा बस्न बाध्य छन्। अर्कोतर्फ नेपाल उज्यालो भइसक्यो भन्ने सुक्खी नाराका बीच दैनिक घण्टौं बिना सूचना बिजुली काटेर जनतालाई अध्ययारोमा पेलिएको छ। भान्सामा ग्यास पनि नहुने, घरमा बिजुली पनि नहुने, यो कस्तो किसिमको न्यूनतम नागरिक अधिकारको धज्जी उडाइएको हो? यो संकट केवल भान्सा र उज्यालोमा मात्र सीमित छैन, यसले हाम्रा स्वास्थ्य संस्थाहरूलाई पनि तहस नहस बनाएको छ। अस्पतालहरूमा अघोषित लोड सेडिङका कारण जीवन रक्षक उपकरणहरू ठप।
1: मान्य सदस्य भूमिका लिम्बु सुब्बा।
2: सम्माननीय सभामुख महोदय, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकामा रेबिस संक्रमणले सयौं चौपाया संक्रमित भएको छ। 35 भन्दा बढी मरिसकेका छन्। फिरिनमा 3 मान्छे, 55 भन्दा बढी कुकुर र एउटा भैँसीलाई टोकेको कुकुरमा समेत रेबिस पुष्टि भएको छ। हिलिहाङ र कुम्माया गाउँपालिकामा पनि संक्रमण देखिएको छ। यसले गर्दा पाँचथर जिल्लाभरि त्रास बढेको छ। कान्तिपुर संवाददाता लक्ष्मी गौतमका अनुसार संक्रमण पशु परिवारबाट सर्ने र किसानहरूले सावधानीको लागि जुत्ता, ग्लोभ्स र मास्कको प्रयोग नगरेका कारण अझ धेरै संक्रमित हुन सक्ने अनुमान छ। म सरकारसँग जोरदार माग गर्दछु, घर घरमै स्वास्थ्य कर्मी पठाई किसानहरूको स्वास्थ्य परीक्षण गराई उपचारको व्यवस्था गराइयोस्, छाडा कुकुरहरूको नियन्त्रण चाँडो गरियोस् र संक्रमण रोक्न सावधानीका लागि जनचेतनामूलक अभियान द्रुत गतिमा सञ्चालन गरियोस्। धन्यवाद।
1: मान्य सदस्य भूमिका श्रेष्ठ। सम्माननीय सभामुख महोदय, आज म एक गरी महामारी सदन मार्फत काठमाडौँ क्षेत्र नम्बर 9 अन्तर्गत पर्ने सुकुरा चौपिको तथा सर्वारोग अस्पताल अगाडिको त्रिपुरेश्वर कालीमाटी सडक खण्डको समस्यापति सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। यस क्षेत्रमा अत्याधिक सवारी साधन चापको कारण अस्पतालमा आउने बिरामी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई जेब्रा क्रसिङबाट रोड क्रस गर्न निकै नै कठिन भएको छ। यसले गर्दा दुर्घटनाको जोखिम समेत बढाएको छ। त्यसैले यहाँको वर्तमान अवस्थालाई मध्यनजर गर्दै पैदल यात्राको सुरक्षाको लागि फ्लाइओभर ब्रिज निर्माण गर्न अत्यन्त आवश्यक भएकोले म नेपाल सरकार र पूर्वाधार विकास मन्त्रालयलाई तत्कालका लागि अस्थायी योजना सहित दीर्घकालीन योजनाको लागि ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
3: मान्य सदस्य मदन कृष्ण श्रेष्ठ।
4: सामान्य सभामुख महोदय, वर्तमान विक्रम विजय सरकार संविधानको मर्म र भावना एवं नियम कानून भित्री विभिन्न संघ संस्थामा दबाव र हस्तक्षेप गरिरहेको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोद कुमार शर्मा र प्राध्यापक डाक्टर हरिचन्द्र श्रेष्ठलाई पटक पटक दबाव दिए राज्यमा दिन बाध्य पारे। नयाँ मानवीय सहायता संस्था रेडक्रस जस्तो खिचलोले गर्दाखेरि 5 तल समिति गठन गरिसक्यो। यसलाई मर्यादित बनाउन रेडक्रस कानून ल्याउनु पर्यो। विधान विपरीत पटक पटक समिति खारेज गरी आफ्नो अनुकूल तल समिति गठन गर्दै जानेर विधान विपरीत निर्वाचित 1 कार्यकाल अवधि बाँकी रहना रहँदै भक्तपुर जिल्ला, उदयपुर जिल्ला र धनुषा जिल्ला तर निर्वाचित समिति खारेज गरी तर समिति गठन गरियो। यसमा पटक पटक आइएसआरसीले
3: मान्य सदस्य मनमाया दिक।
5: सम्माननीय सभामुख महोदय, आज सम्मानित सदनमा म सरकारलाई के प्रश्न गर्न चाहन्छु। के दलित सार्वभौम होइनन्? सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेको सबै प्रकारको विभेदको अन्त्य कहिले हुन्छ? शक्ति नभएका मानिसले कहिले न्याय पाउने हो सरकार? लोकतन्त्र बलियाका लागि मात्रै हो। यदि होइन भने सरकार कोठा खाली छ भन्दै दिपा नेपाली माइती घर मण्डलामा सक्रिय क्रममा बसेको 111 दिन पुगेको छ। यो प्रश्न देशमा सयौं वर्षदेखि भोग्दै आएका संरचनात्मक हिंसा, ऐतिहासिक अन्याय र राज्यद्वारा निर्मित बहिष्करणको निरन्तरतामाथिको प्रश्न हो। आफ्ना नागरिक सडकमा न्याय व्यवस्था नगर्दै चिच्चाइरहँदा सरकारले नसुन्नु आँखा अगाडि नदेख्नुलाई म हेपेको भनौँ कि दलितसँग माफी माग्ने भनेको सरकारले लत्याएको भनौँ? सम्मानपूर्वक बाँच्न पाउनु पर्ने हक विद्यमान ऐन कानून र नियमावलीको आवश्यक संशोधन र सुधारको लागि जायज माग अगाडि सारेर बसे कि उनको माग सरकारले संविधानमा लेखिएका अधिकार समान रूपमा अनुभूत हुँदैन भने तबसम्म लोकतन्त्रको पूर्णता हुँदैन? यसर्थ उनको माग
6: मान्य सदस्य मनिष खनाल मान्य सदस्य माधव बहादुर थापा
7: सम्माननीय सभामुख महोदय, सदाधी म आज पालपाली जनताको पीडा वेदना माग आक्रोश वा अनुरोध लिएर आएको छैन, केवल पालपाली जनताहरूको आँसु मन लिएर आएको छु। सम्माननीय सभामुख महोदय, बाँदर बदेल दुम्सी आतंकले जनता रातभरि सुत्न समेत पाउनु भएको छैन। पाल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि वर्षौंदेखि जग्गा व्यवस्थापन गर्न सकिएको छैन। दूरदराजका निमुखा जनसमुदायको सञ्चारमा मोबाइलले भनेको बेलामा टावर टिप्दैन, फलस्वरूप आपतकालीन अवस्थामा सम्पर्क विच्छेद हुनु परेको छ। अधिकांश स्थानीय तहमा एम्बुलेन्स सेवा बन्द छ। अन्तमा सभामुख महोदय, जनताले वर्तमान सरकारसँग ठूलो आशा र भरोसा गरी कुरेर बस्नु भएको छ। कतै हाम्रो सामान्य कमी कमजोरी र त्रुटिले भरोसा टुट्ने त होइन भन्ने शंका बढेको छ। जनताको आशा नटुटोस् र भरोसा नबत्तोस्, आशाको पहिरो नजाओस् जहाँ हामी सबै बगेर जाने दुर्भाग्य नआओस् भन्दै सभामुख मार्फत सरकारलाई गम्भीर हुन ध्यान आकर्षण गराउँदैछु।
6: मान्य सदस्य मोहन आचार्य
8: सम्मान्य सभामुख महोदय, पासाङ लामु राजमार्गको रसुवा खण्ड अन्तर्गत बनुवा घुम्तीमा पहिरो रोक्न बनाएको क्याबिन वाल दोस्रो पटक भत्काँदा चीनसँग अन्तर्राष्ट्रिय नाका जोड्ने सडक आज बन्द हुने अवस्थामा पुगेको छ। पहिरोको कारण नजिकैको बस्ती जोखिममा परेको छ। जटिल भौगोलिक अवस्था रहेको कारण जोलोजिकल स्टडी गरी यथाशीघ्र निर्माण कार्य सुरु गर्नका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदछु। साथै गत वर्ष लिन्दे खोलामा आएको बाढीपछि रसुवागढीदेखि तल्लो तटीय क्षेत्रमा निरन्तर नदी कटान हुँदा बेत्रावती मैलो स्याप्रुबेसी रसुवागढी सडकको खण्डको अधिकांश भाग बगाएको छ भने कैदलिटा पहिलो बेसी र स्याप्रुबेसीमा बस्ती नै खोलाले बगाउने अवस्था पुगेको छ। त्यस्तै स्याप्रुबेसी रसुवागढीको सडक
6: मान्य सदस्य मोहनलाल आचार्य

0: सम्मान्य सभापति महोदय, भारतको उत्तर प्रदेश अन्तर्गत बलरामपुर र सिद्धार्थनगर जिल्लाको सिमानासँग जोडिएको कपिलवस्तु जिल्लामा 3 मुख्य नाका र अन्य खुला नाकाहरू समेतबाट चोरी पैठारी, संगठित अपराध, लागू औषध कारोबार र विषादयुक्त खाद्यान्न आयात हुने गरेका कारण त्यहाँका व्यवसायिक किसान र उपभोक्ताहरू मारमा परेका छन्। मेरो निर्वाचन क्षेत्रभित्र रहेको चाकरचौडा अस्थायी धन सरकारले द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएकोमा शान्ति प्रक्रिया पश्चात पुनः सञ्चालनमा ल्याएको थियो, तर हालै पुनः हटाइएको र जिल्लामा रहेको सुठौरी भन्सार सम्मको दूरी निकै टाढा पर्ने भएका कारण पनि चोरी पैठारी बढ्ने र राज्यलाई प्राप्त हुने दैनिक लाखौंको राजस्व समेत गुम्ने अवस्थामा पुगेको छ। तीनवटै सुरक्षा संयन्त्रहरूको बलियो उपस्थिति रहेको उक्त नाकामा भन्सार कार्यालय हटाउनुको कारण भारततर्फ कार्यालय नभएको भन्ने सम्बन्धित मन्त्रालयको प्रतिक्रिया रहेको छ, तर विगतमा जस्तै अस्थायी कार्यालय स्थापना गर्न त्यसले बाधा नपर्ने देखिन्छ। अत गुणस्तरयुक्त सामानको आयात गर्न, राजस्वको क्षेत्रमा अभिवृद्धि गर्न, लागू औषध कारोबार रोक्न त छोरी पनि
1: मान्य सदस्य मोहम्मद फिरदोस आलम

0: समारोह उपभोग्य को लागि नजिकैको भारतीय बजारबाट किनमेल गर्ने गरेको र भारतीय नम्बर प्लेटको सवारी साधन सीमित क्षेत्रभित्र प्रयोग गर्ने गरेकोमा सरकारद्वारा कर उठाउने नाममा सीमावर्ती क्षेत्रका मधेसी जनताहरूलाई अनावश्यक दुःख दिने त्रसित पार्ने र सदैवदेखि कायम रहेको रोटी बेटीको सम्बन्धमा बाधा पुर्याउने यस सरकारको जनविरोधी अव्यवहारिक र असंवेदनशील कार्य चिन्ताजनक छ र निन्दनीय छ। त्यसैले सामान्य सभामुख महोदय, बिना कुनै तलब भत्ता सीमानाको रक्षा गर्दै आएका सीमा रक्षक आम गरिब नेपाली जनताको भावनाको कदर गर्दै व्यवहारिकता र संवेदनशीलता अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै किसानहरूले आवश्यक मल खाद पाएको छैन, खाना पकाउने ग्यासको त्यस्तै हाहाकार छ।
1: सम्माननीय सभापति महोदय, कर्णाली नदी अछाम जिल्ला पञ्चद्वार पिनाकी नगरपालिका कमल बजार नगरपालिका तुमाखान गाउँपालिका ढकाली गाउँपालिका हुँदै बग्दछ। उक्त कर्णाली नदीले वर्षेनी जनताको बस्ती खेतीयोग्य जमिन र जनधनको क्षति पुर्याइरहेको विषयमा सरकार गम्भीर देखिएको छैन। कर्णाली नदी अछाम जिल्लाका चारवटा पालिकाका 15 वडाका भूभागहरू प्रभावित भएको छ भन्ने कुरा सरकारले बुझोस्। क्षति भएपछि मात्र राहत दिने होइन, क्षति हुन नदिने गरी जोखिमयुक्त क्षेत्रमा यता शीघ्र तत्काल तटबन्ध र नदी नियन्त्रणका योजनाहरू अघि बढाउन सभामुखतर्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। यसरी देशका विभिन्न ठाउँमा अहिले खाना पकाउने ग्यासको अभाव हुँदा नागरिक घण्टौं लाइनमा बस्दा समेत ग्यास पाउन सकिरहेका छैनन्। आवश्यक वस्तु र ग्यासको आपूर्ति सहज बनाउन सरकार मौन देखिएको छ।
2: सम्माननीय सभामुख महोदय, आवश्यक परे संसदको सुविधा कटौं, भ्रष्टाचार हटाउँ, मन्त्रीका सेवा सुविधा कटौं, अनावश्यक कर्मचारी घटाउँ, तर सरकार स्वास्थ्य बिमालाई नहटाउँ, नरोकौं, रोक्दै नरोकौं। स्वास्थ्य बिमा कुनै सुविधा होइन, यो नागरिकको जीवनसँग जोडिएको सामाजिक सुरक्षा हो। गरिबका लागि त मृत्युको विपरीतार्थक शब्द हो। आज गरिब नागरिकहरू अस्पतालको ढोकामा पुगेर सोधिरहेका छन्, सरकार मेरो बिमा कहाँ गयो? म सरकारको पक्षमा छु, तर सरकारको पक्षमा हुनु भनेको नागरिकको पीडा नदेख्नु होइन। संविधानले स्वास्थ्यलाई मौलिक हक भनेको छ, यो धनीका लागि मात्र होइन, गरिब निमुखा असहाय विपन्न नागरिकका लागि पनि हो। म त्यही वर्गको प्रतिनिधित्व गर्ने सांसद हो। 24.7% नेपाली बिमा मार्फत उपचार गरेर बाँचिरहेका थिए। त्यसैले सरकार बिमालाई अलपत्र नपारौं, बिमालाई अलपत्र पार्नु भनेको नागरिकलाई अलपत्र पार्नु हो। तुरन्त स्वास्थ्य बिमालाई निरन्तरता दिउँ, आजै सुरु गरौं।
3: मान्य सदस्य रचना खतिवडा खत्री।
4: सम्माननीय सभामुख महोदय, घाइते र शहीद परिवारसँग सम्बन्धित 1 महिना 4 दिन अगाडि 1 महिनाभित्र पुरा गर्छौँ भनेर गरेको 23 बुझे सम्बन्धी स्मरण गराउन चाहन्छु। राज्यले गरेको बाजा पुरा नहुँदा पीडितको पीडा झन् बढेर गइरहेको छ। सरकारले गरेको बाजा पुरा गर्न म निम्नलिखित मार्ग माग गर्न चाहन्छु। 30 दिनभित्र 23 बुझे सम्बन्धीको कार्य योजना, बजेट र समय तालिका सार्वजनिक गरियोस्। घाइते र शहीद परिवारका लागि एकबार सेवा तुरन्त सुचारू गरियोस्। कामको प्रगति नियमित रूपमा सदर र पीडित परिवारलाई जानकारी गराइयोस्। घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्। उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान, अभिभावक र जीवनसाथी गुमाएका छन्। उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यवहारमा देखिने न्याय सम्मान चाहिएको छ। शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौँ। घाइतेको पीडालाई
3: मान्य सदस्य रजनी श्रेष्ठ।
5: सम्माननीय सभामुख महोदय, मैले पहिलोपटक यस गरिमामा सम्बोधनमा खेलाडीहरूले नपाएको पुरस्कार राशिको विषयमा उठाएको थिएँ। 101 खेलाडीले पुरस्कार उपलब्ध गराएकोमा सरकारलाई धन्यवाद छ, तर आज राष्ट्र खेल फुटबल खेलाडी आफै खेलाएको विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सन् 2025 राष्ट्रको लागि खेल्ने क्रममा गम्भीर घाइते भए 3 पटक अध्ययन गरिसक्नु भएको छ। हाल थाइल्यान्डमा उपचारकै क्रममा हुनुहुन्छ। उपचारको लागि सामाजिक सञ्जालमा सहयोग माग्नुपर्ने अवस्था अत्यन्त दुःख छ। आशिष राईको उपचार र पुनर्स्थापनाको लागि आवश्यक सहयोग तत्काल उपलब्ध गराए भविष्यमा कुनै पनि राष्ट्र खेलाडीले यस्तो अवस्था भोग्न नपरोस् भनी सरकारले गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सहमुख महोदय, फिफाले एन्फालाई निलम्बन गरेको छ। खेलाडीहरू भविष्यको लागि अनुमानमा परिरहेका छन्। सरकारसँग आग्रह छ यो समस्या तत्काल समाधान गरियोस्। धन्यवाद।
0: माननीय सदस्य रत्न कुमारी थापा।
6: यसरी विकासलाई नै गिज्याउने गरी काम भइरहँदा जनतामा नैराश्यता थालेको पाइन्छ। सभामुख महोदय, काम अनुपत्र छोड्ने ठेकेदार र लापरवाही गर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई तत्काल कारवाहीको दायरामा ल्याइयोस्। देवारीले खानिएका पोलहरूको तुरन्त लागत आकलन गर्ने काम अगाडि बढायोस् र अबको 3-4 महिनाभित्रै यी क्षेत्रहरूमा बिजुली परिसक्ने प्रतिबद्धता गराइयोस्। सम्माननीय सभामुखज्यू मार्फत म सम्बन्धित निकायहरूको ध्यान आकर्षण गराउन चाहन्छु।
0: माननीय सदस्य रन्जु देउपानी।
7: सम्माननीय सभामुख महोदय, करदाता प्रोत्साहन गर्नका लागि जुन एउटा लटरीको कार्यक्रम सुरु भयो त्यसबाट आज 15 जनाले 1-1 लाख र 1 जनाले 10 लाख पुरस्कार उपहार पाउनुभएको छ। त्यसका लागि म उहाँहरूलाई बधाई दिन चाहन्छु र नेपाल सरकारलाई पनि यो प्रोत्साहनको नीतिलाई अझ द्रुत रूपमा अगाडि बढाउनलाई अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, केही महिना अगाडि नेपाल सरकारको एउटा निर्देशन आयो, अब भर्ना शुल्क नलिनु, पुरानो विद्यार्थीसँग भर्ना शुल्क नलिनु। तर त्यसमा अलिकति उल्टो सुनिएको हो कि जस्तो लाग्यो विद्यालयहरूले, भर्ना शुल्क नलिनु तर अन्य अन्य विषयमा शुल्क चाहिँ बढाएर लिनु भनेर। यो समस्या गम्भीर रूपमा आइरहेको छ। अभिभावकहरूले दैनिक रूपमा गुनासो गरिरहनु भएको छ। तसर्थ म सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको यो विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
0: माननीय सदस्य रविन महतो।
8: सामान्य सभामुख महोदय, सदर अनुसार राई क्षेत्र नम्बर 2 का सम्पूर्ण जनतालाई नमस्कार गर्दछु। सर्लाही क्षेत्र नम्बर 2 अन्तर्गत पर्ने कडेना गाउँपालिकाको गम्भीर बाढी समस्यातर्फ नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। लखन्दै खोलाबाट आएको बाढीले गर्दा छोकैया, शिवनगर, टुटौना, भाँसर र पर्सा लगायतका क्षेत्रमा करिब 2500 बिघा खेतीयोग्य जमिनमा लगाइएको धान तथा अन्य बाली पूर्ण रूपमा नष्ट भएको छ। यसबाट किसानहरूको जीवन जोखिममा र ठूलो आर्थिक संकटमा परेको छ। यस परिस्थितिमा नेपाल सरकारसँग मेरो जोरदार माग छ कि प्रभावित किसानहरूको क्षतिपूर्ति तत्काल यथार्थ विवरण सङ्कलन गरी राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराइयोस् र साथै कृषि उत्पादन पुनः स्थापनाका लागि आवश्यक बिउ, मल, सिँचाई तथा अन्य कृषि सामग्री व्यवस्था गरियोस्। र अन्तमा भविष्यमा फेरि लखन्दै नदी र हर्दिया नदीबाट यस्ता किसिमको क्षति नजोडिनको लागि
0: माननीय सदस्य रमेश कुमार मल्ल।
9: सम्माननीय सभामुख महोदय, होटल तथा पर्यटन क्षेत्र नेपालको रोजगारी र अर्थतन्त्रको महत्वपूर्ण आधार हो। तर यस क्षेत्रमा कार्यरत श्रमिकहरू अहिले रोजगारीको अस्थिरता, न्यून पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकारको कारणको समस्या भोगिरहेका छन्। विगत 2 दशकदेखि श्रमिकले पाउँदै आएको सेवा शुल्क सम्मानित सर्वोच्च अदालतको फैसलापछि कानुनी अन्यलमा छ। सरकारले बजेट मार्फत सेवा शुल्क सम्बन्धी नयाँ कानुन बनाउने घोषणा गरिसकेको अवस्थामा तत्काल श्रमदान संशोधन गरी सेवा शुल्कको स्पष्ट व्यवस्था गर्न म सरकारको ध्यान आकर्षण गराउँदछु। साथै करार तथा श्रमिक आपूर्तिका नाममा स्थायी प्रकृतिको काममा श्रमिक लगाउने, विभेद गर्ने र विभिन्न बहानामा रोजगारीबाट हटाउने प्रवृत्ति अन्त्य गरियोस्। योगदानमा आधारित सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, पारिश्रमिक प्रभावकारी श्रम लिन्छन् र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गरियोस्। सभामुख महोदय,
0: श्रमको सम्मान र श्रमिकको अधिकार सुनिश्चित नगरी दिगो विकास सम्भव छैन। त्यसैले श्रमिकको सम्मान र रोजगारी सुनिश्चित गर्दै दक्ष जनशक्तिको विदेश पलायन रोक्न सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
10: माननीय सदस्य रमेश कुमार सापकोटा।
11: सम्माननीय सभापति महोदय, विगत केही महिनादेखि सुर्खेत लगायत कर्णालीमा देखिएको ग्यासको अभाव बारम्बार हाम्रा पटाहरू समेत सार्वजनिक गरी मिडियामा आउने कार्यहरू जारी छन्। के सांसदले चाहिँ ग्यासको समस्या समाधान नगर्ने यो विषय यो परिस्थिति यो अहिलेको वातावरण बनेको हो? पक्कै पनि होइन होला। त्यसकारण ग्यास आपूर्ति कम्पनीहरूले जसरी सुर्खेत र कर्णालीमा भेरी ग्यास उद्योगले दुई तिहाईको हिस्सा ओगटेको छ, वास्तविक भेरी ग्यासले दुई तिहाईको हिस्सा ओगटेको र दुई तिहाईको सरकारलाई पनि गिज्याइरहेको हो। यदि गिज्याइरहेको होइन भनेपछि दुई तिहाई को हिस्सा जो सुर्खेतमा मात्र 3,000 सिलिन्डर बजारीकरण छ भने भेरी ग्यासको छ भने अन्य ग्यासहरूको 10,000 आधारमा अनुमानित त्यति छ। अनि भेरी ग्यासले यो आपूर्ति स्थगित गराओ र कर्णालीमा सबैभन्दा बढी सिलिन्डर बजारीकरण भएको र 143 बुलेट पटाका साथै दैनिक 10,000 सिलिन्डर उत्पादन क्षमता भएको भेरी ग्यासले सामाजिक दायित्व र व्यावसायिक जिम्मेवारी वहन गर्दै कर्णालीमा थप परिणाममा ग्यास पुर्याउनुपर्छ। मुख्य प्रतिस्पर्धी तथा ठुलो उद्योगले आपूर्ति बढाउन साथ बजारमा देखेको लाइन।
10: मान्य सदस्य रमेश प्रसाद।
12: सम्माननीय सभामुख महोदय, म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भन्नु, मेरै गाला मेरै चर्चामा। मैले चुनाव पाका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, राष्ट्रपाको पालामा अन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्य रातसम्म लाइन बसेको त्यो दृष्टिले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरो दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने सरकारले भने जस्तै ग्यास वारवाती आएर पनि कालो बजारी भएको हो भने ती कालो बजारी गर्नेहरूलाई कानुनको कटकरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाईको सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्लाएर हेर्छन्, नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट खुसी हुनुपर्छ। धन्यवाद।
10: मान्य सदस्य रविन्द्र पटेल।
13: सम्माननीय सभा महोदय, घटना 2082 साल वैशाख 24 गतेको हो। एपिएफ का हवलदार सुभाष सिंहको बाइक ठक्करबाट फतुवा विजयपुर 4 निवासी अनुठारा यादवको जान गएको छ र त्यही केसमा रूपेश बैठक नामको निर्दोष मान्छेलाई थुनिएको छ। त्यसको न्यायिक छानबिन समिति गठन होस्, सत्य तथ्य पत्ता लागोस्। सभामुख महोदय, मावलापुर 1 मर्जापुरमा लाल बकैयाको बाद 3 गतिमा कटान हुँदैछ, 15-20 गाउँ डुबानमा पर्ने खतरा छ। त्यसमाथि सम्बन्धित निकायको ध्यान जाओस्। अर्को, मन लगिने कृषि मन्त्रीले कुर्सीमा टाँटिरहमा नैतिक अधिकार छैन। सम्माननीय सभापति।
10: मान्य सदस्य राजकिशोर महतो।

0: सम्मानीय सभामुख महोदय, मधेसका विभिन्न जिल्लाहरूमा भएका दुःखद घटनाहरूमा ज्यान गुमाउनु भएका सुनसरीको दिवानगंज निवासी हिन्दू शहीद ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता र गोल बजार निवासी गणेश यादव प्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दछु। साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछु। यस नरसंहार तथा धार्मिक द्वन्द फैलाउन खोज्ने जो कोही दोषीलाई कानूनको दायरामा ल्याए कडाभन्दा कडा सजायको माग गर्दछु। सम्माननीय सभामुख महोदय, नेपाल सरकारले प्रत्येक प्रदेशमा एउटा क्रमा सेन्टर निर्माणको लक्ष्य अनुसार धनसाको मिथिला नगरपालिका वडा नम्बर 7 ढल्के बर्मा भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा करिब 25 बिघा मध्ये 4 बिघा जग्गा क्रिटिकल केयर तथा ट्रमा सेन्टर सहितको अस्पताल भवनको लागि जग्गा उपलब्ध गराए लाल पूर्जा समेत बनाइसकेको अवस्था छ। तर स्वास्थ्य मन्त्रीजीको अभिव्यक्तिले वर्षौंदेखि ठगिँदै आइरहेको ढल्केबर वासीमा अन्यता छाएको छ, जसको कारणले
1: माननीय सदस्य राजन गौतम सम्मानीय सभामुखज्यू म केही समय अगाडि आफ्नो

0: क्षेत्रको बैराकोट देवसुरी र कावसती नगरपालिका गएर त्यहाँका जनताहरूसँग गुनासो सुने। गुनासाहरू धेरै छन्, यो एक मिनट समयमा म सबै गुनासाहरू भन्न सक्दिनँ। र धेरै साथीहरू आफ्नो निर्वाचन क्षेत्रमा जानुभएको थियो, जहाँसम्म लाग्छ धेरै गुनासाहरू साला छन्। म यहाँ विशेष गरी त्यहाँका किसानहरूले पाइरहेको समस्याको विषयमा यहाँ सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। स्थानीय तहबाट अनुदानमा प्रदान हुने कृषि सामग्रीहरू, कृषि बिउ बिजनहरूमा व्यापक अनुदानको मूल्य र बजार मूल्यमा व्यापक भिन्नता भएको मैले पाएको छु। बजारमा 20,000 पर्ने सामग्रीलाई अनुदानमा 35,000 भनेर किसानलाई 50% अनुदानको नाममा 17,500 तिर्न बाध्य बनाइदिएको छ। यो अनुदानमा 50% नाममा हवाला दिँदै र अनुदानको मूल्य अनुदान रकममा बढी राखेर जनतालाई बढी मूल्य तिर्न बाध्य बनाउने कुराको अनुगमन गरियोस्। म नेपाल सरकारलाई यो सदन मार्फत ध्यान आकर्षण गराउन चाहन्छु। हस्त धन्यवाद।
1: माननीय सदस्य राजीव खत्री।
2: सम्माननीय सभामुख महोदय, भक्तपुर विशेष गरी मध्यपुरको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा र हजारौं परिवारको जीविकोपार्जन र पहिचानसँग जोडिएको परम्परागत उमाले अर्थात् पोटरी उद्योग आज गम्भीर संकटमा छ। विश्व प्रसिद्ध पोटरी स्क्वायर समेत रहेको यो जीवित सांस्कृतिक धरोहर लोप हुने अवस्थामा पुगेको छ। शहरीकरणका कारण पोटरीका लागि आवश्यक माटोको अभाव, उत्खनन अनुमति, ढुवानीमा स्थानीय कर तथा नियमको झन्झट, ग्लेजिङ सामग्रीको आयात निर्भरता, मूल्य वृद्धि, बजार र ब्रान्डिङ अभाव र पुस्तान्तरण कमजोर हुनु प्रमुख समस्या हो। मुख्य कुरा यो क्षेत्रलाई प्राकृतिक मान्यता नहुँदा युवाहरू वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका छन्। यो अद्भुत क्षेत्रका लागि सिटका बावजुद पनि आज भक्तपुरका युवा यो पेसा छोडेर अन्य पेसातर्फ जाँदैछन्। सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउँदै माटोको उपलब्धता, उत्खनन प्रक्रिया सरल बनाउन विशेष ऋण अनुदान, सिट तालिम र सिटिभिटी मार्फत शैक्षिक प्रमाणीकरणको व्यवस्था गर्न र मौलिक र परम्परागत उद्योगलाई कर।
1: माननीय सदस्य राधिका रम्पेल।
3: सम्माननीय सभामुख महोदय, कर्णाली प्रदेशको एक जिल्ला रुकुम पश्चिमको 28 नगरपालिकामा सार्वजनिक लगानीका नाममा करोडौं रुपियाँ खर्च भएका उद्योगहरू आज अल्पत्र छन्। यो केवल विकासको असफलता होइन, जनताको पसिनामाथिको गम्भीर प्रश्न हो। कर्णाली बेभरेज, कर्णाली टिम्बर, दुग्ध सहकारी, मसला उद्योग, साबुन उद्योग, गार्मेन्ट उद्योग र ड्राई फ्रुट उद्योग, यी सातवटै उद्योगमा नगरपालिका, प्रदेश सरकार, सहकारी र स्थानीय नागरिकबाट करोडौं रुपियाँ लगानी भएको देखिन्छ। तर आज धेरै उद्योग सञ्चालनमा छैनन्, कतिपय त नाम निशान समेत भेटिँदैन। त्यसैले म नेपाल सरकार र सम्बन्धित निकायको
1: माननीय सदस्य राम लामा।
4: सम्माननीय सभामुख महोदय, गत साउन 19 गते गएको अविरल वर्षाका कारण रसुवा जिल्लाको उत्तरगाया गाउँपालिका वड नम्बर 5 स्थित बुनुवा घुम्ती सडक खण्डा भाँसिएको छ, जसले गर्दाखेरि पासन लामो राजमार्ग अवरुद्ध हुन पुगेको छ। यसले गर्दाखेरि नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी हुँदै आउने कैयौं मालवाहक ट्रकहरू, नयाँ इलेक्ट्रिक भेहिकल लगायत अन्य सवारी साधनहरूको आवागमन मैले प्रत्यक्ष रूपमा असर पारेको छ, जसले गर्दाखेरि यस सडक खण्डलाई तत्काल सञ्चालनमा ल्याउनको निम्ति र दीर्घकालीन रूपमा यस्ता सडक स्ट्राटेजिक सडकको चाहिँ लङ टर्ममा चाहिँ कन्टिन्युटी हुनको निम्ति म नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य दिगलाया।
5: सम्माननीय सभामुख महोदय, पश्चिम नवलप्रासी बुद्धकालीन इतिहास, सभ्यता र विश्व बौद्ध सम्पदाको दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो। भगवान बुद्धको महापरिनिर्वाणपछि बाँडिएका पवित्र अष्ट धातु सुरक्षित रहेको, आजसम्म अविचलित अवस्थामा रहेको विश्वकै एकमात्र प्राचीन रामग्राम स्तूप यही भूमिमा अवस्थित छ। पुरातात्विक अनुसन्धानले बुद्धको मावली पक्ष अर्थात कोलीय राज्यसँग सम्बन्धित प्रमाणहरू उजागर गरेको ऐतिहासिक स्थल पण्डितपुर सिद्धार्थ गौतमले राजकीय जीवन त्यागेर पर्वतियाको यात्रा प्रारम्भ भाग प्रारम्भ गरेको अनुमा नदीसँग सम्बन्धित अनुमा घाट सहित बुद्ध मंगल ताल ककरपत नगर देउदा ताल लगायतका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरू आज पनि राज्यको पर्याप्त संरक्षण लगानी र प्रवर्धनको प्रतीक्षामा छन्। लुम्बिनी सँगै पश्चिम नवलप्रासीका बुद्धकालीन सम्पदाहरूको संरक्षण उत्खनन विकास र अन्तर्राष्ट्रिय प्रबन्धनलाई राष्ट्रिय प्राथमिकतामा राखी आवश्यक बजेट पूर्वाधार र दीर्घकालीन
1: मान्य सदस्य रिमा विश्वकर्मा
6: सम्मानीय सभामुख महोदय सानो छ खेत सानो छ बारी सानै छ जहान नगरीकामा पुग्दैन खान साँझ र बिहान बाल्यकालमा यो कविता पढेर हुर्किँदै गर्दा मलाई साँच्चै नै किसान बन्ने रहर जागेको थियो। आज देशका कति प्रतिशत युवा किसान बन्न चाहन्छन् होला? अझ गम्भीर प्रश्न, कति प्रतिशत युवा देशमै बस्न चाहन्छन् होला? यो देशमा किसानको चिन्ता रुपाई र गुडाई मात्र होइन, बाली बन्ने जन्तीले खाने हो कि खोलाले बगाउने हो कि समयमा मल नपाएर उत्पादनै नहुने हो कि उत्पादनै भयो भने बजार नपाउने हो कि विडम्बना मलको अभावमा आज किसानको बालीसँगै नेपालको खाद्य भविष्य ओहिराएको छ। हामी सबैको भोक मेटाउने किसान आफै भोकै सुत्न बाध्य छन्। हाम्रो गाउँ समस्त रिचिँदै छन्, खेत बाजा हुँदैछन्। कृषि मन्त्रालयलाई मेरो विनम्र आग्रह छ, बेलैमा रासायनिक मलप्रतिको परनिर्भरता न्यूनीकरण गर्दै स्वदेशी अर्ग्यानिक मलको उत्पादन र प्रवर्धनलाई प्राथमिकता दियोस्। 42% युवालाई कृषिसँग जोड्दै कृषिलाई सम्मानजनक प्रगति मैत्री र आमदानी सुनिश्चित गर्ने क्षेत्रको रूपमा विकसित गरियोस्। धन्यवाद।
1: मान्य सदस्य रुकेश रञ्जित
7: सम्मान्य सभामुख महोदय आधुनिक विज्ञानले अहिलेसम्म विकल्प दिन नसकेको अमूल्य वस्तु मानव रगत हो। त्यसैले सुरक्षित र पर्याप्त रगतको उपलब्धता प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसङ्ख्याको कम्तीमा 3% नियमित रक्तदान गरे मात्र रगतको सहज आपूर्ति सुनिश्चित हुन्छ। तर नेपालमा यो दर करिब 0.9% मात्र रहेकोले देशभरका रक्तचाप सञ्चार केन्द्रहरूमा वर्षभरि नै रगतको अभाव हुने गरेको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकारसँग 3 आग्रह गर्न चाहन्छु। पहिलो, कक्षा 10 पाठ्यक्रममा रक्तदान र रगतको महत्व सम्बन्धी विषय समावेश गरियो। दोस्रो, रक्तदान प्रवर्धन तथा जनचेतना कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले नियमित बजेट विनियोजन गरोस्। तेस्रो, स्वयंसेवी रक्तदान अभियानमा निरन्तर सक्रिय संस्थाहरूलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराइयोस्। र अन्त्यमा, एक पोका रगत दिन पनि पहुँच वा भन्सुन गर्नुपर्ने विडम्बना छ, यसको सम्बन्धित मन्त्रालयले कडा नियमन गरोस्। धन्यवाद। नेपाल गुजरे होस्।
1: मान्य सदस्य रुबिना आचार्य
8: सम्माननीय सभामुख महोदय नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्था डिडिसी किसानको पसिना र उपभोक्ताको विश्वाससँग जोडिएको संस्था हो। तर विराटनगर दुग्ध वितरण आयोजना सम्बन्धी आएका उजुरीहरूले आज यस संस्थाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका छन्। निजी डेयरी उद्योगहरू बजार विस्तार गरिरहेका छन्, तर सरकारी संस्था भने आफ्नै विनीतिको कारण बजार गुमाइरहेको देखिन्छ। प्राप्त उजुरी अनुसार वितरणकर्ता छनौटमा मापदण्ड उल्लङ्घन, वितरण प्रणालीमा अभिलेख बाहिर कारोबार, गेट पासको दुरुपयोग, कृत्रिम अभाव सिर्जना, कर सम्बन्धी अनियमितता, आशा तथा केही कर्मचारी वितरणकर्ता बीच मिले महत्व भएको भन्ने गम्भीर प्रश्न पनि उठेका छन्। यदि सरकारी संस्थालाई नियमभन्दा सम्बन्ध बढ्यो र जवाबदेहिता भन्दा संरक्षण ठुलो हुने हो भने घाटा केवल संस्थाको हुँदैन, किसान, उपभोक्ता र राज्यकै हुन्छ। त्यसैले म नेपाल सरकार तथा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग विराटनगर दुग्ध वितरण आयोजनामा उठेका सम्पूर्ण विषयको स्वतन्त्र निष्पक्ष छानबिन, विशेष लेखा परीक्षण तथा दोषी देखिएकामाथि कुनै दबाब र प्रभाव बिना कानुन
1: मान्य सदस्य रेखा कुमारी यादव
9: सम्मान्य सभामुख महोदय आज म सरकारको ध्यान किसानको गम्भीर समस्यातर्फ ध्यानकर्षण गराउन चाहन्छु। साथै आम नागरिकको ग्यासको खाना चुलो बन्द भएको ग्यासको अभावको लागि नेपाल सरकारको ध्यानकर्षण गराउन चाहन्छु। सम्मान्य सभामुख महोदय हालै म आफ्नो घर गएको थिएँ महत्तरी, त्यहाँ सोद्धाखेरि आपूर्तिको 30% पनि मल किसानले पाएको छैन। जुन किसानले
5: चार बिघा खेत जोत छ उसले 25 किलो के अरे मल पाएको छ सभामुख महोदय, कसरी किसानले जान्छ? अर्को कुरा ग्यासको कुरा, ग्यासको लागि आपूर्ति किन कम छ? यदि कृत्रिम लुकाइएको छ भने, कृत्रिम अभ्यास के अरे अभाव गराइएको छ भने त्यसको अनुगमन कहाँ भइरहेको छ सभामुख महोदय? यति भन्दै धन्यवाद।
1: मान्य सदस्य रेणुका काल छ।
10: सम्माननीय सभामुख महोदय, 32 विश्व आदिवासी दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस वर्षको नारा आदिवासी प्रसूति कर्मीको सम्मान, जीवन र सुस्वास्थ्यको सुरक्षा अत्यन्त सार्वजनिक छ, जुन नारामा सीमित नहोस्। तर प्रश्न छ, सन् 2030 6410 जना मिडवाइस चाहिने सरकारी प्रक्षेपण हुँदा दर्ता भएका मिडवाइस 195 जना मात्रै छन्। यही अवस्थामा मातृ तथा शिशु मृत्यु दर कसरी घट्छ? दिगो विकास लक्ष्य कसरी पूरा हुन्छ? त्यसैले सभामुख महोदय, नेपाल सरकारले दिगो विकास लक्ष्य पूरा गर्न परम्परागत ज्ञानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्दै पर्याप्त मिडवाइस उत्पादन व्यवस्थापन र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न, आदिवासी समुदायको ज्ञान चिप र योगदानको सम्मान गर्दै मातृ शिशु स्वास्थ्य र मानव सेवामा समर्पित प्रसूति कर्मीलाई प्राथमिकतामा राख्न म सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आकस्मिक सुन्ने र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु।

0: माननीय सभापति महोदय, माननीय सदस्यजीहरू नमस्कार। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा माननीय सदस्यहरूले यस गरिमामय सदनमा उठाउनु भएका प्रश्न तथा सवालहरूको सम्बन्धमा सरकारको तर्फबाट गरिएका सम्बोधनका प्रयास लगायतका विषय अवगत गराउन र माननीयजीहरूको प्रश्न चासोहरूको सम्बोधन गर्न उपस्थित भएको छु। यसका लागि समय उपलब्ध गराउनु भएकोमा सम्माननीय सभामुखजीलाई धन्यवाद दिन चाहन्छु। साथै सम्बन्धित विषयमा चासो र सकारात्मक सुझावको लागि मान्य सदस्यहरूप्रति समेत आभार प्रकट गर्दछु। सामान्य सभामुख महोदय, मान्यजीहरूले उठाउनु भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बेहोरो अवगत गराउँदै आज म सबै मान्यजीहरूले जिज्ञासा राख्नुभएको हाल बजारका ग्यास वितरणमा देखिएको समस्या र मन्त्रालयबाट समस्या सम्बोधन गरेका पहलहरूको एकमुष्ट सम्बोधन गर्ने विषय निवेदन गर्दछु। खाना पकाउने ग्यासको आपूर्ति पर्याप्त नभएको भन्ने माननीय सदस्यहरूले उठाउनु भएको विषयका सम्बन्धमा अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहेको भए तापनि 2083 साल साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुनु गई बजार केही असहजता सृजना भएको देखिन्छ। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ। साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा ग्यास आयात भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमान योग्य बनाउने तर्फ समेत सुधारका कार्यहरू प्रारम्भ भएका छन्। सम्माननीय सभामुख महोदय, यस सम्बन्धमा म अब केही तथ्यगत विवरण पेश गर्न चाहन्छु। हाल देशभरि 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। कुल भण्डारण क्षमता 10,166 मेट्रिक टन र दैनिकी फिलिङ क्षमता करिब 1,75,00,000 ग्यास सिलिन्डर बजारीकरण भएको छ। आर्थिक वर्ष 2081-82 5,54,612 मेट्रिक टन र आर्थिक वर्ष 2082-83 जम्मा 5,20,525 मेट्रिक टन मात्र ग्यास आयात भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मिति 2083/31 बसेको बैठक पश्चात दिएको निर्देशन कार्यान्वयनको लागि नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई उक्त 6 निर्देशनलाई समेत गम्भीरतापूर्वक लिई सुधार तथा अनुगमनको कार्य अगाडि बढाइएको छ। समितिको निर्देशन अनुसार एलपी ग्यास सिलिन्डर ट्र्याकिङ सम्बन्धी प्रणाली तयार गर्नको लागि निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागबाट कार्य प्रारम्भ भएको छ भने तत्कालका लागि गुगल फर्म प्रयोग गरी उद्योगबाट भरिएको सिलिन्डर बिक्री डिपो र विक्रेताहरूलाई वितरण भएको स्थान खुल्ने विवरण संकलन गरी मन्त्रालयको वेबसाइटमा समेत राख्न प्रारम्भ भएको छ। हाल एलपी ग्यास माग अत्यधिक वृद्धि भएकोले वितरणमा देखिएका समस्या समाधानको लागि भारत सरकारलाई एलपी ग्यास आयातको कोटा 3 महिनाको लागि 49,500 मेट्रिक टनबाट 60,000 मेट्रिक टन पुर्याइदिन सहजीकरणको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठाइएको छ। नेपाल आयल निगम क्विक रेस्पोन्स टिम गठन गरी ग्यास नपाएको सम्बन्धमा प्राप्त गुनासोको तत्काल सम्बोधन गर्ने गरी व्यवस्थापन गरिएको छ। मिति 2083/4 मात्र ग्यास नपाएको भन्दै 166 गुनासोको सम्बोधन गरिएको छ। साथै मिति 2083/4 विभिन्न उद्योगबाट 37,100 तथा मिति 2083/4 44,954 सिलिन्डर बजारीकरण भएको अवस्था छ।
1: यसैका साथ खाना पकाउने ग्यासको अभाव रहेको उपभोक्ताले मांगलाई सम्बोधन गर्न नेपाल आयल निगमको टेकु स्थित भवन नेपाल ग्यास बालाजु साई बाबा ग्यास कलंकी नेशनल ट्रेडिङको कालीमाटी र जरीबुटीमा वितरण भइरहेको ग्यास उद्योग काउन्टरलाई समेत सिलिन्डरको खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। यसै गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो समयमा 45 भन्दा बढी ग्यास डिपोको अनुगमन गरेको छ। गुनासो आएको उपत्यका बाहिरका जिल्लामा प्रशासन कार्यालयहरू एवं नेपाल आयल निगमको प्रादेशिक कार्यालयहरू मार्फत समन्वय भइरहेको छ। मैले उल्लेख गरेको यी तथ्यले केही दिनमा हालको असहज अवस्था सुधार आउने संकेतहरू प्राप्त भएको छ। सामान्य सभामुख महोदय, अब मैले नेपाल आयल निगमको उपभोक्ता सचेतना सम्बन्धमा गरिएका केही मुख्य कार्यहरूको जानकारी गराउने अनुमति चाहन्छु। गत पौष महिनाको देशैभरिका ग्यास उद्योगका प्रतिनिधि तथा ग्यास विक्रेतालाई इन्डियन आयल कर्पोरेशनबाट प्रशिक्षण दिँदै सिलिन्डरको सेफ्टी सुरक्षा तथा सिलिन्डर ह्यान्डलिङ सम्बन्धी 3 दिने तालिम प्रदान गरिएको थियो भने चालू आर्थिक वर्षमा नेपाल आयल निगमको आर्थिक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा समेत सचेतना सम्बन्धी कार्यक्रम समावेश गरी बजेट विनियोजन भएको हुँदा सचेतनाको कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन हुने समेत अनुरोध गर्दछु। सामान्य सभामुख महोदय, सामान्य सभामुख मार्फत यस सदनमा म आम उपभोक्ता ग्यास उद्योगी तथा डिलर र विक्रेतालाई निम्न आग्रह समेत गर्दछु। वितरणमा हाल देखिएको असहजता केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकोले अफवाह र भ्रम पूर्ण सूचनाको पछि नलागी आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनावश्यक सञ्चय नगर्न म सम्पूर्ण उपभोक्ता वर्गमा हार्दिक आग्रह गर्दछु। सहज र न्यायचित वितरण सुनिश्चित गर्न वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकतापूर्वक ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन तथा ग्यास खरिदकर्ताको विवरण राख्ने सबै ग्यास विक्रेता तथा डिलरहरूलाई आग्रह गर्दछु। साथै अन्त्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ। अन्त्यमा एलपी ग्यासको आपूर्ति र वितरण कार्यलाई सहज तुल्याउन सम्पूर्ण निजी क्षेत्र, उपभोक्ता अधिकार कर्मी, संचार कर्मी, जनप्रतिनिधि र सम्पूर्ण सरकारी निकाय र आम उपभोक्ताबाट सदाथै सहयोग प्राप्त हुने अपेक्षा राख्दछु। सामान्य सभामुख महोदय, मान्य सदस्यजीहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विषय क्षेत्रका सम्बन्धमा राख्नु भएको चासो र सरोकारका साथै उपलब्ध गराउनु भएका महत्वपूर्ण सल्लाह, सुझाव र प्रश्नहरूले थप हौसला र मार्गदर्शन प्राप्त भएको छ। मान्यजीहरूले दिनुभएको सल्लाह, सुझाव, राख्नु भएको चासोलाई मन्त्रालयले गम्भीरतापूर्वक लिई प्रभावकारी ढंगले कार्यान्वयनमा उतार्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद।

मान्य सदस्यहरू, श्रम संस्कृति पार्टी संसदीय दलका नेता माननीय हर्कराज राईले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। माननीय सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ। समय 10 मिनट।

सम्माननीय सभा महोदय, माननीय सांसदजीहरू, जनताले हामीलाई यहाँ हाम्रो कुरा बोल्नु है भनेर पठाएको कारणले हामी यहाँ बोल्छौँ। कसैको रहर होइन है, र हामीले बोलेको कुरालाई चाहिँ सरकारले गम्भीर भएर सुन्नुपर्छ, बुझ्नुपर्छ, र हामीले भनेका कुराहरूलाई कार्यान्वयन पनि गर्नुपर्छ भन्ने सुझाव पनि दिन चाहन्छु। सरकार सफल हुने असफल हुने भन्ने कुरा चाहिँ प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्छ जस्तो मलाई लाग्छ, किनभने विगतका अभ्यासहरूले विगतका परम्परालाई त्यही देखाएको छ। सरकारले प्रतिपक्षको आवाज नसुन्दाखेरि ठिक तरिकाले समस्या समाधान नभएको कारणले त्यस्तो भएको इतिहास छ, त्यो इतिहास नदोहोरियोस् भन्ने अनुरोध गर्न चाहन्छु। यो लिपुलेखमा नाका खोलियो अनि नाकाबाट चाहिँ सञ्चालन भइराखेको छ व्यापार भारत र चीन बीच भन्ने कुराहरू जानकारीमा आएको छ, तर सरकारले चाहिँ यो विषयमा बोलेको छैन। सरकारले बोल्नुपर्छ, हामी चाहन्छौँ सरकारले बोलोस् र के हो त आधिकारिक धारणा नेपाल सरकारको त्यसबारे भन्ने कुरा हामी सबैलाई जानकारी होस्। यो ग्यासको सप्लाई अचम्म लाग्छ, नेपाली जनताले त्यतिकै निशुल्क चलाएको होइन, सबै कुरा काटेर थपेर के ट्याक्स त्यहाँनिर फाइदा सबै कुराहरू गरेर चाहिँ तपाईँको किनेर चलाउँछन्, त्यो भेला भएको पैसा चाहिँ कसले लगेर जान्छ? सप्लाई चेन के भएर पुऱ्याइ, सप्लायरलाई पैसा किन पठाउँदैन, त्यो बिचमा कसैले त्यो पैसा चलाइदिन्छ कि? यदि चलाइदिन्छ भने सरकारले भन्नु पऱ्यो यसले चलाउँछ, होइन भनेदेखि के अरे नेपाली जनताले त पैसा तिरेर चलाएको हुन्छ, अनि पैसा चाहिँ तपाईँको चाहिँ के अरे छ उठाएको छ तर उता सप्लायरलाई नपठाएर सप्लायरलाई नपठाएको हो कि जस्तो चाहिँ मलाई लागिरहेको छ। यो खालको चलन हो भने तुरन्त यसको अन्त्य गर्नुपर्छ, किनभने विश्वमा ग्यास उत्पादन हुनै छोडेको भन्ने त होइन, विश्वमा पेट्रोलियम पदार्थ उत्पादन हुनै छोड्यो भन्ने त होइन, त्यो बिचमा कहीँ न कहीँ तपाईँको चाहिँ त्यहाँ पैसा पहिलाको त्यो होइन पुरानो चाहिँ बाँकी तिर्नु अनि हामी पैसा के अरे तेल पठाउँछौँ ग्यास पठाउँछौँ भन्ने खालको स्थिति जस्तो मलाई चाहिँ लाग्छ। यो कुरा के हो यसलाई चाहिँ स्पष्ट पार्नुपर्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु। थुप्रै विषयहरू छन्, अब एउटै विषयमा फोकस भएर बोल्न समय छैन, कहिलेकाहीँ बोल्दाखेरि थुप्रै विषयहरू समेट्नुपर्ने बाध्यता छ। योजनाहरू थुप्रै हामीले चाहिँ नि गर्ने भनेर भनेका छौँ, हामीले पनि थुप्रै योजनाका पाइलहरू बुझाएका छौँ सम्बन्धित मन्त्रालयहरूमा। मलाई विश्वास छ सरकारले चाँडै नै ठेक्काहरू आह्वान गर्नेछन् र बाटा बनाउनु पर्ने होला, कतै कतै पानीको तपाईँको चाहिँ नि समस्या समाधान गर्नुपर्ने होला, कहीँ कतै कुलोहरू बनाउनु पर्ने होला, ती कुराहरूलाई गफले होइन आश्वासनले होइन कामले सरकारले चाहिँ नि प्रमाणित गरेर देखाउनेछ भन्ने मैले विश्वास गरेको छु। सहकारी पीडितहरूले पैसा पाएका छैन, सहकारी पीडितहरूको पैसा फिर्ता गर्नुपर्छ सरकारलाई, होइन सरकारले को कसले तपाईँको चाहिँ के अरे ठगी गरे हो ती ठगी गरेका मान्छेहरूको जाजेठाबाट असुलेर तुरन्त फिर्ता गर्नुपर्छ। माइतीघरमा जहिले हजारौँ सङ्ख्यामा पीडितहरू आएर तपाईँको चाहिँ के अरे आन्दोलन गरिराख्नु नपरोस् भन्ने अनुरोध गर्न चाहन्छु। बराबर तथा ऋण सहकारी संस्था धरान भन्ने मैले विश्वास गरेको छु, सहकारी पीडितहरूले पैसा पाएका छैन, सहकारी पीडितहरूको पैसा फिर्ता गर्नुपर्छ सरकारलाई, होइन सरकारले

गर्न गरे पीडितलाई पैसा फिर्ता गर्ने तर्फ सरकारले ध्यान दियो। सुकुम्बासी व्यवस्थित बसोबासीको बारेमा सरकारले ध्यान दिनुपर्छ, कसरी व्यवस्थापन गर्ने, कसरी चाहिँ धनी पूर्जा वितरण गर्ने भन्ने बारेमा सरकारले तत्काल काम गरोस् भन्ने सुझाव दिन चाहन्छु। 2083 साल यो महिना श्रावण महिनाको 5 गते जानकी मन्दिर अगाडि हाम्रा श्रमदाताहरूमाथि दुर्व्यवहार भयो, त्यहाँ कुटपिट भयो, त्यहाँ त्यसरी चाहिँ गुण्डागर्दी देखाउने व्यक्तिहरूलाई सरकारले कारवाही गर्नुपर्छ। कि सरकारको अथवा सरकारी पक्षको संलग्नता छ भने हाम्रो संलग्नता छ भनेर भनिदिनु पर्यो, होइन वी वान ध्यान छ, होइन भने त्यसरी तपाईँको एउटा नागरिकलाई नेपालमा है तपाईँको कहीँ कतै घुम्न डुल्न निषेध गर्ने तपाईँको चाहिँ छुट कसैलाई छैन। हिन्दू सम्राट सेना यो कस्तो सेना हो, यो नेपाली सेनाको समानान्तर सेना हो या कस्तो खालको सेना हो, यो सेनाको बारेमा सरकारले खोज गरोस् र सेना नामको समूह समूह जे जति छ तिनीहरूलाई सबैलाई निषेध गरोस् भनेर भन्न चाहन्छु। अन्यथा अरू को कसले सेना बनाउन पाउने हो, त्यो सेना बनाउने पाउने सुविधाहरूलाई दिने हो कि त, होइन भने त्यो अनुमति कसैलाई हुँदैन, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। अब जातीय छुवाछुत कहिले यो देशमा अन्त्य हुने हो, अझै पनि कोठा पाइनौ भनेर माइती घरमा रोइराखेको देखिन्छ। मधेसमा त्यहाँका दलितहरूले धारामा जानै पाउँदैन, हामी त कसरी पानी खाने भनेर चाहिँ रोइराखेको कुरा पनि हामीलाई बोध भएको छ। त्यसतर्फ सरकारले ध्यान दियोस् र यो जातीय छुवाछुत र विभेदको अन्त्य गर्नुपर्छ। युवाहरूले आत्मदाह गर्न थाले, त्यसको मतलब हामीले युवाहरूलाई आशा दिन सकेनौँ, हामीले आशा दिन सकेनौँ, विश्वास दिन सकेनौँ, है हामीले चाहिँ बाँच्ने कारण द रिजन अफ लिभिङ दिन सकेनौँ युवालाई। त्यसो भएको कारणले गर्दाखेरि सरकारले श्रम उत्पादन औद्योगिकरण रोजगारी अवसरतर्फ चाहिँ ध्यान दियोस् भन्ने सुझाव दिन चाहन्छु। भारतीय भूतपूर्व सैनिकहरूलाई भारत सरकारले चाहिँ नि क्यान्टिन सेवा दिन चाहेको रहेछ, नेपाल सरकारले दिने नमानेको अरे भन्ने सुनेको छ। यो विषयमा सरकारले ध्यान दियोस् र हाम्रै दाजुभाइहरू भूतपूर्व सैनिकहरू उनीहरूलाई दिनुपर्ने सेवा सुविधा दियोस् भन्ने माग गर्न चाहन्छु। हाइटेन्सन त्यो बिजुलीको तारले गर्दाखेरि अब धेरै मान्छेहरू वर्षेनी दुर्घटनामा परेर करेन्ट लागेर ज्यान गुमाउने गरेको पनि देखिएको छ। धरानमा पनि एउटा हाइटेन्सन तारको लाइनको समस्या छ, त्यसतर्फ सरकारले ध्यान दियोस्। सुनसरी क्षेत्र नम्बर 1 मेरो चुनाव क्षेत्रको बराह क्षेत्रको कालाभन्जा र बाङ्गेमा डुबानको अवस्था छ, त्यसतर्फ पनि सरकारले ध्यान दियोस् र त्यहाँ के गर्नुपर्ने भन्ने कुरा गरोस् भन्ने माग गर्न चाहन्छु। रामधुनीको 64 बिघा रामधुनी नगरपालिकाको 64 बिघा भन्ने ठाउँमा चाहिँ भूमाफियाहरूले त्यहाँको सबै जग्गा चाहिँ हाम्रो हो भनेर आफ्नो नाममा गरेको रहेछ, अनि त्यहाँका बासिन्दाहरूलाई चाहिँ 50 वर्ष 60 वर्षदेखि एक खालको पीडाको महसुस भइराखेको छ, त्यसको अन्त्य होस् भनेर मैले ध्यानाकर्षण गराउन चाहन्छु। शक्ति पृथकीकरण हामी व्यवस्थापिकामा छौँ, अदालतको कुरा हामी यहाँ गर्न चाहँदैनौँ, तथापि अदालतमा भएका फैसलाहरू कम मुद्दाहरूको पूर्ण पाठ चाहिँ छिटो गरी अदालतबाट पनि तपाईँको चाहिँ सम्बन्धित निकायमा पठाए राम्रो हुन्थ्यो। सर्दो जलाधारको कारणले गर्दाखेरि हजारौँ त्यहाँका स्थानीयहरू पीडित छन् वर्षौँ वर्षदेखि, मुद्दा फैसला भयो भन्ने चाहिँ आएको छ, पूर्ण पाठ गएको छैन, त्यसले गर्दाखेरि त्यसहरू म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु। अन्त्यमा यो नेटवर्क अनलाइन बिजनेस भन्ने अहिले आएको रहेछ, थुप्रै मान्छेहरू लाखौँ लाख रुपियाँ ठगीमा परिरहेका रहेछन्। त्यसो भएको कारणले गर्दाखेरि म सम्पूर्ण नेपाली समाज नागरिक समाजलाई पनि भन्न चाहन्छु, लोभले लाभ लाभले विलाप हुने खालको होइन, अनलाइन स्क्यामहरू अनलाइनमा यस्तो यति पैसा लगाउँदा यति यस्तो हुन्छ भन्ने किसिमको कुनै छ भने त्यसमा कोही पनि

0: पैसा लगानी गरेर संलग्न नहुनुहोला र त्यस्तो गर्ने मान्छेहरूलाई पनि नेपाल सरकारले कारवाही गरोस् म भन्न चाहन्छु। दूतावासहरूले विदेशमा प्रवासमा काम गरिरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको पीडालाई उचित तरिकाले सम्बोधन गरेको छैन भन्ने कुरा जानकारी मागेको छ। त्यसो नहोस्, सबैले काम गरौँ, इमान्दार भएर काम गरौँ, हामी सबैजनाले काम गरौँ, हाम्रो धरती, हाम्रो आकाश, हाम्रो यो परिवेश श्रम गरौँ, सबै मिली बनाउँ यो देश, काम गरौँ सबै मिलेर भन्न चाहन्छु। र अन्त्यमा एउटा अनुरोध म राख्न चाहन्छु, अब यो विपद भयो, यस्तो भयो, उस्तो भयो भनेर चाहिँ हामी भनिरहन्छौँ, यो विपदमा हामीले के काम गर्न सक्छौँ त? सांसदहरूले कतिले भात खानु पाएन, भर्खरै थुप्रै सांसदजीहरूले भन्दै हुनुहुन्थ्यो, हाम्रो चाहिँ क्षेत्रमा गएको नुन मात्रै थियो, नुन पनि प्लास्टिकको पोखामा बिलिराखेको थियो, चामल थिएन भन्दै थियो। समय सक्यो कि क्या हो? हामी सबै सांसदहरू यहाँ 275 जना छौँ, मैले बुझ्दा हामी सबैले हाम्रो सुविधाको 50-50 हजार निकालेर एउटा त्यो राहत कोष बनाउँदाखेरि 1,37,00,000 समथिङ हुने रहेछ, त्यो बनाउनु पर्छ कि जस्तो लागेको छ। र यो पनि म एउटा राख्न चाहन्छु, यहाँ सबैलाई धन्यवाद दिँदै मेरो भनाइ टुङ्ग्याउँछु। नमस्कार।
1: मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यको नाम प्राप्त हुन आएको छ, म उहाँलाई बोल्न समय दिन्छु। सर्वप्रथम मान्य सदस्य अरविन्द शाह, समय 3 मिनट, त्यसपछि मान्य सदस्य खडक बहादुर बुढा।
2: सम्माननीय सभामुख महोदय, हालै मेरो निर्वाचन क्षेत्रको असलगत भ्रमण गरी फर्के, प्राय कागजमा भएका विकास र जनताले भोगिरहेको यथार्थ बीच ठूलो अन्तर देखेर अत्यन्त दुःख लाग्यो। जनतालाई सिँचाइको चरम समस्या छ, तर विगतका वर्षमा 100 डिप बोरिङ कागजमै सञ्चालन भएको देखाइ भुक्तानी भएको अवस्था देखियो। खाने पानीको हाहाकार छ, तर 6 सना ट्याङ्की बनाएर सञ्चालन नै नगरी खिया लाग्न छोडियो। युवा र महिलाहरू बेरोजगार छन्, तर टिपमूलक तालिमको नाममा राज्यको पैसा खर्च भएको देखिन्छ, रोजगारी हुने सृजना भएको छैन। नाला बिना कमसल थालामका सडक केही महिनामा बिग्रिने पूर्वधार र वृक्षारोपणको नाममा करोडौं रुपियाँ खर्च भएको देख्दा विकासभन्दा बढी कागजी उपलब्धिको संस्कृति मौलाएको अनुभूति भयो। त्यसैले विगत 3 आर्थिक वर्षमा सम्पन्न यस्ता विकासका पूर्वधार, तालिम, अनुदान, विकासका आयोजनाको वास्तविक उपलब्धि छानबिन गर्न सरकारलाई उच्च स्तरीय जाँचबुझ समिति गठन गरी सुशासनको प्रत्याभूति दिन हार्दिक अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, अर्को गम्भीर विषय महालेखा परीक्षकको प्रतिवेदनसँग सम्बन्धित छ। महालेखाको काम केवल बेरुजु देखाउने मात्र हो कि त्यसको फटचोट गराउन प्रभावकारी संयन्त्र पनि बनाउने हो? हरेक वर्ष बेरुजुको चाँद थपिँदै गएको छ, तर फटचोटको गति अत्यन्त कमजोर छ। यसले एकातिर कर्मचारीमा निर्णय गर्न डर पैदा गरेको छ भने अर्कातिर सुशासनको उद्देश्य नै कमजोर बनाएको छ। त्यसैले यो आर्थिक वर्षमा कम्तीमा 60% बेरुजु फटचोट गर्न लक्ष्य निर्धारण गरियो र गलत वा अनावश्यक रूपमा बेरुजु कायम गर्ने प्रवृत्तिलाई पनि जवाफदेही बनाइयोस्। अन्त्यमा, ग्रामीण नेपालका लाखौं नागरिकका साझा समस्या नाला र ड्रेनेजको अभाव हो। पानी निकास नहुँदा सडक बिग्रिने, डेङ्गु, मलेरिया, सर्पदंशको जोखिम बढ्ने तथा सामान्य विवाद समेत झैझगडामा बदलिने अवस्था छ। ग्रामीण नाला ड्रेनेज तथा ग्रामीण रोड पूर्वाधारलाई राष्ट्रिय प्राथमिकताको विशेष कार्यक्रम मार्फत ग्रामीण जलजीवन सुदृढीकरण विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दछु। साथै शिक्षकविहीन विद्यालय, चिकित्सकविहीन अस्पताल कहिलेसम्म सञ्चालन गर्ने? यी क्षेत्रहरूमा सञ्चालक समितिको खराब राजनीतिक उद्देश्यले भनसुन, नातावाद र ठेकेदारी प्रवृत्ति झनै मौलाएको छ। शिक्षा र स्वास्थ्यमा तत्काल आवश्यक जनशक्ति व्यवस्थापन समितिको गतिविधि उपछानबिन तथा करार या जुन सुकै स्थायी अस्थायी नियुक्ति भए पनि अन्तर जिल्ला कर्मचारी खटाउने गरी नियमन गर्न पनि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
1: माननीय सदस्य खडक बहादुर बुढा, समय 5 मिनट, त्यसपछि माननीय सदस्य मोहम्मद इश्तियाक राई।
2: सम्माननीय सभामुख महोदय, विश्वमै सूचना प्रविधिको विकास र विस्तार तीव्र रूपमा भइरहेको वर्तमान सन्दर्भमा नेपालमा 5G सुरु गर्ने चर्चा निकै सुनिन्छ। 5G सेवा सुरु गर्न आवश्यक फ्रिक्वेन्सी समेतको आधार मूल्य र रेन्ज तोकेको कुराको चर्चा हुनुका साथै यही वर्षबाट नेपालका प्रमुख सहरहरूबाट यो सेवा सुरु गर्ने तयारी भइरहेको छ रे। तर विडम्बना नै भन्नुपर्छ, कर्णाली प्रदेशका धेरै ठाउँमा अहिले पनि न राम्रो टेलिफोन सुविधा पुगेको छ, न राम्रो इन्टरनेट सेवा पुगेको छ, जसले गुणस्तरीय दूरसञ्चार सेवा त कल्पनै नगरौँ, दूरसञ्चार सेवाको पहुँच नै नपुगेको अवस्था छ। नेपालमा अरू प्रदेशका सबै स्थानीय तहमा 4G सेवा पुगिसकेको छ, तर कर्णाली प्रदेशका 2 स्थानीय तहमा अहिले पनि 4G सेवा पुग्न सकेको छैन। देशका 753 स्थानीय तहमध्ये 750 स्थानीय तहमा 4G पुगेको अवस्थामा कर्णाली प्रदेशलाई मात्र उपेक्षा गरिएको भान भएको छ। सम्माननीय सभामुख महोदय, राज्यलाई कर्णाली छ भन्ने थाहा होला, कर्णाली प्रदेशमा दूरसञ्चार पूर्वाधारको विकास र विस्तार हालसम्म अपेक्षाकृत रूपमा किन हुन सकेन? अप्टिकल फाइबर विस्तार पनि न्यून छ, नागरिकमा डिजिटल साक्षरताको अवस्था अत्यन्तै कमजोर छ, नागरिकहरू अझै पनि टेलिफोन सुविधाबाट वञ्चित हुन परिरहेको अवस्था छ, इन्टरनेटको गुणस्तर कमजोर हुँदा स्थानीय सरकारका काम कारवाहीहरू पनि प्रभावित भएका छन्। विडम्बना कर्णाली प्रदेशका अधिकांश स्थानीय तहहरूमा अप्टिकल फाइबर नपुगेकोले वायरलेस जस्तो प्रविधिमा निर्भर रहनु परेको छ, जसको कारण सेवाको लागत बढेको छ भने गुणस्तरीय दूरसञ्चार सेवाबाट कर्णालीवासीहरू वञ्चित रहेका छन्। दूरसञ्चारका पूर्वाधार विकास र विस्तारमा कर्णाली प्रदेशलाई व्यवस्था गर्दा डिजिटल डिभाइडको अवस्था धन बढ्दो छ, सन्तुलित र समावेशी विकासको भाषण गरिरहँदा डिजिटल समावेशीकरण, डिजिटल पहुँच र डिजिटल साक्षरताको दृष्टिकोणबाट कर्णाली प्रदेशको अवस्था चिन्ताजनक रहेको छ। डिजिटल पहुँच र डिजिटल साक्षरताको कमीले कर्णालीका सोझा जनताहरू डिजिटल ठगीको शिकार बनिरहेका छन् भने डिजिटल अवसरहरूको उपभोगबाट पनि वञ्चित भइरहेका छन्। सम्माननीय सभामुख महोदय, कर्णाली प्रदेशको दूरसञ्चारको गुणस्तर सुधार र पूर्वाधार विकासमा सरकारले किन चासो देखाइरहेको छैन? नियामकीय निकाय भनेको नेपाल दूरसञ्चार प्राधिकरणले पनि कुनै चासो देखाएको छैन। नियामकीय निकायको उपस्थिति सुगम क्षेत्र र राजधानी वरिपरि मात्र केन्द्रित हुँदा कर्णालीका नागरिक अझै पनि दूरसञ्चार टेलिफोन जस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुन परेको छ। सम्माननीय सभामुख महोदय, अन्त्यमा नेपालमा दूरसञ्चार क्षेत्रको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरण भन्ने नियमनकारी संस्था स्थापना गरिएको छ, के त्यसको काम काठमाडौँमा मात्र अड्डा जमाएर बस्ने हो? कर्णाली जस्ता दुर्गम ठाउँका समस्या नबुझ्ने नियामकको के काम? भौगोलिक डिजिटल खाडल पुरा गर्न यसले के काम गरिरहेको छ? त्यसै कर्णालीका नागरिकलाई दूरसञ्चार सेवाको पहुँच मात्र होइन, गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच पुर्याउन र भएको सेवामा गुणस्तर बढाई डिजिटल साक्षरता बढाउन उपभोक्ताहरूको गुनासो समाधान, दूरसञ्चार सेवा प्रदायकहरूको अनुगमन, स्थानीय अर्थतन्त्रको चलायमान समेतमा टेवा दिन तत्काल सुर्खेतमा नियमनकारी निकायको कार्यालय खोल्न ध्यान आकर्षण गराउन चाहन्छु। सबैभन्दा धेरै ग्रामीण क्षेत्र भएको भूगोलमा नेपालकै ठुलो कर्णाली प्रदेशमा ग्रामीण दूरसञ्चार क्षेत्रको विकासका लागि तत्काल स्रोत प्रचालन गर्न पनि नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद गरिपाल।
3: माननीय मोहम्मद इश्तियाक राई, समय 8 मिनट, त्यसपछि माननीय महेन्द्र बहादुर साई।
0: सम्माननीय सभामुख महोदय, कुराहरू धेरै छन्, समय थोरै छ, एउटा बडा रोचक कुरो छ। सम्माननीय सभामुख महोदयको देब्रेतिर बस्दा एउटो कुरो हुन्छ, देब्रेबाट दाहिने सर्ने बित्तिकै कुरो फरक भइहाल्छ। आज भोलि सत्ता पक्षका साथीहरू देब्रेतिर दाहिने सर्दा उहाँले विगतमा बोलेका कुराहरू सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। अहिले सम्माननीय सभामुखज्यू मार्फत मैले K केही त्यो स्मरण गर्न चाहन्छु। सत्तारूढ दलका सभापतिले कुनै बेला भन्नुभएको रहेछ, हामीलाई सय दिन दिनुहोस्, चलाउन दिनुहोस्, मात्र 100 डेज तिथि कसरी बसाल्नुपर्छ हामी रातारात देखाइदिन्छ। साँच्चीकै देखाइदिनु भएको छ, 100 भन्दा 140 दिन कटिसकेको छ। तिथि कस्तो बस्यो भनेर देख्यौँ पनि हामी। यो सरकारले बसालेका तिथिहरू त म यहाँ समय अभावले भन्न नसकौँला, तर इतिहासका पानामा दर्ज भएका केही बिर्सिनै नसक्ने तिथिहरू म यहाँ स्मरण गर्न चाहन्छु। परिसभा नियमावली पटक पटक दुहाइ हुन्छ, हामीले नै बनाएको हो, तर त्यो नियमावली कतिसम्म पालना हुन्छ भन्ने प्रतिपक्षी बेन्चमा बसेका दल र मान्यजीहरूले पटक पटक डेली राष्ट्रघाती अभिव्यक्ति र नियमावलीले प्रत्येक प्रश्नोत्तर गर्न पाइने अधिकारका बारेमा दुवै जिल्ला हालसम्म सुनवाई नभएको कुरा अहिले पनि जारी नै छ। त्यसपछि सरकारले 100 बुन्दे चाहिँ 100 दिनमा गर्ने काम र विगतको 100 डेजको उपलब्धि पनि म तिथिको रूपमा चाहिँ सम्झाउन चाहन्छु। बिवाइडी कर छवि प्रकरण, करको दर हेरफेर, शिक्षा र स्वास्थ्यमा कर लगाइयो फेरि हटाइयो। स्थिति के छ भने सरकारी विद्यालयहरूमा पढाइ त्यति राम्रो हुँदैन, सरकारी स्वास्थ्य संस्था र अस्पतालमा जाँदा चाहिँ बेड पाइँदैन, आइसियू पाइँदैन, तर प्राइभेटमा जान पर्ने बाध हुने नागरिक म त्यहाँ जाँदा चाहिँ 3% थप कर लगाउने पनि अभ्यास गरियो, त्यसलाई फिर्ता गरियो। बिजुली बाल्नेमा गरिबलाई कर, सेयर राइडिङमा कर, सुकुपासीलाई बिचल्ली, यहाँसम्म कि 15 दिनभित्रै व्यवस्थापन गर्छु, 15 दिन यसको व्यवस्थापन हुन्छ, अहिले कति दिन भयो, लाग्छ मलाई 100 दिनभन्दा बढी भइसकेको छ। हिजो अस्ति मात्रै हामीले हेर्यौँ बाढी पस्दा व्यवस्थापन नभएका एउटा बच्चा रोएको पनि हामीले हेर्यौँ। किन रोएको भने खान नपाएर, पढ्न नपाएर, लुगा भिजिएको लगाउन नपाएर। म सरकारसँग सभामुख मार्फत मैले जवाब चाहन्छु, त्यो बच्चाको अवस्था अहिले के छ, होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरूको अवस्था के छ। त्यस्तै ग्यासको हाहाकार भर्खरै स्पष्टीकरण आयो, तर कहिले उपलब्ध हुने हो भने स्पष्टीकरण आइसकेको अवस्था छैन। युवाहरू आत्मदाह गरेका छन्, हामीलाई 100 दिन चलाउन दिनुहोस्, विदेशी नै होइन, विदेशमा गएका युवाहरूलाई ल्याएर यहीँ रोजगार दिन्छौँ। अहिले त के लाग्छ मलाई, पहिलाको रिकर्ड ब्रेक भइसकेको छ, विदेशीका युवाहरूको संख्या पहिलाभन्दा बढी भइसकेको छ, एकजना पनि फिर्ता ल्याएर चाहिँ काम कारवाही दिन सकेको, रोजगार दिन सकेको अवस्था छैन। यहाँसम्म कि मिडिया हाउसलाई पनि तर्साउने काम भयो, राष्ट्रभाइको स्वच्छतामाथि प्रहार भयो, अस्पतालमा जाने हो भने सर्जन्सको औषधि, रेबिजको भ्याक्सिन, किमो औषधिको हाहाकार, बिजुलीमा कर लगाउँदा चाहिँ महँगाई एकदमै चरम स्तरमा पुगेको अवस्था छ। यो 100 दिनको उपलब्धि हो। किसानहरूले रासायनिक मल लिनका लागि लाइनका लाइन लागेका छ। सम्मान्य सभामुख महोदय, अहिले प्रतिपक्षभन्दा पनि सत्तापक्षका मान्यजीहरूले पनि त्यही कुरा उठाउनु भएको छ, अनुभूत गर्नुभएको छ, म त्यो धन्यवाद दिन चाहन्छु। 100 दिन 100 डेज चाहिँ स्मरण हुनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु। अहिले हेर्ने हो भने सरकारी सेवा लगायत सबै ठाउँमा लाइनै लाइन छ। बिजुलीको त कुरा गर्ने हो भने डे बाई डे समस्या जटिल बन्दै गइरहेको छ। हिजोको दिनमा हामी फलाको सालो, फलाको नातेदार भनेर चाहिँ आरोप लगाइन्थ्यो, आज त यही सरकारले नियुक्त गरेको व्यक्ति हुनुहुन्छ, खोइ त अहिले चाहिँ समयमा बिजुली र उपलब्धता चाहिँ प्राप्त किन भएको छैन। सीमाको कुरा गर्ने हो भने सीमामा पनि अहिले त्यही शास्ति छ, 100 रुपियाँको सट्टा 500 गरियो। हाम्रो जुन नाता, जुन सम्बन्ध छ भारतसँग, यहाँबाट फर्केर चाहिँ आफ्नो माइतबाट फर्केर कुसिनी ल्याउँदा समेत लछार पछार गर्ने अवस्था अहिलेसम्म विद्यमान छ। सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँ चाहिँ राष्ट्रघाती कुराहरू भूगोलका बारेमा भन्नुभयो, हालसम्म जवाब प्राप्त भएको छैन। पासपोर्ट छाप्ने कम्पनीको कुरा गर्ने हो भने आफूले हुनैपर्ने चट्टानी अनुहार सायद सरकारले बसाल्न चाहेको तिथि हो अन्तर्राष्ट्रियकरण थियो, धन्यवाद छ यो सरकारले विदेशी राष्ट्रहरूलाई समेत स्थिति कस्तो हुन्छ भनेर सिकायो। सम्माननीय सभामुख महोदय, हिजोको सत्तारूढ दलकै यो देब्रेतिर बसेका मान्यजीहरूले यही स्थितिका कारण शून्य अङ्क दिनुभएको छ। अहिले कति अङ्क दिनुहुन्छ भने सत्ता पक्षमा पुग्दा भन्ने म प्रश्न गर्न चाहन्छु। हिजो अनियमितता बढ्यो, जनताका कुरा सुनिएन भन्ने रोड सडक र समितिमा मुर्दाबाद प्रधानमन्त्री नारा लगाउने मान्यजीहरूलाई म आग्रह गर्न चाहन्छु। अहिले चाहिँ गरिब विमुखा आम जनता पिछडिया छन्, त्यसको बारेमा भने के छ भन्ने म जवाब चाहन्छु। सम्माननीय सभामुख महोदय, यहाँ चाहिँ प्रतिपक्षी बेन्चमा हुँदा अर्थमन्त्रीजीले संसदीय समिति गठन हुनुपर्छ, मान्य आज सोही ठाउँमा दर्जनौ अरब लाग्दा पनि विगतको अतिथिले हिजोले पनि उल्टै फाइल खोल्छु भन्ने धम्की दिने, केही थान मन्त्रीमाथि आफै धानी आफै झाँक्री जस्तो समिति बनाएर चाहिँ पुनः मन्त्रीमा आसीन गराएर आरोप लागेको कुरो छोरो के हो भन्ने हालसम्म न सदन न आम नागरिकलाई जानकारी पाएको छ। हिजो राज्यले चाहिँ कर्जा लिँदा निन्द्रा लाग्दैन व्यक्ति दिएका मन्त्रीजीले आजभोलि निन्द्रा लाग्छ कि लाग्दैन। मैले अन्तमा चाहिँ एउटा भन्न चाहन्छु, यो पछिल्लो दिनमा कप्तानले एउटा दुःखद घटना भयो, चारजना मृत्युवरण भयो, म श्रद्धासुमन अर्पण गर्न चाहन्छु। तर त्यो मृत्यु हुनुको कारण र चाहिँ त्यो घटना हुनुको कारणहरू पनि विभिन्न कारणहरू छन्। केही आयात विचारले गर्दा, आयातित विचारले गर्दा, सामाजिक सञ्जालमा विमनले गर्दा यो दुर्घटना भएको, अल्पसंख्यक समुदायमाथि प्रहार भएको हो। म आग्रह गर्न चाहन्छु, पटक पटक यो कुरा उठिसकेको हो सदनमा, विभिन्न सेना, एउटा नेपालमा नेपाली सेना छ तर विभिन्न सेनाको नाउँमा उत्पात र आतंक मचाउने राज्यले तिनलाई रिकग्नाइज गर्न खोजेको हो वार्ता गरेर कि तिनलाई नियन्त्रण गर्ने हो। अल्पसंख्यक समुदायमाथि, अल्पसंख्यक समुदायको चाहिँ मस्जिद गुम्बा र चर्चमाथि गएर चाहिँ झण्डा लगाउने
3: माननीय महेन्द्र बहादुर साई, समय 5 मिनट, त्यसपछि माननीय दुर्बल राज राई।
4: सम्माननीय सभामहोदय, गत फागुन 21 गते सम्पन्न निर्वाचनपछि सम्माननीय प्रधानमन्त्री बहादुर शाहज्यूको नेतृत्वमा वर्तमान सरकार गठन भयो र नेपाली जनता खास गरी अझै नवयुवाहरूले सरकारप्रति ठूलो अपेक्षा गरेका चाहिँ थिए, ठूलो विश्वास गरेका चाहिँ थिए र अहिले 4 महिना बित्दै गर्दा ती आशाहरू, ती विश्वासहरू निराशामा परिणत भएका छन् र सरकारप्रति निराशा बढेको छ, असन्तुष्टि बढेको चाहिँ छ, जनआक्रोश दिन प्रतिदिन बढ्दै गइरहेको छ। यो अवस्थामा यो जनताबाट जनमत प्राप्त यो वर्तमान सरकार सफल चाहिँ होस् भन्ने हाम्रो सुरुवातदेखि मान्यता हो, अहिले पनि हाम्रो चाहिँ छ र निरन्तर हामीले सरकारलाई असफल होइन सरकारलाई सफल बनाउने बाटोमा हामी अगाडि बढेका छौँ र सम्माननीय सभा महोदय यहाँ सभामुख हुनुहुन्न, म सभामुखले नै भन्न खोजिरहेको थिएँ, सायद सुनिराख्नुमा हो। यहाँ सभामुखले निय सांसदलाई पटक पटक भन्ने गर्नुभएकै छ, तपाईँले नै बनाएको नियमावली हो, यो नियमावलीको अक्षरता पालना चाहिँ गर्नुहोस् भनेर रुलिङ गरिराख्नु भएको छ र यही नियमावलीमा भएको व्यवस्था सम्माननीय प्रधानमन्त्री कार्यान्वयन गर्नुपर्छ कि भन्नु, उहाँलाई कार्यान्वयन चाहिँ गर्न नसक्ने र यहाँ सांसदलाई पटक पटक तपाईँको कार्यान्वयन गर कार्यान्वयन गर भनिरहनु पनि सम्माननीय सभाप्रति यो गम्भीर प्रश्न हो। यसलाई सम्माननीय सभा महोदयले त्यही ढङ्गले ग्रहण गरी यो समस्याको सामना सबैलाई नियमावली ऐन कानुनहरू कार्यान्वयन चाहिँ गर्नुपर्ने हुन्छ, गरोस् भन्ने हाम्रो चाहना चाहिँ हो र देशका विभिन्न ठाउँहरूमा अहिले यतिखेर सहरहरूको मुख्य गरी यसको बारेमा व्यापक चर्चा चलिरहेछ र ग्यासको चरम अभाव चाहिँ छ र यहीका बारेमा यो विषय उठिसकेपछि या जवाब पनि दिनुभएकै छ सम्बन्धित विभागीय मन्त्रीले र जवाब दिएर मात्रै पुग्दैन सहज आपूर्ति चाहिँ गर्नका लागि सरकारले विशेष ध्यान दिन जरुरी छ यसका लागि म सम्माननीय सभा मार्फत सरकारलाई प्रश्न गर्न चाहन्छु सरकारले बजेटको आवश्यक अनुसन्धान अलिकति नगरेको आपूर्ति चाहिँ सहज हुने व्यवस्थामा पनि केही समस्या रहेको वितरण प्रणालीमा पनि समस्या छन् र अलिकति बजारमाथि सरकारको आफ्नो नियन्त्रण गुमाएको हो भन्ने यहाँ प्रश्न उठेको चाहिँ छ यसलाई विशेष चाहिँ ध्यान दिई सहज ग्यासको चाहिँ आपूर्ति चाहिँ होस् भन्ने चाहन्छु र अर्को कुरा यहाँ अहिले कडालीको समग्र समस्याका बारेमा हामीले बारम्बार कुरा बुझाएका चाहिँ छौँ फेरि पनि सडक अवरुद्ध अवस्थामा चाहिँ छ र सडकलाई सहज बनाउनका लागि अझै पनि सरकारको ध्यान केन्द्रित हुन सकेको चाहिँ छैन अझै पनि धेरै यात्रुहरू बाटोमा अलपत्र पर्ने अवस्था सिर्जना भएको छ र अझै पनि दुर्गम चाहिँ बस्तीहरूलाई सडक सञ्जाललाई सँग जोड्नका लागि आवश्यक बजेटको व्यवस्थापन पनि अहिलेको वर्तमान सरकारले नगरेकै कारणले गर्दा फेरि पनि सडक पहुँचबाट बाहिर रहनुपर्ने अवस्था सिर्जना भएको छ भने अर्को कुरा चाहिँ प्रत्येक जिल्लाहरूमा विशेषज्ञ सेवा डक्टरको किन नसकेको कारणले गर्दाखेरि त्यहाँ चाहिँ गम्भीर समस्या पैदा भएको छ र त्यहाँ उपचार नपाएर मर्नुपर्ने बाध्यता प्रणालीवासी जनताहरूको अवस्था छ यसका लागि सरकारले चाहिँ भन्यो हवाई एम्बुलेन्सी सेवा सुरु गर्ने भनेर तर हवाई एम्बुलेन्सी सेवा सुरु नगरेर अहिले धेरै बिरामीहरू अहिले सडक अवरुद्ध भएको अवस्थामा र धेरै बस्तीहरू सडकसँग नजोडिएको हुँदाखेरि अस्पतालमा चाहिँ पुगाउन सक्ने सहज वातावरण पनि सिर्जना भएको चाहिँ छैन यसका लागि तत्काल चाहिँ हवाई एम्बुलेन्स सेवा सञ्चालन गर्ने सरकारले भनेको छ यसलाई विशेष गरी चाहिँ ध्यान दिन जरुरी छ भने अर्को कुरा यो सरकारले बाहनाबाजी चाहिँ गरेर अम्किन मिल्दैन अर्कोलाई दोष थुपार्न मिल्दैन यो सरकारको जिम्मेवारी हो
3: माननीय ध्रुवराज राय समय 6 मिनट त्यसपछि माननीय खुसबु ओली
5: सम्माननीय सभामुख महोदय हामी जनताकै कुरा लिएर सरकार समक्ष धेरै कुराहरू उठाइरहेका हुन्छौँ यसको विषयमा उठेको विषयहरूमा उत्तरहरू नपाउँदाखेरि फेरि पनि बोलिरहौँ अथवा नबोलिरहौँ भन्ने लागिरहेको छ हाम्रो परराष्ट्र मन्त्रीज्यू हाँस्दै हाँस्दै बसिरहनु भएको छ हामीले एउटा लिखित रूपमा परराष्ट्र मन्त्रीज्यूलाई दुम्लिङको जनताको विषयमा भारतीय सरकारसँग महाकाली नदीको झोलुङ्गे पुलको विषयमा एउटा लिखित रूपमा हामीले पहल कदमी होस् चाहे त्यो सरकारले निर्माण गरोस् अथवा कसै अभियानले निर्माण भए पनि पुल निर्माण होस् भनेर हामीले म आफैले बुझाएको थिएँ मन्त्रीज्यू आज भेट्दाखेरि खुसी लाग्यो सायद यसको उत्तर पाउँछु होला जनताले पाउनुहुन्छ होला त्यस्तै गरेर सभामुख महोदय आज म सांसद भए निकै ठुलो भूगोल छ जनसङ्ख्या पनि छ गरिब दुखीहरू धेरै बस्छ मेरो जिल्लामा निर्वाचन क्षेत्र एउटा जिल्ला हो दिनै पिछे जस्तो चन्दा माग्ने बिरामीहरू मेरो पनि सम्पर्कमा हुनुहुन्छ लाग्छ कि मसँग धेरै पैसा छ अथवा मैले चन्दै मात्रै दिनुपर्ने हो त्यो सदनमा कुरा उठाउँ सरकारले कहिले उपचार गर्छ गरिब दुखीलाई भन्ने ढङ्गबाट कुरा उठाउँ जस्तो मलाई लागिरहेको छ चन्दा थोरै फेरि हुँदैन अपेक्षा धेरै राख्नुहुन्छ किनभने सांसदले धेरै पैसा खान्छ भन्ने जनताको बुझाइ छ जीवन कसरी गुजारिरहेको छ भन्ने चाहिँ बुझाइरहेको छ त्यसो भइरहँदा
4: कम्तीमा नयाँ सरकारले, प्रगतिशील सरकारले अलि धेरै सेवा सुविधाहरू बिरामीहरूलाई दिनुपर्छ कि? दुईजना आमा बुवाले हिजो मात्रै नदीमा हान फालेको कुरा सुन्दाखेरि दर्दनाक स्थिति छ। तपाईँ हामीले केही गर्न सक्छौँ कि सक्दैनौँ? यसमा म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। महँगीले चारैतिर गाँधेको छ, सबै माननीयज्यूहरू पनि भन्नुहुन्छ यो के कारणले यस्तो भइरहेको छ, यसको खोजी गर्न पर्छ पर्दैन, सरकारले नीति कार्यक्रमहरू बनाउनु पर्छ पर्दैन, म ध्यान आकर्षण गराउन चाहन्छु। गृहमन्त्रीज्यूसँग पनि मेरो कुरा चाहिँ गइहाल्नुभएछ। अब धेरै नै भोजपुरको लामो समयदेखि पुलहरू अलपत्रै छ। चुहारको पुल जो कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको, आज 8 वर्ष नागिसकेछ, आजसम्म पुल बनेन। सुनबालुवामा धनकुटा र भोजपुर जोड्ने अरुण नदीको पुल 12 वर्ष पुगेछ, त्यो बनिसकेको छैन। 10-12 वर्ष अगाडि टेन्डर भएको बिजुलीको सब स्टेसन प्याउली र घोरेटारमा, त्यो अहिले पनि अलपत्रै छ। हिजोकै कुरालाई बोकेर हिँडिरहने हो भने र हामीले आवाजहरू यसरी मात्रै बोलिरहने हो भने यसको कुनै अर्थ छैन। तर म सरकारलाई अनुरोध गर्न चाहन्छु, एक्सनमा उत्रिनुहुनेछ, जिम्मेवारपूर्वक जनताको कामहरू अगाडि बढ्नेछ। कारवाही गरेर होस् अथवा फकाइ फुलाइ गरेर होस्, निर्माणाधीन सम्पूर्ण ठेक्का भइरहेको ठेक्का साफहरूलाई पनि मेरो अनुरोध छ, धेरै जनताहरू आज पनि मेरो पीडित तपाईँको कारणले पनि भएको छ, त्यो के कारणले यस्तो भइरहेको छ, यसको लागि म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। अर्को कुरा लास्टमा, अब मान्छेले देख्दाखेरि नै मलाई त बाँदरै सांसद भन्छ है, यो मैले हाँसी मजाको लागि अनि केही चर्चा होस् भनेर होइन, म फेरि पनि दोहोऱ्याउन चाहन्छु, बाँदरलाई सही ढङ्गबाट कसरी व्यवस्थापन गर्ने, यसमा सम्पूर्ण मानवजीवहरूले सहयोग गर्नुहुनेछ। हामी केही प्रस्तावहरू लिएर, सङ्कल्प प्रस्तावहरू लिएर अगाडि बढौँ, जसले 28-29 सालतिरको कानुनलाई संशोधन गरेर केही चिजहरू गर्नुपर्छ कि, कसैले अब भन्नुहुन्छ यसलाई बेच्नुपर्छ चाइनाले पो कता खान्छ अरे कसले खान्छ अरे, कसैले भन्नुहुन्छ बद्धाकरण गर्नुपर्छ, यी सबै चिजहरू अहिलेसम्म देख्दिन जनता। आज पनि तपाईँ मेरो क्यामेरा यहाँ भिडियो हेर्नुहुन्छ भने धेरै मान्छेले मलाई नै हालेको छ यहाँनिर, के अरे बाँदरले दुःख दिएको चिजहरू यति भइरहँदाखेरि बाँदरको विषयमा म फेरि दोहोऱ्याउँछु अस्ति भनेकै कुरा, यो चाहिँ सत्ता पक्ष र प्रतिपक्षको खाँदैन, हामी सबैको जनताको खान्छ। दुर्बिन अहिले उठाए यसको मात्रै जाउँ है भनेर बाँदरले सल्लाह गरेर अहिले बनाएर जस्तो हुँदैन, त्यसो भएको हुनाले सबैलाई म अनुरोध गर्न चाहन्छु मान्छेहरूलाई, यो हामी एउटा टुङ्गोमा पुऱ्याउँ, यसलाई हामीले निष्कर्ष दिउँ। यी अनुरोधहरू गर्दै मेरो आफ्नो भनाइलाई अन्त गर्न चाहन्छु, धन्यवाद।
3: माननीय खुसबु ओली, समय 6 मिनट, त्यसपछि माननीय मनिष झा।
6: सम्मानीय सभामुख महोदय, अहिले नेपाली खेलकुद क्षेत्र विशेष गरी फुटबल निकै कठिन अवस्थामा छ। शिल्पाको निलम्बनको कारण खेलाडीमाथि ठूलो पीडा र निराशा छाएको छ। फुटबलका सरकारवाला नै खेलमा भन्दा बढी राजनीतिमा केन्द्रित भएकै कारण नेपाली फुटबल राम्रोसँग विकास हुन सकिरहेको थिएन। त्यसमा नयाँ सरकार आएपछि विवाद समाधान भन्दा अझै बल्झिएको छ। फिफाले भनेको छ फिफाको निलम्बनमा पर्नुमा सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो। फिफा र एएफसीले पटक पटक निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न र अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएका थिए। सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन। राष्ट्रिय खेलकुद परिषदबाट निर्वाचन रोक्ने, एन्फालाई निलम्बन गर्ने र आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने काम भयो। अहिले शक्ति केन्द्रहरूले खेलको विवाद समाधान भन्दा पनि त्यसलाई बचाउने काममा संलग्न भएको सार्वजनिक भइरहेका छन्। फिफाको निलम्बन फुकाएर खेलाडीको भविष्य जोगाउन सरकार अग्रसर देखिएको छैन। अहिले राष्ट्रिय खेलकुद परिषद फिफासँग छलफल भन्दा पनि एन्फाको एडप्ट कमिटी या नर्मलाइजेसन कमिटी नै बनाउनमा केन्द्रित देखिन्छ, जुन स्पष्ट रूपमा नै कानुन विपरीत हुनेछ। यसले झन् नेपालमाथिको निलम्बन बढ्ने र दीर्घकालसम्म नेपाली फुटबलमा असर पर्ने देखिन्छ। नेपालले फिफा महिला सिरिज, एएफसी महिला क्लब च्याम्पियन्स लिग, एएफसी अन्डर 17 महिला एसियन कप छनौट प्रतियोगिता र एएफसी अन्डर 20 एसियन कप छनौट खेल्नबाट वञ्चित भइसकेको छ। अब साफ च्याम्पियनसिप पनि नखेल्ने अवस्थामा छ। झन्डै 1 अर्ब बराबरको फिफाको सहयोग रोकिँदैछ। यस निर्णयले हजारौं खेलाडी, प्रशिक्षक, रेफ्री र नेपाली फुटबल प्रेमीको सपना प्रभावित भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्यलमा परेको छ र राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ। एन्फामा ताला लागेको छ, गेटमा घाँस पलाएको छ। नेपालको महिला र पुरुष दुवै राष्ट्रिय टोलीको तयारी ठप्प भएको छ। खेलाडीहरू हार गुहार गरिराखेको छन्। घरेलु प्रतियोगिताहरू हुन सकेको छैन। विभिन्न देशका व्यावसायिक लिगमा खेल्ने अवसर पाएका नेपाली खेलाडीले आवश्यक एनओसी नपाउँदा उनीहरू अन्तर्राष्ट्रिय अवसरबाट समेत वञ्चित भइरहेको छन्। यो निलम्बनको असर एन्फा वा राष्ट्रिय टोलीमा मात्र सीमित छैन, हजारौं नेपालीको रोजगारसँग पनि जोडिएको छ। एन्फाका कर्मचारी, प्रशिक्षक, राष्ट्रिय टोलीका खेलाडी, रेफ्री लगायत अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै प्रभावित भइराखेको छन्। त्यसैले सरकारसँग मेरो स्पष्ट माग छ, दोषारोपण होइन, तत्काल कूटनीतिक र संस्थागत पहल मार्फत फिफासँग विश्वास पुनः गरी नेपालमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गरियोस्। खेलकुदको संस्थाको स्वायत्तको सम्मान गर्दै यस्ता हस्तक्षेप फेरि नजोडिन निश्चित गरियोस्। अर्को पनि प्रसङ्ग खेलकुद सँगै जोडिएको छ, त्यो विषय हो खेलकुद क्षेत्रमा स्वार्थको द्वन्द्व कन्फ्लिक्ट अफ इन्ट्रेस्ट सम्बन्धी स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता। सम्मान्य सभामुख महोदय, आज खेलकुद भनेको राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय हो, राष्ट्रिय शक्ति प्रदर्शनको माध्यम हो, पर्यटन, अर्थतन्त्र र कूटनीतिक प्रभाव विस्तारको प्रभावकारी साधन पनि हो। आज धेरै राष्ट्रहरू आफ्नो सैन्य शक्ति वा अर्थतन्त्र भन्दा बढी आफ्नो खेलकुद सफलताका कारण विश्वमा चिनिएका छन्। संयुक्त राष्ट्र संघले समेत खेलकुदलाई दिगो विकास, शान्ति र सामाजिक एकताको माध्यमको रूपमा प्रमोट गर्दछ। तर प्रश्न छ, नेपालले खेलकुदलाई त्यही गम्भीरताको साथ बुझ्न सकेको छ कि छैन? हामी खेलकुदमा स्रोतको अभावको कुरा गर्छौँ, बजेट अभावको कुरा गर्छौँ, तर हाम्रो खेलकुद विकासको सबैभन्दा ठूलो संकट स्रोतको भन्दा पनि सुशासनको। हाम्रोमा वर्षौंदेखि एउटै दृश्य दोहोरिरहेको छ, कहिले हाम्रो क्रिकेट क्षेत्र विवादमा, कहिले हाम्रो फुटबल क्षेत्र विवादमा, कहिले खेल संघ अदालतमा, कहिले खेलाडी आफै संस्था विरुद्ध, कहिले समानान्तर संघ, कहिले प्रशासनिक अवरोध। यस्तो लाग्न थालेको छ, नेपाल खेल मैदानमा कम तर बैठक विवाद र अदालतमा बढी देखिन्छ। यसको एउटा मूल कारण भनेको खेलकुद क्षेत्रमा स्वार्थको द्वन्द्व नियन्त्रण गर्ने स्पष्ट कानूनको अभाव हो। हाम्रो कानूनले न्यायाधीशलाई आफ्नै मुद्दा हेर्न दिँदैन। सार्वजनिक खरिद कानूनले स्वार्थ भएको व्यक्तिलाई निर्णय प्रक्रियाबाट अलग राख्छ। ब्याङ्किङ क्षेत्रले सम्बन्धित पक्षसँग हुने कारोबारमा कडा सीमा तोक्छ, किनभने राज्यले एउटा सिद्धान्त स्वीकार गरेको छ, जहाँ स्वार्थ हुन्छ त्यहाँ निष्पक्षता कमजोर हुन्छ। तर आश्चर्यको विषय के छ भने यही सिद्धान्त प्रशासनमा लागू भएको छैन। आज हरेक खेलमा एउटै व्यक्ति विभिन्न खेल सङ्घ, लिग, क्लब वा व्यावसायिक संस्थामा निर्णयकर्ता बन्न सक्ने अवस्था छ। खेलाडी छनौटदेखि प्रसारण अधिकार, प्रायोजनदेखि प्रतियोगिता व्यवस्थापनसम्मको निष्पक्षतामाथि प्रश्न उठेका छन्। जब निर्णय निष्पक्ष देखिँदैन, तब खेल प्रतिभाले पनि न्याय पाउन सक्दैन। सम्मान सभामुख महोदय, नेपालसँग खेलकुदमा असाधारण सम्भावना छ, तर सम्भावना भएर मात्रै पर्याप्त हुँदैन, त्यसलाई विश्वासमा रूपान्तरण गर्ने आधार भनेको खेल सुशासन। अन्तर्राष्ट्रिय खेल संस्था, लगानीकर्ता र खेलाडी तिनै पक्षले एउटै कुरा खोज्छन्, पारदर्शी, जवाबदेही र निष्पक्ष प्रणाली। यो सदन प्रतीकात्मक होइन, बरु समस्या भन्दा अगाडि सोच्ने दूरदर्शी विधायन गर्न सक्षम हुनुपर्छ भन्ने कुरामा दृढ हुनुपर्छ जस्तो लाग्छ। त्यसैले म नेपाल सरकारसँग खेलकुद विकास ऐन 2077 संशोधन गरी वा छुट्टै खेलकुदमा स्वार्थको द्वन्द्व व्यवस्थापन ऐन ल्याउन आग्रह गर्दछु। त्यस कानूनमा स्वार्थको द्वन्द्वको स्पष्ट परिभाषा, अनिवार्य हित घोषणा, इन्ट्रेस्ट डिस्क्लोजर, स्वार्थ भएको निर्णयबाट अलग रहने व्यवस्था रेक्युजल, स्वार्थ बाजिने पद धारणमा रोक, स्वतन्त्र आचार संहिता तथा निगरानी संयन्त्र र प्रभावकारी दण्ड व्यवस्थालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ। खेलाडीले पदक जित्नु अघि हाम्रो प्रणालीले विश्वास जित्नुपर्छ, जहाँ समय सम्बन्ध भन्दा योग्यता, प्रभाव भन्दा निष्पक्षता र व्यक्तिगत स्वार्थ भन्दा राष्ट्रहित माथि हुन्छ। त्यहीबाट अन्तर्राष्ट्रिय माध्यममा हाम्रो खेल क्षेत्रको सफलता सुरु हुने हो। हाम्रो आजको आवश्यकता खेलाडी परिवर्तन गर्ने होइन, बरु खेलकुदको शासन प्रणाली परिवर्तन गर्ने हो, र त्यो परिवर्तनको पहिलो आधार स्वार्थको द्वन्द्व नियन्त्रण गर्ने स्पष्ट, आधुनिक र प्रभावकारी कानून निर्माण नै हो। धन्यवाद।
3: माननीय मनिष झा, समय 9 मिनट, त्यसपछि माननीय सन्दीप राणा।
7: सभामुख महोदय, लोकतान्त्रिक राज्यको लागि र अहिलेको सबै परिस्थिति हेर्दै गर्दाखेरि मूल मन्त्र के आवश्यक छ राज्य प्रणालीमा, राज्य सञ्चालनमा र संविधान र लोकतन्त्रको संरक्षणमा के मूल मन्त्र आवश्यक छ भनेर हेर्दाखेरि मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास, यो दुईटा कुरा लक्ष्य मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन र सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई त्यसमा केन्द्रित गर्यो भने अलि हामी केही हासिल गर्न सक्छौँ। अहिलेको कुरामा इन्टिग्रिटीको क्वेसन छैन, इन्टिग्रिटीमा कुनै पनि शङ्का छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यु डोन्ट नो वाट यु डोन्ट नो देन यु डोन्ट नो रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नु पर्दछ र त्यो कुरा सिक्नु पर्दछ। यो सुन्दर पिचाई गुगलको सिइओले भन्नुहुन्छ, द डे यु फिल द्याट यु हेभ लर्न एभ्रिथिङ यु आर अलमोस्ट डेड। जुन दिन तपाईँ यो सोच्नुहुन्छ कि तपाईँलाई सबै चिज थाहा छ, त्यो दिन तपाईँ मृत्यु समान हो। त्यसैले गर्दाखेरि हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनको कुराहरूमा यो कुरा कतैतिर अझै ढङ्ग सुधार्नुपर्छ कि जस्तो चाहिँ लाग्छ। समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन, यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन, यदि लोकतन्त्र जीवित छैन भने समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन, समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन, सामाजिक न्याय जीवित छैन भने वृद्धि हुँदैन र विकास पनि हुँदैन। हामीले वृद्धि र विकासको भिन्नता पनि बुझ्नुपर्छ। यहाँ चन्द्रगिरीको डाँडाबाट काठमाडौँ भ्याली हेर्दै गर्दाखेरि सबैतिर फैलिएको देखिन्छ, त्यो वृद्धि हो, तर त्यहाँ एउटा संरचना एउटा योजना अनुसार छ कि छैन भनेर हेर्दा कतै पनि देखिँदैन। घरहरू हेर्दै गर्दा त्यो संरचना योजना बगैर आफ्नै तरिकाले वृद्धि भएको देखिन्छ। पहिला पहिला काठमाडौँ भ्यालीभित्र उपत्यकाभित्र ठुलो ठुलो दरबार बन्थ्यो, ठुलो ठुलो संरचनाहरू बन्यो, तर त्यही डाँडापारी धादिङको डाँडापारी स्कुल र अस्पताल पनि थिएन, त्यो वृद्धि थियो, विकास थिएन, किनकि त्यहाँ सन्तुलन थिएन, त्यहाँ दिगोपन थिएन। अहिले एउटा दिगोपन र एउटा सन्तुलन विकासमा आवश्यक छ, तर त्यो गर्दै गर्दा त्यसको स्टेक होल्डर को हो त, कस कसको कारण त्यो दिगोपन हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसको सम्मान गर्न जान्नुपर्छ। यो देशमा अहिले दिगोपन सन्तुलित समुन्नित विकासको लागि दिगोपनमा स्टेक होल्डरहरू एउटा मधेस छ, अर्को प्रवास छ, अर्को निजी क्षेत्र छ, तर हेर्नुहोस् न दुर्भाग्य तिनै असुरक्षित छ। मधेसमा भर्खरै आगो बल्यो, हामीले जस्तो तसो निभाउन सक्यौं, तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको दाउरा निभ्या छैन, त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुहोस्। अब त्यहाँ 25 रुपियाँको चिप्स खोसिन्छ, तर सन्तुलन छैन भन्ने कुरा हेर्नुहोस् न, एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ, हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईँको, त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले किन सन्तुलन छैन, किन बोर्डरमा आउने गरेको गरीबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ। कहाँ से आते हैं ये लोग और कहाँ से आते हैं ये सोच भन्ने ठुलो प्रश्न सोध्दैछ हामीलाई, किन असन्तुलन छ तिनीहरूबाट, त्यो व्यवहार किन सन्तुलित छैन भनेर। यो डिस्पोजिबल इन्कम मधेसमा एकदमै हाई छ, खर्च लागेको आमदानी, र खर्च लागेको आमदानीलाई हामीले जबसम्म फर्मल इकोनोमीमा ल्याउन सक्दैनौँ, त्यो समाजमा ड्रग्स, त्यो समाजमा मदिरा लगायत अरू खर्चहरू धेरै देखिन्छ, त्यो मधेसमा देखिएको छ। जसरी अहिले यो चिट्ठा दिएर ट्याक्सको बिलको इन्भोइसको प्र्याक्टिसेसहरूलाई इन्करेज गर्नको लागि अर्थ मन्त्रालयबाट प्रयास भएको छ, त्यसरी नै रेमिटेन्सलाई पनि फर्मल इकोनोमीमा ल्याउनको लागि जुन 2006-07 ताका बङ्गलादेशले क्यास ब्याक अफर गरेको थियो त्यो अफरहरू हामी कहाँ पनि गरोस्, त्यसैले गर्दा डिस्पोजेबल इन्कम खर्च लागेको आमदानी कम होस् र फर्मल इकोनोमीमा धेरै आएपछि समाज धनी हुनु जति आवश्यक छ त्यसमा संस्कार र सभ्यता पनि सिभिलाइजेसन पनि त्यतिकै आवश्यक हुन्छ। यदि समाजमा पैसा धेरै भयो तर सभ्यता छैन भने त्यो जोखिम भोलि गएर हरेक नेतृत्वले हेर्नुपर्छ। र अर्को के भन्छ भने जुन देश अन्डरडेभलप छ अविकसित छ त्यो देशमा हरेक जनताको आशा राजनीतिज्ञसँग हुन्छ नेतृत्वसँग हुन्छ, ऊ पिपल्स पर्सन हुनुपर्छ। अमेरिका बेलायत फ्रान्स जापान जस्तो डेभलप कन्ट्रीमा पोलिटिसियनलाई नचिनेर पनि दैनिकी सामान्य रहन सक्छ, तर हामी जस्तो देशमा यदि राजनीतिज्ञलाई चिन्दैन भने दैनिकी सामान्य हुँदैन, त्यो कमजोर राज्यको एउटा सूचक हो। त्यसैले गर्दा यो कमजोर राज्यमा यदि सामाजिक न्याय, सामाजिक सन्तुलन, दिगो विकास, लोकतन्त्र यो सबै कुराहरू छैन, सन्तुलित छैन भने त्यो कमजोर राज्यको सूचक हो। त्यसैले गर्दा द पिपुल्स पर्सन सुड बी अलवेज विदिन द पिपल भन्छ, जननिर्वाचितहरू जनतासँग कनेक्टेड हुनुपर्छ। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ, अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ। त्यसैले गर्दाखेरि यो राज्य यदि सन्तुलित हुँदैन र हामीले सबै सन्तुलित समुन्नित विकास गर्न सक्दैनौँ भने यो राजनीतिक उपलब्धिहरू र अर्को प्रवासको कुरा गरौँ न। प्रवासको कुरा गर्दै गर्दा म पोखरण 1998 इन्डियाको परमाणु परीक्षण हुँदै गर्दाखेरि त्यसपछि अन्तर्राष्ट्रिय जगतले इन्डियामा लगाएको आर्थिक नाकाबन्दी त्यसपछि आर्थिक रूपमा एकदमै असुरक्षित भयो इन्डिया। त्यो बेलामा त्यहाँको सेन्ट्रल ब्याङ्कले बोन्ड निकाल्यो र त्यो बोन्ड 4.8 बिलियन 480 करोड चाहिँ एनआरआईले किनिदियो। त्यसपछि त्यहाँको एनआरआईले कसरी देशलाई थेग्न सक्छ भन्ने देखियो। हाम्रो प्रवास पनि निकै सबल भइसकेको छ, राज्यले अहिले पनि नेपालीहरू त्यहाँ कामदार नै छन् भन्ने सोच्छन्, तर भर्खरै अमेरिका यात्रामा मैले केही नेपाली भेटेँ जसको प्राइभेट जेट छ, जहाज छ, नेपालीहरू त्यहाँ पुगिसक्यो। अब उहाँहरूलाई वेलकम गर्नु पर्यो, अलि वार्म हुनु पर्यो, उहाँहरूप्रति नागरिकताको इस्यु, भिसाको इस्यु, इन्भेस्टमेन्टको इस्यु, स्टक मार्केटको इस्यु, यो सबैमा हामी अलि प्रवासी नेपालीप्रति वेलकमिङ भयो भने हाम्रो एनुअल जिडिपी जति छ त्यसको 3 टाइम्स उहाँहरूसँग फन्ड छ, इन्भेस्टमेन्टको क्यापेसिटी छ। त्यसमा म राज्यको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्तिममा निजी क्षेत्र, निजी क्षेत्र त्रसित छ, प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्, कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर। त्यसैले गर्दा निजी क्षेत्रलाई आत्मविश्वास दिनुहोस् न, भएको पैसा खर्च गर्न दिनुहोस्, ब्याङ्कमा भएको पैसा लगानी गर्न दिनुहोस्, त्यो वातावरण दिनुहोस्, त्यो आवश्यक छ। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेको छ तर त्यो प्रयास पेपरमा मात्र देखिएको छ, व्यवहारमा देखिएको छैन। त्यसैले गर्दा लोकतन्त्र, सन्तुलित विकास सबै चिजको लागि मधेस, प्रवास र निजी क्षेत्र यो तीनवटालाई एउटा साझेदारको रूपमा लिएर सरकारको तर्फबाट राज्यप्रतिको भरोसा, राष्ट्रप्रतिको आत्मविश्वासलाई मूल मन्त्र राखेर प्रयासहरू गरियोस्। धन्यवाद।
8: माननीय सन्दीप राणाम, समय 5 मिनट, त्यसपछि माननीय गुरु प्रसाद बराल।
9: सम्माननीय सभामुख महोदय, म यो बहुमतको सरकार बन्दै गर्दा अब यो मुलुकले राजनीतिक स्थिरताको साथ युवाहरूको चाहना अनुरूप विकास र सुशासनको तर्फ बढ्छ भन्ने कुरामा विश्वस्त थिए। त्यसै कारणले मैले पटक पटक भनिरहे पनि कि सरकारले गरेको प्रत्येक राम्रो काममा हाम्रो साथ रहनेछ,
4: र सरकारले बाटो बिराएको खण्डमा हामी चाहिँ जनताको आवाज भनेर आवाज उठाइराख्नेछौँ भनेर पटक पटक भन्ने गरे। भर्खर मात्रै सत्तापक्षको माननीयजीले साह्रै राम्रो कुरा गर्नुभयो कि राज्यप्रतिको भरोसा, त्यसको साथसाथ राज्य प्रणालीप्रतिको सुधारप्रति चाहिँ उहाँले जुन कुरा उठाउनु भयो म कहीँ त्यो कुरामा सहमत पनि छु। र पछिल्लो समय सरकारले गरिरहेको यो जुन शासन प्रणाली छ, शासन शैली छ, त्यो प्रति चाहिँ म कहीँ न कहीँ चिन्तित भइराखेको छु। लोकतन्त्र जनप्रतिनिधि, लोकतन्त्रमा जनप्रतिनिधि भनेको जनतामाथि शासन गर्ने व्यक्ति होइन, जनताप्रति जवाफदेही व्यक्ति हो। तर पछिल्लो समय नागरिकले प्रश्न गर्दा जवाब दिनुको सत्ता समातेर झाकिदिन्छु भन्ने अनुगमनको नाममा अस्पताल र विमानस्थलका नागरिकलाई सेवा दिने कर्मचारीहरूलाई हप्काउने, औला ठड्याउने र सार्वजनिक रूपमा अपमान गर्ने व्यवहारहरू देखिएको छ, त्यो अत्यन्तै चिन्ताजनक छ। हुँदाहुँदा अब त डोजर नेपाली सेनाको पर्खालसम्म पनि पुगेछ। नगरपालिकासँग भएको समझदारी र आवश्यक पत्राचारको वास्तै नगरी एक माननीयज्यू सरकारी डोजर बोलाएर पर्खाल भट्काउनु पुग्नु भएछ। सेनाले सुरक्षा र समन्वयको कुरा गर्दा जवाब आएछ, यो डोजर रोकिँदैन, म स्पष्ट आदेश लिएर आएको छु भन्नुभएछ। म सोध्न चाहन्छु त्यो आदेश दिने निकाय कुन हो? जनताले हामीलाई कानून बनाउन पठाएको हो कि डोजर चलाउन पठाएको? त्यो स्पष्ट पर्खाल मापदण्ड विपरीत छ भने हटोस्, तर विधि पुर्याएर मात्रै पर्खाल हटाउने काम होस्। पर्खाल हटाउने नाममा राज्यको निकाय बीचको समन्वय र कानूनकै पर्खाल चाहिँ नभट्काइयोस्। केही दिन अगाडि माननीय मन्त्रीले काम नगर्ने ठेकेदारलाई खोजेर खुट्टा भाँचिदिनु भनेर सार्वजनिक कुरा निर्देशन पनि दिनुभयो। ठेकेदारलाई कारवाही गर्ने विभिन्न कानूनहरू होला, तर त्यो कानूनलाई चाहिँ पन्छाइयो। सभामुख महोदय, अलग अलग ठाउँमा अलग अलग व्यक्तिमा तर उस्तै भाषा र उस्तै व्यवहार किन आइरहेको छ? कतै यो संयोग मात्रै होइन कि भन्ने कुरा मेरो र मेरो पार्टीभित्र पनि एउटा चाहिँ प्रश्न उठेको छ। हिजो राष्ट्रिय सभामा निर्मला पन्तको हत्याको अनुसन्धान कहाँ पुग्यो भनेर माननीय गृहमन्त्रीजीलाई प्रश्न गरियो। ठोस प्रगति बताउनुको सत्ता विगतको सरकारहरूले के गरे भनेर प्रति प्रश्न गर्नुभयो। निर्मलाले 8 वर्षदेखि न्याय पाएका छैनन्। विगतको सरकारको असफलता देखाएर सरकारले आफ्नो जिम्मेदारीबाट उम्किने र अहिलेका माननीय गृहमन्त्रीलाई सोधिएको प्रश्न किन हो कि आज प्रहरी र गृह प्रशासन नै उहाँको जिम्मामा छ, त्यसै कारणले यो प्रश्न

0: तोडिएको यसकारणले यस्ता थुप्रै अव्यवस्थित कार्यशैलीले लोकतन्त्र नै खतरामा परेको हो कि भन्ने कुराहरू चिन्ता चाहिँ भइराखेको छ र यो प्रश्न सामान्य प्रधानमन्त्रीको कार्यालयसम्म पुगेको छ। सामान्य प्रधानमन्त्रीको कार्यालय अख्तियार जस्तो स्वतन्त्र संवैधानिक निकायलाई पनि तत्कालको बोली या व्यक्तिगत सभामा मात्रै सीमित छैन, यसले सत्ता कानून र प्रक्रियालाई कसरी हेर्छ भन्ने गम्भीर प्रश्न पनि उठाउँछ। कतै सांसदलाई नागरिकलाई जागिर दिन्छु, कतै मन्त्रीले खुट्टा भाँचिन्छु भन्दै, कतै औपचारिक निर्णय बिनै डोजर रोकिँदैन भनिन्छ। यस्ता फरक फरक घटनाले जब देशमा यस्ता खालका सोचहरू सार्वजनिक पदमा आएपछि आफूले भनेकै कानून आफूले दिएकै आदेश नै प्रक्रिया हो भन्ने सोच हो भने एकदमै खतरनाक विषय हो। सभापति महोदय, लोकतन्त्रको सुन्दरता भनेकै विधि प्रक्रिया र उत्तरदायित्व हो। राज्यका निकायहरू सरकारलाई कमजोर बनाउन होइन, बरु यस निर्णयलाई संसदीय आचरण अनुगमन मार्फत कडाई हुनुपर्छ। देश निर्माणका लागि गति अवश्य चाहिन्छ, तर विधि मिचेर गरिएको हतारो कहिल्यै सुशासन हुन सक्दैन। चर्को भाषण र प्रदर्शनले भन्दा पनि संयमित व्यवहार र संस्थागत सम्मानले नै वास्तविक परिवर्तनको पुष्टि गर्छ। तसर्थ राज्यको संस्थाप्रति जनविश्वास जोगाउँदै विधिको शासन कायम गर्न म सरकारप्रति गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल।
1: माननीय गुरुप्रसाद बराल, समय 4 मिनट, त्यसपछि माननीय गोपाल शर्मा।

0: माननीय गुरु प्रसाद
1: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म आज देशको अर्थमन्त्री तथा प्रधानमन्त्रीको ध्यान आकृष्ट गर्न चाहन्छु। विगत 13 दिनदेखि 500 भन्दा धेरै जनता लघुवित्त तथा वित्तीय शोषणका विरुद्धमा किसान र मजदुरहरू 14 बुधे माघ सहित माइतीगर मण्डलामा आन्दोलनरत छन्। सभामुख महोदय, आज उनीहरूले ऋण लिए बापत वित्तीय संस्थाले ऋण तिर्न तत्काल समयमा नसक्ने बित्तिकै ऋणीलाई कालो सूचीमा राख्ने गरेको छ। सभामुख महोदय, व्यक्तिलाई कालो सूचीमा राखेपछि वित्तीय संस्था ब्याङ्कहरूको खाता सम्बन्धित व्यक्ति वा संस्थाको बन्द हुन्छ। यसले गर्दा सभामुख महोदय, सम्बन्धित व्यक्तिको उद्यमशीलता ह्रास हुन्छ, जीविकोपार्जन र आर्थिक क्रियाकलापहरूको बैंकिङ कारोबारको अधिकार वञ्चित हुन्छ। त्यति मात्रै होइन सभामुख महोदय, आज नगद गोजीमा धेरै मान्छेको कम हुन्छ। चाहे ज्याला मजदुरीको कुरा गरौं, चाहे कसैले तल भत्ताको कुरा गरौं वा कुनै उत्पादन बिक्रीको कुरा गरौं, त्यो सबै ब्याङ्क मार्फत हुने गर्छ, अर्थात् डिजिटल पेमेन्टको प्रक्रिया अगाडि बढेको छ। आज मोबाइल वालेट क्यूआरको स्क्यानका माध्यमबाट ब्याङ्किङ कारोबार हुने गर्छ। सभामुख महोदय, यो सबै सुविधाबाट ऋणीलाई वञ्चित गराउँदा नागरिकको गरिखान पाउने संवैधानिक अधिकारबाट नागरिक वञ्चित भएको छ। ऋणीलाई कालो सूचीमा राखेर सभामुख महोदय कसरी देशले प्रगति गर्न सक्छ र ब्याङ्कले कसरी पुनः ऋण फिर्ता लिन सक्छ, यो अत्यन्त गम्भीर विषय छ। सभामुख महोदय, यसो भएको हुनाले तत्काल कालो सूचीबाट सबै नागरिकहरू अथवा उद्यमी व्यवसायीहरूको नाम हटाउनुपर्छ। यसको सँगसँगै सभामुख महोदय, आज जनमुखी मौद्रिक नीति आधारभूत वर्गमा तयार गर्नुपर्छ र सहुलियत ऋण प्रदान गर्नुपर्छ। यस्तै गरी आज ब्याङ्क र वित्तीय संस्थाले धितो निलाम गरेर मान्छेलाई सुकुम्बासी गराइरहेका छन्, यो धितो निलाम गर्ने प्रक्रियालाई बन्द गर्नुपर्छ। यस्तै गरी एनबीए गरेर ब्याङ्कले आफ्नो नाउँमा सम्पत्ति लिएपछि पुनः सम्बन्धित ऋणीलाई नै त्यो आफ्नो सम्पत्ति फिर्ता गर्ने प्रक्रियाको ग्यारेन्टी गर्नुपर्छ। सँगसँगै आज हर्जना जरिमाना र सेवा शुल्क मार्फत ब्याङ्क र वित्तीय संस्थाले नागरिकलाई र ऋणीलाई अत्यन्त धेर बोट बोकाउने गरेको छ र कमजोर आय भएका नागरिकहरूलाई त अझ झन् मार्का परेको छ। यो प्रणालीलाई अन्त्य गर्नुपर्छ सभामुख महोदय। यस्तै गरी मुलुकी संहिताले व्यवस्था गरेको ब्याज दर अर्थात् ऋण असुली ऐन 2028 व्यवस्था गरेको प्रिमियम ब्याज दर भन्दा बढी ब्याज लिने प्रक्रियालाई तत्काल बन्द गर्नुपर्छ र यसको सँगसँगै बजारको मूल्याङ्कन र वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो घटाउन नपाउने प्रबन्ध गर्नुपर्छ सभामुख महोदय। र यस सबै कामको लागि एउटा उच्च स्तरीय वित्तीय सुशासन आयोग निर्माण गरी यी लाखौं परिवारको समस्या समाधान गर्नको लागि तत्काल सरकारले पहल गरोस् र त्यो माइतीघर मण्डलाको धरना तुरन्त बन्द गरोस्। हस्, धन्यवाद।
0: माननीय गोपाल शर्मा, समय 4 मिनट, त्यसपछि माननीय अङ्किता ठाकुर।
2: माननीय सभामुख महोदय, फेरि पनि म बाध्य छु सरकार जनसरकारका विषयहरूमा उदासीन र गैर जिम्मेवारी छ भन्न बाध्य छु। यस्तो झरीमा मान्छे ग्यासको लागि लाइन लागेर भिजिराखेका छन् लाइनमा, सडकमा, सरकारलाई त्यसको प्रभाव छैन। किसानहरूले मल खोजिरहेका छन्, मलको चरम अभाव छ, सरकारलाई त्यसको प्रभाव छैन। राजनीति विभागमा हाम्रो सरकारको डिजिटल सुशासनको झल्को देखिराखेको छ, लामो लाइन छ, यस्ता धेरै सेवा प्रवाह गर्ने कार्यालयहरूमा, यातायात सेवा कार्यालयमा, अस्पतालहरूमा यस्ता थुप्रै लाइनहरू छन्, सरकारलाई यसको प्रवाह छैन। म आज तेस्रो पटक उठाउँदैछु, जाजरकोट भूकम्पबाट प्रभावित जनताले खेपिराखेको शास्तिको बारेमा मैले धेरैचोटि उठाएँ। आज तेस्रो पटक सरकारलाई भन्दैछु, सरकारले यसप्रति पनि कुनै वास्ता गरिराखेको छैन। अहिले यस्तो झरीमा भूकम्प प्रभावितहरू एकातिर झरीमा भिजिराखेका छन्, अर्कोतिर सर्पदंशको शिकार भइराखेका छन्, र असुविधामा अस्पतालहरूमा यस्ता थुप्रै लाइनहरू छन्, सरकारलाई यसको प्रवाह छैन। म आज तेस्रो पटक उठाउँदैछु, जाजरकोट भूकम्पबाट प्रभावित जनताले

0: गृह मन्त्रालयमा म पटक पटक गृह मन्त्रालयमा पुगेँ, गृहमन्त्रीजीले त यसमा सरकार लिनुभएको छैन, कम्तीमा मन्त्रालय मैले धेरैचोटि कोसिस गरेँ, यसमा गृह मन्त्रालय चासो दिएको छैन। समस्या कार्यविधिमा आएर अड्किएको छ। सङ्घीय सरकारले बनाएको कार्यविधिले भूकम्प प्रभावितहरूलाई दिने अनुदान रोकेर बसेको छ, पैसा जम्मा भएको छ, पुनर्निर्माण प्राधिकरणको कोषमा पैसा छ तर सरकार जनताले पैसा पाइराखेको छैन, पुनर्निर्माण गर्ने सरकारले दिने भनेको अनुदान सहायता प्राप्त गर्न सकेको छैन। त्यो समस्या प्रति सरकारको म फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, कार्यविधिका केही जटिल प्रश्नहरू, केही निश्चित कुराहरू कार्यविधिमा अहिले संशोधन गर्ने हो भने समस्या सजिलै समाधान हुन सक्छ। विद्यमान कार्यविधिले विपदको घटना अघि कानुन बमोजिम अंशभन्दा भएको वा कानुन बमोजिम छुट्टी भिन्न बसेकालाई मात्र पुनर्निर्माण अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ। यो व्यवस्थाले व्यावहारिक रूपमा छुट्टी भिन्न भएर बसेका लाभग्राहीहरूलाई समेट्न सकेको छैन। यसले हजारौं लाभग्राहीहरू अहिले यो व्यवस्था अनुसार सम्बोधन हुन नसकेको परिस्थिति छ। यसलाई तत्काल व्यावहारिक रूपमा मानव छुट्टी भिन्न बसेका वास्तविक लाभग्राहीलाई समेत समेटी अनुदान प्राप्त हुने व्यवस्था कार्यविधिमा गर्नुपर्छ। यसको लागि संशोधन गर्नु आवश्यक छ। लामो समयदेखि छाप्रोमा बस्दै आएका लाभग्राहीले ऋण सापटी गरी घर बनाएको अवस्था छ, त्यसको समेत मूल्याङ्कन गरी अनुदान उपलब्ध गराउन सक्ने गरी व्यवस्था गर्न जरुरी छ। डिडिए गर्न छुटेका वा डिडिएमा त्रुटिपूर्ण मूल्याङ्कन गरिएका भनी गुनासो आएका घरहरूको पुनः मूल्याङ्कन डिडिए गर्ने व्यवस्था गर्न जरुरी छ। विस्तृत क्षति मूल्याङ्कन डिडिए गर्ने, लाभग्राही कायम गर्ने र अनुदानका लागि सिधै सिफारिस गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय विपद व्यवस्थापन समितिलाई दिने व्यवस्था गर्न जरुरी छ। यसले समस्या समाधान गर्छ। मैले बाध्यतापूर्वक व्यवस्थापूर्वक भन्दैछु सभामुख महोदय, आगामी 9 दिनभित्र सरकारले यसलाई जवाब दिएन, उपयुक्त कार्यविधि सच्याएन भने 9 दिनपछि व्यवस्थापूर्वक भन्न चाहन्छु, यही संसदमा एउटा जनप्रतिनिधिको हैसियतले मैले धर्ना दिनेछु, यही संसदमा धर्ना दिनेछु। मेरो यो भनाइ हो। हाम्रा गृहमन्त्रीज्यूले भन्दै गर्नुभएको छ, मलाई खुसी लागेको छ, पहिले काम त्यसपछि जवाब भन्नुभएको छ। 9 दिन पहिले काम गरेर हाम्रा गृहमन्त्रीले जवाब दिनुहुनेछ, म त्यो भन्न चाहन्छु। धन्यवाद।
1: माननीय अङ्किता ठाकुर, समय 3 मिनट, त्यसपछि माननीय रेखा कुमारी यादव।
2: सम्माननीय सभामुख महोदय, विश्व इतिहास र विकसित देशहरूको सांसदलाई हेर्दा एउटा अकटीय सत्य देखिन्छ, जुन देशैले शिक्षालाई आफ्नो पहिलो प्राथमिकता बनायो त्यो देशले केही दशकभित्रै चमत्कारी विकास गर्यो। दोस्रो विश्वयुद्धले पूर्ण रूपमा ध्वस्त भएका साउथ कोरिया या युद्धले तहस नहस भएका फिनल्यान्डले आफ्नो समाजलाई उकास्न भौतिक भवन वा उद्योग भन्दा पहिले शिक्षामा लगानी गरे। आज तीनै देशहरू विश्वका सबैभन्दा समृद्ध र शान्त राष्ट्र बनेका छन्। तर जबमा हाम्रो देशको तर्फ र विशेष गरी मधेसको भूभागतर्फ हेर्छु, मेरो मन भारी हुन्छ। एउटा कठोर यथार्थ म आज यस गरिमामय सदनमा राख्न चाहन्छु। जहाँ शिक्षा राम्रो हुँदैन त्यहाँ न त राम्रा डाक्टर जान्छ, न त सक्षम शिक्षक बस्न चाहन्छ, न त निष्ठावान कर्मचारी नै टिक्छ, किनकि उनीहरूलाई पनि आफ्ना छोराछोरीका लागि सुनौलो भविष्यका लागि गुणस्तरीय शिक्षा पाइने वातावरण चाहिन्छ। हामी दुर्गम वा मधेसका गाउँटोलमा सरकारी कर्मचारी र चिकित्सक खटाउँछौ तर उनीहरू किन टिक्दैन? कारण एकदमै स्पष्ट छ, त्यहाँ न बालबालिकालाई पढाउने राम्रो स्कुल छ, न भविष्यको सुनिश्चितता। मधेस सधैँ दक्ष जनशक्तिबाट वञ्चित रहँदै आएको छ। अर्कोतर्फ केही दिन अघि नै नेपालमा विशेष गरी तराई मधेसका भूभागमा जे जस्ता घटना घटे, सामाजिक सद्भाव भड्काउने र आपसी द्वन्द्व बढाउने खालका जुन उद्मत देखिए त्यो त्यसको गहिरो जड शिक्षाको यही अभाव र चेतनाको कमी हो। जब मानिससँग गुणस्तरीय शिक्षा र विवेक हुँदैन तब समाजलाई उचाल्न र भड्काउन खोज्ने तत्त्वहरूले उनीहरूलाई भावनासँगै खेल्छन्, जसले गर्दा मधेसमा यस्ता संवेदनशील र अशान्त घटनाहरू दोहोरिरहन्छन्। हामी आरक्षण र कोटाका ठूला बहस गर्छौं तर जबसम्म गाउँका ती निमुखा गरिब जनताहरूलाई छोराछोरीले गाउँमै गुणस्तरीय शिक्षा पाउन सक्दैनन् तबसम्म आरक्षणको लाभ पनि केवल हुने खाने वर्गले मात्र पाइरहन्छन् र गरिब सधैँ गरिब नै बन्नलाई बाध्य रहन्छन्। शिक्षाको यही

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक। 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने।
1: भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ।
0: एक वर्षमै करिब 4.5% बढ़्यो अपराध। सतर्क रहन प्रहरीको आग्रह। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद। समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलनको चेतावनी।
2: राज्यको तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ विधानले।
0: नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा। वैदेशिक रोजगारमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्च्युट।
3: हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौं। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौं।
0: र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा अपराधका घटना बढ़दै जानु केवल प्रहरीका लागि होइन, राज्य र समाज दुवैका लागि चिन्ताको विषय हो। विशेष गरी साइबर अपराध, अनलाइन ठगी र बैंकिङ कसूरको वृद्धि हुँदै जानुले डिजिटल सुरक्षामा अझ प्रभावकारी नीति र कड़ा कानूनी कार्यान्वयन आवश्यक रहेको देखाउँछ। अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि, प्रविधि मैत्री अनुसन्धान र दण्डहीनताको अन्त्य सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्छ। सुरक्षित समाज निर्माणका लागि राज्य सुरक्षा निकाय र नागरिक बीचको सहकार्य अब झन अपरिहार्य बनेको छ। अब खबर सन्तोषी रावलबाट।
5: वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 वटा बढ़ी उजुरी अझै फर्च्युट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागका आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्च्युट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेका छन्। विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान भएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्च्युट लक्ष्य अनुसार गर्न किन सकेको छैन? सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्य,
6: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्च्युट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि भएन हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेस गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्च्युटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो
5: यसैबीच वैदेशिक रोजगार व्यवसायीहरूले आज राति 12 बजेदेखि सरकारी सेवा नलिने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 15 बुधे माग अघि सार्दै आजदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने कार्य बन्द गरेको घोषणा पनि गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा संघले नीतिगत सुधार, अव्यवहारिक व्यवस्था हटाउन र व्यवसाय मैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने निर्णय गरेको जनाएको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई समान तलब, वृद्धि, महँगी भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष 2083-84 को बजेटमा ईसीडी शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसलाई विभेदपूर्ण निर्णय भनेको छ। महासंघले शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, राहत करार, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको पेशागत सुरक्षा सुनिश्चित गर्न तथा सरूवा व्यवस्था जटिल बनाएको शिक्षा नियमावलीको 10 संशोधन खारेज गर्न पनि माग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
2: आम शिक्षकहरू, शिक्षक कर्मचारीको चाहना र अहिले भएको 10 नियम, शिक्षा नियमावलीको 10 संशोधनले गरेको प्रबन्ध अनुसार सबै शिक्षकहरू सदस्य हुन पाउने र राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले।
5: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियता सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विपन्न नागरिकका समस्यालाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले सांसद कृपा राम राणाले लिपुलेख, लिम्पियाधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारले के पहल गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो।
7: हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेख, लिम्पियाधुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
5: नेकपा सांसद युवराज दुलालले अरण्यको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। वहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पनि माग गर्नुभयो।
8: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौं। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमीनको सवाल छ, राज्य प्रतिको कुनै पनि विवादास्पद भनाइलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौं। त्यसकारणले यो विषयलाई हामी सबै प्रतिपक्षी दलहरूको तर्फबाट फेरि जोरदारका साथ सभामुख मार्फत आह्वान गर्न चाहन्छौ कि यसलाई रेकर्डबाट हटाइयोस्, संसदमा बोलाइयोस्, उहाँले यहाँबाट जवाफ दियो भने यो समस्या समाधान हुन्छ।
5: रासोपा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरीब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
9: एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ, कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरीब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरीब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय।
5: राप्रपा सांसद खुशबू ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छुट दिन सरकारलाई आग्रह गर्नुभयो।
10: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ, म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो पनि लाग्छ।
5: यस्तै रासोपा सांसद रमेश वर्षाले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो।
11: सम्माननीय सभामुख महोदय, म कहिले काहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय।
5: नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाडौँमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्व सभापति शेरबहादुर देवालले सम्बोधन गर्ने हुनुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर शशांक कोइरालाले राष्ट्र सामू रहेको चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो। वहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: 2083 श्रावण 29 31 गतेसम्म काठमाडौँमा नेपाली कंग्रेसको राष्ट्र भेलाको आयोजना गरेको कुरा सर्वविदितैछ। भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ। यो ऐतिहासिक राष्ट्र भेलामा सहभागिताका लागि पार्टी संगठन, भातृ संस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार 3 महिनामा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छन्। कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना, भ्रष्टाचार विरूद्धको 2 राष्ट्रिय रणनीति र नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनमा ल्याइएको छ। पुँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास आयोजनाको अनुगमन गरिएको जनाइएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन गरेको विशेष परीक्षामा 93.48% परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारूसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 मेडिकल तथा डेन्टल कलेजका विद्यार्थी 100% उत्तीर्ण भएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नायुगा हुने 20 एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेकोले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाड़ी संख्याको टुंगो लगाएसँगै यस पटकको नेपाली टोलीको स्वरूप स्पष्ट भएको हो। 20 एसियन गेम्स सेप्टेम्बर 19 अक्टोबर 4 जापानमा आयोजना हुँदैछ।
12: डडेलधुराका 15% आमाहरू पूर्ण स्तनपान गराउन असमर्थ।
13: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ।
12: कामकाजी महिलाका लागि अझै कठिन रिपोर्ट, अमृत कोषका 4 नवजात शिशुको जीवन जोगाउने अभियान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
15: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
14: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
15: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
16: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ़ाउने अकुराप नेपाल र सामुदायिक सूचना नेटवर्क CIN को पहलको प्रशंसा गर्नुभएको छ। अकुराप CIN ले सञ्चालन गरेको कार्यक्रम हेलो सांसद संवाद श्रृंखला मार्फत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र पर्यटन विधेयक बारे संकलित सुझाव तथा विज्ञको राय सहितको प्रतिवेदन आज समितिलाई बुझाइएको हो। प्रतिवेदन बुझ्दै सभापति उदासले प्राप्त सुझावलाई समिति र संसदमा हुने छलफलको आधार बनाइने बताउनुभयो। वहाँले रेडियो र डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावलाई पनि स्वागत गरिने स्पष्ट पार्नुभयो। UNDP संसद सहयोग परियोजनाको सहकार्यमा संचालित हेलो सांसद संवाद श्रृंखला हरेक बिहिबार बेलुका 7:30 र शुक्रबार बिहान 6:30 CIN मार्फत प्रसारण हुँदै आएको छ। नेपालमा अपराधका घटना बढ़दो क्रममा देखिएका छन्। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 देशभर 61,016 मुद्दा दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको 58,472 मुद्दाको तुलनामा 4.35% बढ़ी हो। विश्व स्तनपान सप्ताह आज सकिँदैछ। सप्ताह मनाइरहँदा डडेलधुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़दै गएको छ, तर कामकाजी महिलाका लागि भने 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई पूर्ण स्तनपान गराएका छन्, तर शहरी क्षेत्र र जागिरे महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ।
18: डडेलधुरामा संस्थागत सुत्केरी बढ़ेसँगै जन्मेको 1 घण्टाभित्रै शिशुलाई स्तनपान गराउने अभ्यासमा सुधार आएको छ। स्वास्थ्य कार्यालयका अनुसार गाउँघर क्लिनिक र स्वास्थ्य संस्था मार्फत सञ्चालन भइरहेको परामर्श तथा सचेतनामूलक कार्यक्रमले पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़ाउन सहयोग पुगेको छ, तर पूर्ण स्तनपानको महत्वबारे जानकारी भए पनि व्यवहारमा भने धेरै कामकाजी महिलाले चुनौती भोगिरहेका छन्। भागेश्वर गाउँपालिका 2 की डमरी भट्ट।
13: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ। यो चाहिँ हाम्रो बाध्यता हो, होइन रहेन, बाध्यताले गर्दा हो।
18: कार्यालयको समय छोटो, सुत्केरी विधा र बच्चासँग पर्याप्त समय बिताउन नपाउँदा पूर्ण स्तनपानलाई निरन्तरता दिन कठिन भएको सरकारी तथा गैर सरकारी निकायमा कार्यरतहरूको अनुभव छ। अमरगढी 5 की ममता पौडेल।
19: मैले चाहिँ मेरो आफ्नो दुध साथ साथै डाक्टर जिन पनि खुवाइरहन्छु। कहिले काहीँ बाहिर हिँड्नु परेको कारण, काम गर्नु परेको कारण चाहिँ ल्याक्टोजिन पनि खुवाउँछु। ल्याक्टोजिन साथै मेरो दुध पनि उसले खाइरह हुन्छ।
18: पूर्ण स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्ने स्वास्थ्य कर्मी बताउँछन्। जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरी 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुका लागि लाभदायक हुन्छ। स्तनपानले शिशु मात्र होइन आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ। डडेलधुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउवा।
20: जन्मेको 1 घण्टाभित्रै हामीले बच्चालाई स्तनपान गरायौँ भने आमाको जुन पाठ्यहरू संकुचन हुन मद्दत गर्छ, जसले गर्दा चाहिँ हाम्रो यो पछिल्लो समयमा जुन रक्तस्राव हुन्छ नि त्यसलाई पनि कम गर्ने भयो र आमाको जुन स्तन र अण्डाशयको क्यान्सरको जोखिमबाट पनि बचाउने भयो।
18: स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार डडेलधुरा जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराएका छन्। तर शहरी क्षेत्रमा बसोबास गर्ने तथा कामकाजी महिलामा पूर्ण स्तनपान गराउने अभ्यास अझै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउद।
21: शहरमा बस्ने भन्दा कम पढेका गाउँमा ग्रामीण समुदायमा बसेका आमाहरूले चाहिँ यसमा आफ्नो शिशुहरूलाई बढ़ी मात्रामा चाहिँ स्तनपान पूर्ण स्तनपान गराएको देखिन्छ। तर यो बजारहरूमा जो बढ़ी पढेका आमाहरू छन् उनीहरूमा चाहिँ यो पूर्ण स्तनपान घट्दो क्रममा छ। बच्चालाई दुध चुसायो भने अलिकति स्वास्थ्यमा केही समस्या आउँछ भन्ने खालको नकारात्मक बुझायो कि त्यो झन् फाइदा हुन्छ होइन। आफ्नो शिशुलाई स्तनपान गरायो भने ब्रेस्ट क्यान्सर हुँदैन, यो पाठेघरको मुखको क्यान्सर पनि घट्छ।
18: स्वास्थ्य कर्मीका अनुसार पूर्ण स्तनपानलाई सफल बनाउन स्वास्थ्य संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन, परिवार कार्यस्थल र राज्यले पनि स्तनपान मैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड़ छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
17: पाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चार वर्षदेखि नवजातको जीवन बचाउँदै अमृत कोष
22: त्यही आएर दान गर्नुपर्छ होइन। तर अब उहाँको रगतको जाँच जसले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ। सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौ।
17: नेपालकै पहिलो ह्युमन मिल्क बैंकको चार वर्षको प्रेरणादायी यात्रा, सम्भावना र चुनौती बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृतको संचालनमा आएको भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ। 2079 भदौ 3 गते थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुरू गरिएको यो सेवा हाल पनि नवजात शिशुहरूको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको छ। नवजात शिशुका लागि अमृत समान दूधको संकलन र वितरण बारे हामीले संस्थापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गरेका छौं।
26: यसमा जस्तो मिल्क ब्याङ्कको कुरा उठिरहँदाखेरि अब हामीले गौदान सुनेका छौं, पैसा दान सुनेका छौं, धन दान भनेर सुनिरहेको छौं, तर जग्गा दानसम्म सुनिरहँदाखेरि यो दूध दान भन्ने कुरा चाहिँ नयाँ अवधारणा थियो नेपालको लागि केही वर्ष अगाडि शुरू हुँदै गर्दाखेरि, अहिले चाहिँ यो कसरी चलिरहेछ?
22: यस्तो यो हाम्रो लागि एकदम नयाँ त होइन, किनभने कृष्णजीलाई पनि आमाको दुध खुवाएको थियो होइन।
26: तर यसरी जम्मा गरेर
22: भाइ आमा भन्ने त हाम्रो छँदैछ। अब अहिले चाहिँ नि अब रोगहरू पनि धेरै छ, कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन, त्यसैले जसको पायो त्यसको दुध नखुवाउने। तर दुध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दुध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो, यसबाट उहाँले दुध दिए बापत केही पाउने भन्ने छैन।
26: अस्ति भर्खरै मन्त्री हाम्रो सीतावादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो, कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटी आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखिको नै हो होइन। तर अस्पतालले नि यो शुरूआत गर्यो, जुन यो शुरूआत गर्नुपर्नेको खास कारण चाहिँ के थियो?
22: अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई होइन। सँगैमा त्यही गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दुध राम्रो हो। आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै
26: दुध राम्रो,
22: तर त्यो पचाउने चाहिँ नि आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन. फर्मुला दुध भनेको त गाईको दुधहरू गाई अरू जनावरको दुधबाट बनेको हुन्छ जसमा चाहिँ नि उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्. तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ. झन् गाई भैँसीको दुधमा त त्यो जुन पेटभित्र गएर प्रोटिन त हुन्छ त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि. आमाको दुधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो. अरू जनावरको दुधले चाहिँ कडा दही बन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ. त्यसैले बच्चालाई झाडा पखाला लाग्ने एलर्जी हुने त्यसमा प्रोटिन बढी हुन्छ त्यसले गर्दा एलर्जी हुन्छ नि. एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ. दमको रोगहरू लाग्ने त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो. जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन पचाउन पनि सजिलो हुन्छ. त्यसैले यदि अस्पतालमा भर्ना बच्चा छन् जुन चाहिँ सबैभन्दा अगाडि जन्मेको छन् उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न भने यो आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो. आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको
0: जसको भए पनि आमाको दुध आमाकै दुध हो. त्यो
22: आमाको दुधबाट हुने फाइदा त उसले पाउने हो. त्यसले गर्दा पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो होइन. सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ तर अब खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो. बट्टाकै दुध खुवाउनु पर्थ्यो. त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस हुन्छ आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
0: प्रसूति गृहमा त्यो समस्या कम भयो. अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्र छ कि अन्य ठाउँमा पनि विस्तार
22: अहिले अब सरकारले सबैतिर गर्ने जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने एक घण्टाभित्र दुध खुवाउने आमालाई दुध खुवाउनलाई सहयोग गर्ने आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ. तर दुध निचरेर राख्ने व्यवस्था होइन भने नि मैले 24 घण्टासम्म नर्मल फ्रिजमा पनि राख्न सकिन्छ त्योभन्दा बढी पनि राख्न सकिन्छ. यदि प्रशोधन नगरे पनि 3 महिनासम्म चाहिँ डिप फ्रिजमा डिप हाम्रो घरको फ्रिज होइन 27-22 डिग्री टेम्परेचरमा राख्यो भने चाहिँ 3 महिनासम्म राख्न सकिन्छ. त्यस्तो त्यो राख्ने व्यवस्था निचर्ने र भण्डारण गर्ने व्यवस्था भएको चाहिँ नै अहिले त्यसलाई चाहिँ हामीले के अरे यो ल्याक्टेसन म्यानेजमेन्ट युनिटहरू भनेर भन्छ होइन. त्यस्तो चाहिँ अन्ततिर पनि खुलेको छ. तर प्रशोधन गर्ने पास्चराइज गर्ने भन्छ नि त्यो दुधलाई चाहिँ भने चाहिँ जुन हाम्रो अमृत कोष छ त्यो अहिले प्रसूति गृहमा मात्रै छ काठमाडौँमा गर्दा अहिले बिटिपिआई चाहिँ धरानमा पनि खुलेको छ.
0: आमाहरू कतिको आइरहनु भएको छ दुध दान गर्न कतिको हुनुहुन्छ?
22: बाहिरबाट आउने आमाहरू चाहिँ कमै हुनुहुन्छ. धेरैलाई थाहा पनि छैन होला तर अब कसैलाई समस्या भयो एकदमै गाह्रो भयो के गर्ने भन्दा उहाँ आउनु भनेर हामी बोलाउँछौँ. बढी भएको दुध उहाँहरूले दिनुहुन्छ. तर धेरै जसो आमाहरू चाहिँ नि हाम्रो अस्पतालमै जुन चाहिँ सानो बच्चा जन्मेको हुन्छ नि टाइम समय नै नपुगिकन त्यस्तो बच्चाहरू धेरै दिनसम्म बस्छन् अनि सुरुमा चाहिँ नि आफ्नो दुध आएको हुँदैन. अनि त्यति बेला आफ्नो बच्चालाई अरू आमाको दुध त्यस्तै प्रशोधन गरेको दुध दिएको हुन्छ भने मेरो बच्चाले सुरुको अवस्थामा मेरो दुधमा आउँदा त्यो दुध पाएको थियो भने अब मेरो आउन थाल्यो मेरो बच्चालाई पुगेर बाँकी भएको दुध म पनि दान गर्छु भनेर त्यस्तो चाहिँ धेरै हुन्छ. त्यसरी नै हाम्रो चाहिँ अहिले चलिरहेको छ.
0: बाहिरको कोही महिलाले म चाहिँ अब मेरो दुध दान गर्छु भनेर आउनुभयो भनेदेखि पाउनुहुन्छ कि अथवा के हुन्छ?
22: हुन्छ, कोही दान गर्छु भनेर आउनुहुन्छ खालि उहाँले चाहिँ त्यहीँ आएर दान गर्नुपर्छ होइन. तर अब उहाँको रगतको जाँच जस्तो सुत्केरी हुनुभन्दा बच्चा प्रेग्नेन्सीको बेला जाँचहरू गरे हुन्छ नि रगतको जाँच त्यो जाँचहरू गरेको छ भने त्यसैले पनि हुन्छ. उहाँको गरेको छैन कहिले कहिले जचाउनै पाउनु भएन बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ. अनि उहाँले चाहिँ अनि उहाँ कुनै नयाँ मतलब सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौँ. आमा स्वस्थ हुनुहुन्छ रगत पनि ठिक छ दान गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले दान गर्न सक्छ.
2: प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक. 3 महिनामा 21 मंत्री परिषद बैठक 384 निर्णय भएका छन्। संसदमा राष्ट्रियता ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ। एक वर्षमै करिब 4.5% अपराध बढ़ेको छ। सतर्क रहन प्रहरीले आग्रह गरेको छ। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद समान तलब भत्ताको माग गर्दै
26: भन्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण भएका छन्। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा रहेको छ। वैदेशिक रोजगारीमा एक वर्षमा 5,592 उजुरी करिब 31% मात्रै फर्जीउड भएको छ। र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ भने चाहिँ
2: धन्यवाद.
1: तपाई आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढ़ौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो. त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नगर्नु होइन, राजनीतिमा रहेर बुझेर आएको छ.
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो.
2: हजुर हजुर.
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो. तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोश जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: म चाहिँ होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने राजनीतिमा आउने मुड बनाएको थिइनँ. तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो त्यसपछि चाहिँ हामीले हामी साथीभाइहरू सल्लाह गर्यौं र मलाई पनि यो पार्टीको नीति र यो पार्टी हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ.
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
2: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ. वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ. भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ. अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ. यो चाहिँ यो मूल राजनीति भनौँ. यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो. अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढेको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ.
1: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेको छ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
2: होइन, यो त बिल्कुल फरक हुने नै भयो. व्यावसायिक राजनीति र यो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो. धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्लाजुल्ला छन्, केही कुराहरू फरक छन्. अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो.
1: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
2: होइन, अब यसको शुरूआती हुँदैछ, शुरूआत हुँदैछ. जस्तै मैले अब पर्सा एकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रंगशालाको कुरा उठाएको थिएँ, अब अहिले त्यो नारायणी धर्मशालामा चाहिँ 1500 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ। मैले श्री प्रसाईबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ, त्यसको पनि अब डिपिआर

थाइल्याण्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ।

0: यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो, जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र CDCले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर या केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाई आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच क्षण विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय UEFAले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका 2 जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला 2 महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो 2 चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुँदे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
2: क्याबिनेटबाट चाहिँ पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकले कृत्रिम अभाव खड़ा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने र श्रमिकमाथि लगाउँदै आएको, श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
1: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी, बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढ़ी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
2: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
1: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रमविज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने को सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रमविज्ञ पौडेलले भनिन्,
3: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी अङ्गाएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्न पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
1: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेलाई व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
4: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसाय कन्सर्नहरू भनेको अब हाम्रो मन्त्रालयको सदैव छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ हामी त छलफल गर्न तयार छौं। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले, हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला थियो, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
1: माग पत्रमा साउदी अरेबियाको एसबीपी र बायोमेट्रिक, युएईको प्रहरी प्रमाणपत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने अनि व्यवसायले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
4: होइन, यस बेबीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँलाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगत व्यक्ति पनि गरे। अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ, होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, महाधिवक्ताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौ, त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो 3 महिना 4 महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ शुरू गरेका छौँ, कसैको परिणाम पनि देखिसकेका छौँ होइन। उहाँले यो तपाईँले अहिले गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै हो, त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
1: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कार्यवाही गरेको भन्ने उनीहरूले नियतमै खोट्छ भनेर भन्दैछन्, त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
4: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकायले सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
1: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा, प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाए जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पूँजीगततर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढ़ी गुनासा मध्ये 32,000 गुनासा फर्सेवट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन्, जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यस क्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: शहर र बस्ती मन्त निन्द्रामा हुन्छन्, तर विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे भने चागै बस्नुहुन्छ। शहर सुतेका बेला बिउजिएर नै जिम्मेवारी निभाउनु शम्भुको दैनिकी जस्तै बनेको छ। मोबाइलका लागि कुनै समय असमय हुँदैन। फोनको घण्टी बज्ने बित्तिकै अर्कातिरबाट त्रसित आवाज सुनिन्छ, सर बचाउनुस्, ओछ्यानमै सर्प आयो। यो शम्भुको विगत तीन वर्षदेखिको नियमित कर्म हो। विराटनगर महानगरपालिकामा उहाँ जस्तै साहसी कर्मचारी हुनुहुन्छ, जसले पछिल्लो तीन वर्ष यता नगरवासीको सुरक्षाका लागि आफ्नो निन्द्रा र आरामलाई त्याग्नु भएको छ। उहाँ भन्नुहुन्छ, फोन आएपछि म सुत्न सक्दिन, कसैको घरमा बच्चा होला, कसैको घरमा वृद्ध वृद्धा होलान् भन्ने सम्झेर मेरो निन्द्रा भाग्छ र म उद्धार गर्न निस्किहाल्छु। सर्पलाई मार्न हुँदैन भन्ने सचेतनासँगै मानिसले सर्प समात्ने मान्छेको खोजी गर्न थालेका छन्। त्यससँगै शम्भुमाथि पनि अतिरिक्त मानवीय जिम्मेवारी पनि आइलागेको हो। विराटनगर महानगरपालिकाले चारजना नगर प्रहरीलाई सर्प समात्ने तालिम दिएपछि 2080 साल जेठ 15 देखि हालसम्म उहाँले 890 भन्दा बढ़ी सर्पको सुरक्षित उद्धार गरिसक्नु भएको छ। यसमध्ये पछिल्ला 2 वर्षमा मात्रै उहाँले 760 भन्दा बढ़ी सर्प समात्नु भएको जनाइएको छ। अझ गत वर्षको वैशाखदेखि हालसम्मको 1 वर्षमा मात्रै 553 भन्दा बढ़ी सर्प उद्धार गरेको महानगरले जनाएको छ। विराटनगरका 19 वटै वड़ाका घरभित्र छिरेका सर्प समात्ने उहाँ एक्ला व्यक्ति हुनुहुन्छ। घिमिरेले वड़ा नम्बर 4 सबैभन्दा धेरै 113 वटा सर्प उद्धार गर्नुभएको छ। विराटनगर मात्र होइन, उहाँले कटहरी, बुढ़ी गंगा, बर्जु, ग्रामथान, जहदा र दुबईसम्म पुगेर थप 130 भन्दा बढ़ी सर्पसँगै ती क्षेत्रका मानिसलाई सुरक्षित रूपमा बचाउनु भएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। गत मंगसिरको कुरा हो, कुवेतको फरवानियामा 7 वर्षदेखि कार्यरत 46 वर्षीय कुमारी वाइबाले छापामा रहेकी 26 वर्षीय बदैनी शान्ति विश्वकर्मालाई फोन गर्दै भनिन्, म काम गर्ने घरमा घरेलु श्रमिक चाहिएको छ, महिनाको 120 कुवेती दिनार दिन्छ, तिमी आउने भए पासपोर्ट पठाइदेऊ। एकातिर वैदेशिक रोजगारीमा जाने सपना, अर्कोतिर साउदी अरबमा काम गर्न गएका श्रीमानको कमाईले घर खर्च धान्न र पुरानो ऋण समयमै तिर्न नसकिने आकलन। यही बेला शान्तिलाई फुपूले कुवेतको खबर सुनाएकी थिइन्। कुमारीले भनेकी थिइन्, फिलिपिनो युवतीले छाडेपछि रोजगारदाता घरलाई अर्को घरेलु श्रमिक चाहिएको छ, तिमीलाई ल्याउने कुरा घर मालिकले मन पराएका छन्। फुपूले नै काम गर्ने घरमा काम पाइएकाले साउदी रहेका शान्तिका श्रीमानले पनि नाई नास्ती गरेनन्। गत 17 पुसमा 8 वर्षीय छोरी आमाको जिम्मा लगाएर शान्ति कुवेतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़िन्, तर उनको हातमा कुवेतको घरेलु श्रमिकका लागि जारी गरिएको भिसा नम्बर 18 थिएन। बरु ओमानको 10 दिनको भिजिट भिसा, होटल बुक र काठमाण्डु ओमान काठमाण्डुको दुईतर्फी टिकट मात्रै थियो। देशभित्र रोजगारी अभाव र ऋणको च्यापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति पनि पनि कमजोर देखिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिकमा रहेको तथ्याङ्क बाहिरिएको छ। वैदेशिक रोजगार व्यवसायले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा भने असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायले श्रमिक पठाउन बन्द गर्दा मुलुकको अर्थतन्त्रमै असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गत वर्षको तथ्याङ्क 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 बुधी माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले शुक्रबारदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। वैदेशिक रोजगार विभागले विभिन्न चरणमा गरी 771 इजाजत पत्रवाला संस्थामाथि गरेको कार्यवाही तत्काल फिर्ता लिन समेत माग गरेको छ। विभागले श्रमिकसँग तोकिएका भन्दा बढ़ी शुल्क उठाएको करार पत्र अनुसार गन्तव्य देशमा काममा नलगाएको र विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको लगायत कारण देखाउँदै कार्यवाही गरेको थियो। यसरी देशभित्र रोजगारी अभाव र ऋणको चापले नेपाली महिलाहरू कष्टकर यात्रा गर्दै विभिन्न प्रतिबन्धित देशहरूमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य हुँदा घरेलु श्रमिकमा जाँदा विभिन्न किसिमका समस्याहरू समेत उत्पन्न भएको छ, जहाँ उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति भने कमजोर देखिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: आजको गोर्खा पत्र दैनिकमा ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा मुख्य समाचार छापिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिण्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकै पटक माग बढ़ेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ़दा अभाव भएको स्पष्ट पार्नु भएको हो। उहाँले भन्नुभयो 2083 साउन महिनादेखि पूरा सिलिण्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको माग एकै पटक वृद्धि हुन गई बजारमा केही असहजता सृजना भएको देखिन्छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाइने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको पनि उहाँले जानकारी दिनुभयो। माग अत्याधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढ़ाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको पनि जानकारी दिनुभयो। विभागले पछिल्लो समय 45 वटा भन्दा बढ़ी ग्यास डिपोको अनुगमन गरेको पनि जानकारी दिनुभयो। नेपाल ऑयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा आयात भण्डारण तथा वितरण कार्यलाई थप प्रभावकारी पारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँको भनाई छ। आजको गोर्खा पत्र दैनिकमा ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा मुख्य खबर छापिएको छ।
7: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढ़ी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32,74 करोड़ रूपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रूपियाँले बढ़ी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29,15 करोड़ रूपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्याधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढ़ेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुनचाँदी व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष डीएस रत्न साक्यले भनेका छन् तर बिस्कुट वा बार होइन दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढ़ेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ़दै गएको व्यवसायहरू बताउँछन्। कार्तिक 2082 प्रतितोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वाते बढ़ेर प्रति तोला 7,500 रूपियाँ पुगेको थियो। दुई वर्ष अघि चाँदीको मूल्य प्रति तोला 1,350 देखि 1,950 रूपियाँ हाराहारीमा सीमित थियो। गत आर्थिक वर्षमा आयात भएको अधिकांश चाँदी ग्राहकले लगानीकै उद्देश्यले खरिद गरेको पाइएको छ। गत आर्थिक वर्षमा चाँदीको आयात 366% बढ़ेर 32,74 करोड़ रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। आयात परिणाम पनि दोब्बर भन्दा बढ़ी अर्थात 108.37% वृद्धि भई 104.29 टन पुगेको थियो। गत आर्थिक वर्षमा 29,15 करोड़ रूपियाँ बराबरको सुन आयात हुँदा 32,74 करोड़ रूपियाँको चाँदी भित्रिएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ता भने अहिले अन्यलमा परेको सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मनिष झाले सरकार संचालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्। राज्य प्रणालीलाई जनता मैत्री बनाउन सरकार अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उनको भनाइ छ। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद झाले सरकार संचालनमा कता कता ढंग नपुगेको जस्तो देखिएको टिप्पणी गरे। सरकार संचालन गर्न कता कता ढंग पुगेको छैन जस्तो छ, यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। उनले भने राज्य प्रणालीमा अझै ढंग पुर्याउनु पर्दछ। सुनसरीमा भएको घटनाको प्रसंग उल्लेख गर्दै उनले तत्काल अवस्था नियन्त्रणमा आए पनि समस्याको मूल कारण अझै बाँकी रहेको बताए। सुनसरी घटनामा जसो तसो आगो निभाउन सक्यौं तर आगो निभेको हो, दाउरा निभेको होइन, उनले भनेका छन्। करदाता चिट्ठा मार्फत प्रोत्साहन गरिरहेको उदाहरण दिँदै सांसद झाले वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सलाई पनि त्यही ढंगले प्रोत्साहन गर्नुपर्ने धारणा राखी। उनका अनुसार प्रवासमा रहेका नेपालीहरूसँग नेपालको कुल ग्राहक उत्पादन जीडीपी भन्दा ठूलो आर्थिक स्रोत रहेकाले उनीहरूलाई विभिन्न क्षेत्रमा थप सहुलियत दिन आवश्यक रहेकोमा जोड़ दिए। उनले सामाजिक न्याय र लोकतन्त्रविद सन्तुलन कायम हुन नसके राज्य कमजोर बन्ने चेतावनी पनि दिए। सामाजिक न्याय र लोकतन्त्र सन्तुलित छैन भने त्यो राज्य कमजोर हुन्छ, उनले भने। जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष रूपमा जोड़िनुपर्नेमा जोड़ दिँदै उनले सरकार र राजनैतिक नेतृत्वले जनभावना बुझ्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताए भनेर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रासोपा सांसद मनिष झाले भने सरकारले कालो चस्मा पनि हटाउनु पर्छ, राज्य प्रणालीमा ढंग पुगेको छैन भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
7: मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अभिलेश कुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नगेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेत प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोन वर्षा गएका थिए। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। आफ्नै बाली जोगाउन गरेको सानो प्रयासले कानूनी र मानसिक यातना भोग्नु पर्यो, सुरेश प्रसाद सिंहले बताएका छन्। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए भने मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए, शीर्षकमा यो खबर छ।